0: माघ एक गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना।
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
5: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।
2: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
0: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने,
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दछ।
6: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सूचना:
12: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
13: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
14: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
13: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
14: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
13: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
14: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
13: हो त नि,
15: ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
16: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
17: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
18: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
19: रेडियो भेरी एफएम
16: अमरागिरी तीन थानामा यसको अफिस रहेको छ।
17: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो

0: तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 4 गते आइतबार सन् 2026 सेप्टेम्बर 20 तारीक भदौ शुक्ल पक्षको नवमी तिथि
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरु बाट।
1: बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
0: भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता, रोजगारी खोज्दै विदेशी युवा घटे।
1: साइबर ठगीको निशानामा युवा पुस्ता 18 देखि 35 वर्षका धेरै पीड़ित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
0: मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
1: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 4-95-555

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: झरना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाड़ा पखाला देखिएको छ भने 270 जना भन्दा धेरैमा रूगाखोकी र ज्वरोको समस्या छ। मन्त्रालयका अनुसार झाडा पखाला देखिएका 88 मध्ये 60 नुवाकोट, 20 रसुवा, 10 काठमाडौँ र 8 जना धादिङका होल्डिङ सेन्टरमा रहेका

0: प्रभावित हुन्। त्यस्तै रूगाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा अलि बढ़ी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै 200 जनामा रूगाखोकी र ज्वरो देखिएको छ। त्यस्तै रोसुवामा 50 र काठमाडौँमा 20 जना बाढ़ी प्रभावितमा पनि रूगाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार अहिलेसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने भइसकेको होइन। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा अन्य स्वास्थ्य शिविरमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ। झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्य कर्मीले विशेष गरी सरसफाई, खानपान र खानेपानीमा ध्यान दिन समेत आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले विशेष गरी खानेपानी र बसोबासमा सावधानी अपनाउन आग्रह गरेको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला र रूगाखोकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: यसैबीच रसुवाको भोटेको छिउँदै आएको विनाशकारी बाढ़ीले घर व्यवसाय र जमीन समेत बगाएपछि बैंकबाट लिएको कर्जाको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ। बैंकको ऋणको मुख्य आधारका रूपमा रहेको धितो नै नष्ट भएपछि कर्जा असुली कसरी गर्ने भन्ने चुनौती बैंकिङ क्षेत्रमा देखिएको छ। बैंकहरूको प्रारम्भिक अनुमान अनुसार बाढ़ी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै 2,42,00,00,000 रूपियाँ कर्जा लगानी गरेका छन्। यसमध्ये जग्गा धितो राखेर कर्जा लिएका ऋणीहरूको संख्या पनि उल्लेख्य छ। घर धितो राखेर लिएको कर्जामा सामान्यतया घरको बीमा हुने भएकाले क्षति भएको अवस्थामा बीमाबाट केही रकम प्राप्त हुन सक्छ, तर जग्गाको बीमा नहुने भएकाले बाढ़ीले जग्गा नै बगरमा परिणत गरिदिएको अवस्थामा बैंकको धितोको मूल्य नै हराउने अवस्था छ। यस्तो अवस्थामा ऋणीबाट कसरी कर्जा असुल गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। भोटेपछि बाढ़ीबाट प्रभावित ऋणीको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन। कतिपय ऋणीको घर नै बगाएको र ती व्यक्ति तथा परिवार सम्पर्कविहीन रहेका उनीहरूसँग कर्जाका विषयमा छलफल गर्ने अवस्था नै नरहेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। ऋणीको घर व्यवसाय र अन्य सम्पत्ति नष्ट भएको अवस्थामा कर्जाको वास्तविक जोखिम यकिन गर्न बैंकरहरूलाई समय लाग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरू प्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा ठेगाना भएका सबै ऋणीको परियोजना त्यही क्षेत्रमा नरहेको हुन सक्छ। कतिपयले बाहिरको सम्पत्ति धितो राखेर हुन सक्ने भएकाले प्रभावित ऋणीको कर्जालाई एउटै आधारमा हेर्न नमिल्ने उहाँको भनाइ छ। बैंकहरूले आफ्नो तहबाट समग्र मूल्यांकन गरेपछि मात्रै कुल नेट लस कति हो भन्ने यकिन हुन्छ, पौडेलले भन्नुभयो। बाढ़ीले घर र जमीन दुवै बगायो, के हुन्छ बैंकको ऋण? कारोबारमा खबर छ।
0: चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा 6,35,00,00,000 रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग अर्थात अटोमेटिक रूट र स्वीकृति प्रक्रिया मार्फत गरी कुल 6,35,15,00,000,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। यस अन्तर्गत 136 उद्योग तथा परियोजना स्वीकृत भएका छन्। यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो। विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष 82-83 भदौमा 8,98,70,00,000 रूपियाँको वैदेशिक लगानी स्वीकृत भएको देखिएको छ। यद्यपि चालू वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको साउनदेखि भदौसम्मका पहिलो दुई महिनामा भने कुल 328 परियोजनाका लागि 11,12,40,00,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या सामान्य घटेको छ। साउन र भदौमा 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 5,599 घटेको हो। गएको आर्थिक वर्षको साउन र भदौमा 1,36,082 जनाले श्रम स्वीकृति लिएका थिए। रोजगारी खोज्दै विदेशी युवा घटेको र भदौमा 6,35,00,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कमाउने उपाय बारेमा खोजीमेलीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: उमेरले छिक्दैन, मनको कलाकारिता कतिले रोक्दैन। जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घात, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रूगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न, भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्ध, चालू आर्थिक वर्षको बितेका 2 महिनामा रोजगारी खोज्दै विदेशी युवा सामान्य घटे लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए, लेखिँदैछन् र अझै लेखिनेछन्। ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ। तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरीब थिए। किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर 100मा 1 जना पनि धनी भएको छैन, किनकि गाँठ कमाउने कुनै फर्मुला छैन। त्यसो भए गाँठ कसरी कमाउने त? उज्यालोको युट्यूब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको 5औं भागमा गाँठ कमाउने उपाय प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
6: गाँठ कमाउने मानिससित 2 कुरा भेटिन्छ, सिप र श्रम। पहिले सिपको कुरा गरौं। तपाईसँग सिप छ भने गाँठले तपाईलाई खोजिरहेको हुन्छ, त्यसैले सिप सिक्नु र दक्ष हुनु गाँठ कमाउने पहिलो शर्त हो। प्राविधिक काम गर्ने सिप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सिप छन् र अरू भन्दा दक्ष हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ। तर सिप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन, सिप देखाउन श्रम गर्नुपर्छ, अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ। सिप आफैमा पैसा होइन, पैसा कमाउने क्षमता हो। यहाँ एउटा महत्वपूर्ण अर्थशास्त्रीय कुरा छ। धेरै घण्टा काम गर्दैमा धेरै पैसा आउँदैन। तपाईँले 8 घण्टा लगाएर गर्ने काम अरू कसैले 3 घण्टामा गर्छ भने उसको कमाई तपाईँको भन्दा तेब्बर हुन्छ। सजिलो भाषामा भन्दा, सबै काम अलिअलि जान्ने भन्दा एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाई धेरै हुन सक्छ। सिप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो, तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन्। व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो। तर यसमा अनेक चुनौती छन्। पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पटाउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने, व्यापार व्यवसायमा माग लागत मूल्य प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ। मानौ तपाईले एक महिनामा 1,00,000 रुपियाँको सामान बेच्नुभयो, यसको अर्थ 1,00,000 रुपियाँ कमाई भयो भन्ने होइन। सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो। बिक्री हुनु र नाफा हुनु फरक कुरा हो। अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन्। आफ्नो पैसालाई आफैले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी। बैंकमा सामान्य र स्थिर ब्याज दरमा निक्षेप राख्ने, बैंक, वित्तीय संस्था र सरकारले जारी गरेका ऋणपत्र अथवा डिबेन्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम बोल्नेहरूले शेयरमा लगानी गर्छन्। पैसा कमाउने कुनै एउटा सूत्र छैन। कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन्। रातारात धेरै कमाउन खोज्दा सुन चाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन्। जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ। आफ्नो सीप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ। तर कमाएको पैसा चलाउन पनि सीप चाहिन्छ। गाँठ चलाउने सीप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईलाई थाहै छ।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। साइबर अपराधबाट ठगिनेको संख्या दैनिक बढ़िरहेको प्रहरीको केन्द्रीय तथ्याङ्कले पुष्टि गरेको छ। साथै उपहार र चिट्ठाको लोभमा नपर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आग्रह समेत गरेको छ। पछिल्ला पाँच आर्थिक वर्षमा 72,881 जनाले आफू साइबर ठगीमा परेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इन्टरनेट, कम्प्यूटर र मोबाइलबाट हुने कारोबार बढ़ेसँगै साइबर स्क्याम, ठगी, साइबर बुलिङ, चरित्र हत्या तथा सामाजिक सञ्जाल मार्फत हुने गैर कानूनी गतिविधि बढ़ेका बताउनुभयो। सामाजिक सञ्जाल, अनलाइन कारोबार तथा डिजिटल माध्यमको प्रयोग बढ़ेसँगै साइबर अपराधका घटना समेत बढ़िरहेका छन्। ठगीमा परेका व्यक्तिले रकम गुमाउनुका साथै व्यक्तिगत विवरण तथा डिजिटल खाता समेत जोखिममा पर्ने गरेको छ। वरिष्ठ अधिवक्ता तथा प्राध्यापक प्रादा गान्धी पण्डितले साइबर अपराध बढ़नुमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै त्यसलाई व्यवस्थित नियमन र नियन्त्रण गर्ने कानूनी तथा प्राविधिक संयन्त्र कमजोर रहनु मुख्य कारण रहेको बताउनुहुन्छ। त्यसैगरी साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलीप कुमार गिरीले लटरी परेको भन्दै बधाई दिने वा वाट्सएपमा च्याट गरी पार्सल, पैसा वा सुन पठाइदिने प्रलोभनमा पार्ने ठगीमा प्राय गाउँका सोझा साझा तथा लोभमा फस्ने मानिसहरू पीड़ित हुने गरेका छन्। ब्यूरोका अनुसार अनलाइन सपिङमा प्री पेमेन्ट गराएर ठग्ने, त्यसैगरी कनेक्ट आईपीएस बन्द हुने भन्दै केवाईसी अपडेटका नाममा ओटीपी मांग्ने जस्ता ठगीमा सामान्य नागरिकदेखि पढ़े लेखेका बैंकका कर्मचारी, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, प्रहरी कर्मचारी र न्यायाधीशसम्म पीड़ित हुने गरेका छन् भने 18 देखि 35 वर्षका उमेर समूहको युवाहरू बढ़ी पीड़ित हुने गरेका छन्। साइबर ठगीमा परेका व्यक्तिले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ। साइबर ठगीको निशानामा युवा पुस्ता शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: काठमाडौँको थापाथलीमा रहेको पालपाली भोजनालयमा अहिले पनि तन्दुरीको भट्टी बल्दैन। सबैभन्दा धेरै बिक्री हुने तन्दुरी मात्रै नभई फ्राई, आलु, चिकन जस्ता परिकार पनि पाइँदैनन्। ग्राहकले अर्डर गरिहाले भने जवाब आउँछ ग्यास नभएर बनाउन पाइएको छैन। ग्यास अभावका कारण संचालक कृष्ण पाण्डेले रेस्टुराँको झण्डै आधा मेनु नै हटाउनु भएको छ। ग्यासमा धेरै पकाउनुपर्ने र फ्राई गर्नुपर्ने परिकार बन्न छाडेको उहाँले बताउनुभयो। ग्यास अभावका कारणले व्यापार घाटा हुन थालेपछि केही दिन अघि पाण्डे सहित व्यवसायीले समूह बनाएरै हेटौँडा र बिरगंजसम्म पुगेर केही ग्यास ल्याए पनि तर पटक पटक भने ग्यास ल्याउन नसकेपछि उहाँले मेनु नै कटौती गर्नुभयो। एकपटक हेटौँडा पुगेर ग्यास ल्याइयो तर घरिघरि ल्याउन सकिन्न। उहाँले भन्नुभयो अब ग्यास नभएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ। ग्यास अभावसँगै रेस्टुराँको व्यापार पनि घटेको उहाँको भनाइ छ। तर घर भाडा, कर्मचारीको तलब, बिजुली पानी लगायतका नियमित खर्च भने रोकिएका छैनन्। ग्यास अभाव भएको भन्दै काठमाडौँ उपत्यका धेरै रेस्टुराँले मेनु घटाउन थालेका छन्। धेरै ग्यास बढ़ी खपत हुने परिकार, स्टिम मोमो, तन्दुरी र फ्राई आइटम कटौती गर्नु परेको व्यवसायीको भनाइ छ। केही व्यवसायीले विकल्पमा दाउरा र विद्युतीय उपकरण खोज्न थालेको समेत बताएका छन्। ग्यास अभावका कारण रेस्टुरा व्यवसाय प्रभावित भए पनि पछिल्लो समय आपूर्ति केही सहज हुँदै गएको होटल संघको भनाइ छ। ग्यास अभावले रेस्टुराँका मेनु कटौती, कान्तिपुरमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
7: 198 198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: सूचना।
10: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
10: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
5: निकुञ्ज कार्यालयले जनाएको छ, निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले पोस्टमार्टमबाट डोनाल्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताउनुभयो। उहाँका अनुसार पोस्टमार्टम पूरा गरी दाडा निकालेर हात्तीको अन्तिम संस्कार समेत गरिसकिएको छ। 20,000 ताल जाने टिक्कौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै रोनाल्डो मृत भेटिएको हो। यो क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्ट समेत छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको उहाँको भनाइ छ। खोरसोरमा रहेका धेरै पोथी हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन्। अधिकृत पुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका झण्डै 70 देखि 71 छावा मध्ये 33 रोनाल्डोका सन्तान हुन्। झण्डै 25 वर्ष अघि सौराज क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले रोनाल्डो नाम दिएका थिए। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्वजनिक गर्नुभयो। ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैर कानूनी आप्रवासी प्रवेश शून्यमा झारेको दावी गर्नुभएको छ। उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभयो। विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनैतिक विषय बनेको छ।
5: अब खेल खबर। जापानको आइची नागायोमा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास गरेका छन्। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। मानमती विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्। यसपटकको एसियाली नेपाली खेलकूदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकूद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरूष खेलाड़ी छन्। नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौड़ी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो, ब्याडमिण्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।
4: अब केही खबर संक्षेपमा। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका दुई रिप नजिकै छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवाजत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: संविधान जारी भएको 11 वर्षपछि हिजो मनाएको संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि दलका प्रमुख नेतासम्मले संविधानको रक्षा र उपलब्धिको संरक्षणसँगै यसको कार्यान्वयन, समीक्षा र संशोधनको बहसमा जोड़ दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गर्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षरश र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रमुख दलका नेताहरूले भने संविधानको समीक्षा र संशोधनदेखि त्यसका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने विषयसम्मका फरक धारणा अघि सारेका छन्।
4: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो देशका 53 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लाहरूबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्। यसैबीच पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित रहेको छ।
5: अर्थमन्त्री डाक्टर श्रोणिङ वागले भारतको 3 दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। स्वदेश फर्कनु अघि हिजो उहाँले नयाँ दिल्लीमा भारतका लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ।
4: किरणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाड़ापखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
4: भदौमा 6,35 अर्ब करोड़को वैदेशिक लगानी प्रतिबद्धता। चालू आर्थिक वर्षको 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवाको संख्या केही घट्यो।
5: साइबर ठगीको निशानामा युवा पुस्ता, 18 देखि 35 वर्षका धेरै पीड़ित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
4: मध्यावधि चुनाव नजिकै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
5: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा कतिपय सांसदले आफ्नै दललाई गर्ने खबरदारी अनि सरकारको सकारात्मक आलोचना सँगसँगै अरू कतिपयलाई यो विषय मन नपरेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एक कुल मानिस, यस्तै एकजना महिला सांसदको फोटो ब्यानर बोकेर हल्ला खल्ला गर्दैछन् अनि उनीहरू भन्दैछन् सांसद भएर मान्छे जस्तो बेहोरा देखाउने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
11: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर, मौलिक हक संविधानमै सीमित भएको सरोकारवालाको भनाई।
1: कडारीबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात, कृषि र पशुजन्य उपजको निर्यात बढ़्यो।
0: कडानी करिडोरको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमै हलपत्र।
1: र एनपीएल को खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै बर्दियाको रेडियो टाइगर संवाद एफएम, त्यसै गरी जाजरकोटको रेडियो हाम्रो समावेशी बर्दियाको रेडियो संवाद एफएम गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। संविधान जारी भएको 11 वर्ष हुँदा पनि यसको कार्यान्वयन ठिक तरिकाले हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले संविधानले सुरक्षित र संरक्षित गरेका अधिकारहरू नागरिकले अझै राम्रोसँग उपभोग गर्न नपाएको बताएका हुन्। संविधानमा मौलिक हकको व्यवस्था गरे पनि नागरिकले यो अधिकार उपभोग गर्न पाएका छैनन्। आवश्यक कानून र नियमावली नबन्दा बनेका कानूनको पनि प्रभावकारी कार्यान्वयन नहुँदा कतिपय अधिकार कागजमै सीमित भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख गेराज जोशीले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकारको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिले पनि ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले जनप्रतिनिधिको भूमिका विकास निर्माण सँगसँगै सुशासन र जनउत्तरदायी शासन कायम गर्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानले नागरिकका अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै नागरिकले त्यसको अनुभूति गर्न सक्ने प्रदेश प्रमुख जोशीको भनाइ छ। यस्तै मुख्यमन्त्री मंगल बहादुर शाहीले अबको जिम्मेवारी र कार्यभार सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। उहाँले यसका लागि प्रदेश सरकार सबैसँग सहकार्य र हातेमालो गरेर अघि बढ़ने पनि बताउनुभयो। संविधान जारी भएको 11 वर्ष पूरा भएको अवसरमा मंगलगढ़ी चोकबाट प्रभात फेरी सहित वीरेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरी जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा कर्णाली झल्काउने विभिन्न लोक संस्कृति प्रस्तुति राखिएको थियो। कार्यक्रममा सभामुख नन्दा गुरूङ, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल लगायतले संविधानको मर्म अनुसार सामाजिक न्याय, सुशासन र विकासलाई राम्रोसँग अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली जनताको 7 दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधान सभाबाट 2072 साल असोज 3 गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
1: कर्णाली प्रदेश सरकारले कृषिको व्यवसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकता राखेको छ। कृषिको आधुनिकरण, यन्त्रीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने योजनाको साथ कार्यान्वयनमा ल्याइएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बताएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाएसँगै यसको कार्यान्वयनको लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा प्रांगारिक तथा व्यवसायिक कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड़ दिएको छ। खेतीयोग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने कार्यक्रम समेत ल्याइएको छ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म कम्पनी र कृषि समूहलाई लागत सहभागिताको आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम गर्न 10 करोड़ 22 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी कर्णाली प्रदेशले गत आर्थिक वर्षमा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको कृषि उपजन्य उपयोज कर्णाली प्रदेशभन्दा बाहिर निर्यात गरेको छ।
0: यस्तै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 3.64 अर्ब रूपियाँ बराबरको कृषिजन्य उपज प्रदेश बाहिर निर्यात भएको छ। खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउ गरी 77,495 मेट्रिक टन कृषि सामग्री निर्यात गरिएको मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले बताउनुभयो। गत वर्ष मन्त्रालयले व्यावसायिक फलफूल बगैचा स्थापना कार्यक्रम मार्फत 88,000 बिरूवा वितरण गरी करिब 300 हेक्टर क्षेत्रफल विस्तार गरेको जनाएको छ। यसबाट 45 भन्दा बढ़ी कृषक समूह र 2150 घरधुरी लाभान्वित भएका छन्। मन्त्रालयले 6 बैंक मार्फत 481 जना कृषकलाई 1,15,00,000 रूपियाँ ब्याज अनुदान उपलब्ध समेत गराएको छ। यस्तै दुग्ध उत्पादक 1,992 कृषकलाई प्रति लिटर प्रोत्साहन अनुदान बापत 1,04,31,000 रूपियाँ वितरण गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ। यस्तै 195 साना सिंचाई योजना निर्माण तथा मर्मसमार्ग भए 555 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भएको पनि मन्त्रालयले जनाएको छ। प्रदेशमा 310 सहकारी मार्फत 11,34,00,000 रूपियाँ भन्दा बढ़ी रकम परिचालन भएको छ भने 1,065 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
1: कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 2 रिप नजिकै छारेभिरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूलो ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी साधन आगमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवाजात गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिनाई भएको छ। जिल्ला सदरमुकाम सिमीकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदाञ्जुली गाउँपालिकाबाट त्यहाँ पुग्न लागेका 27 भन्दा बढ़ी नागरिकको समेत बाटोमै अलपत्र परेर अदाञ्जुली गाउँपालिका जान समेत रोकिएको गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कमल बुढाले बताउनुभयो। आफू श्रीमतीको कानको उपचारका लागि हिजो बिहानै गाउँबाट सिमीकोटतर्फ आएको तर छारे भीरमा पहिरो खसेपछि बाटोमै रोकिनु परेको बताउनुभयो। यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउने पहल भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खुलाउन सम्भव नभएको बताउनुभयो। सड़क खुलाउने विषयमा सड़क विभागको प्रतिनिधि अदाञ्चली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आज बिहानैबाट सड़क खुलाउने काम शुरू गर्ने तयारी भएको बताउनुभयो। करिब 100 मिटर सड़क क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले हटाउनु पर्ने अवस्था रहेको छ। दुईतर्फ सड़क खुलाउन सम्भावना नदेखेका कारणले स्कावेटर लगायतका अन्य सामग्री मंगाउनु पर्ने भएकाले आज नै सड़क खुलाउने तयारी समेत भएको बताएको छ। करिडोर अन्तर्गत हुम्लाका नागरिकले आवाजसँगै उपचार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको समेत समस्या झेल्नु परेको छ।
0: सल्यान पछिल्लो 6 यता पुल सड़क अस्पताल खानेपानी र विद्युत सहित दर्जनौं योजना ठेकेदार तथा सम्बन्धित निकायको लापरवाहीका कारण अल्पत्र परेका छन्। योजना अधूरै रहँदा स्थानीय स्वास्थ्य उपचार खानेपानी र यातायात सेवाबाट वञ्चित हुनुका साथै सरकारी बजेट समेत खेर गइरहेको छ। सम्बन्धित कार्यालयले पटक पटक म्याद थपे पनि डिजाइन समस्या बजेट अभाव र ठेक्का रद्दका कारण अधिकांश योजना अझै पनि अघि बढ़न सकेका छैनन्। सड़क डिभिजन कार्यालय दाङले आर्थिक वर्ष 78-79 शारदा नगरपालिका 1 श्रीनगरदेखि वडा नम्बर 12 जोड्न शारदा नदीमा पक्की पुल निर्माणका लागि 8 करोड़ रूपियाँ बजेट विनियोजन गरे पनि काम भने हुन सकेको छैन। पुलका पिलर जडान गर्न अनुमान जमीन मुनि 27 मिटर गहिराईसम्म ड्रिल गर्नुपर्ने थियो तर जमीन मुनि ठूलो चट्टान परेपछि निर्माण कम्पनीले ड्रिल गर्न सकेन। काम शुरू गरेको 4 महिना नबित्दै पुल निर्माण रोकिएको छ। त्यसपछि निर्माण कम्पनीले डिजाइन परिवर्तनका लागि सड़क डिभिजन कार्यालय दाङमा माग गरेको थियो। कार्यालयमा पनि डिजाइन परिवर्तन गर्न सहमत भयो र प्रक्रिया अघि बढ़ेको भए पनि पुन बीचमै रोकिएर काम अलपत्र परेको छ। कार्यालयले पक्की पुल निर्माणका लागि पटक पटक म्याद थप गर्ने गर्दै आएको छ। सलाइनमा पछिल्लो 6 यता 1 करोड़ देखि 20 करोड़ रूपियाँसम्मका ठूला साना गरी दर्जन योजना अलपत्र परेका छन्। ठेकेदार तथा सम्बन्धित कार्यालयको लापरवाहीका कारण योजना वर्षसम्म अधूरै रहेको स्थानीयको गुनासो छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय विशाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो अपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढ़ाईमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, विजयनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: काम को टेंशन साथी सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ऑयल को दुई मिनट को मालिसले राख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल
3: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हार्जोर्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रङ्गीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: सबैको मन सुने
0: रेडियो भेरी एफएम।
9: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर मौलिक हक संविधानमा सीमित भएको सरकारवालाको भनाई कर्णाली करिडोर अन्तर्गत छारेभिरमा पहिरो खस्दा सड़क अवरूद्ध यात्रु र सवारी साधन बीच बाटोमै अलपत्र कर्णालीबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात कृषि र पशुजन्य उपजको निर्यात बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर नेपालगंजमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ। करिब 150 वर्षभन्दा लामो इतिहास बोकेको रामलीला नेपालकै पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव मध्येको एक हो। रामलीला सञ्चालन लक व्यवस्था संचालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाका अनुसार हरेक वर्ष विजया दशमीको अर्थात दशैंको अवसरमा रामलीला महोत्सव आयोजना हुँदै आएको छ। उहाँका अनुसार रामलीलाले नेपालगंजलाई नेपालसँगै भारतमा पनि छुट्टै सांस्कृतिक पहिचान दिएको छ। महोत्सवमा हिन्दू मुस्लिम सिख लगायतका विभिन्न समुदायका मानिसहरू सहभागी हुने भएकाले यसले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न पनि सहयोग पुगेको छ। यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष कनोडियाले बताउनु भएको छ। उहाँका अनुसार भारतको वृन्दावनबाट राधा रावण रमणको नेतृत्वमा कलाकारको टोली ल्याएर रामलीला मञ्चन गरिनेछ। रामलीला मञ्चनका लागि हरेक वर्ष भारतबाटै कलाकार ल्याउन लाखौं रूपियाँ खर्च हुने गरेको छ। नेपालमै कलाकार उत्पादन गर्ने प्रयास भए पनि अहिलेसम्म सफल हुन नसकेको अध्यक्ष कनोडियाले बताउनुभयो। अब नेपालमै कलाकार उत्पादन गर्ने तालिम सञ्चालन गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो। रामलीला महोत्सव सञ्चालनमा एउटा आयोजनाका लागि कम्तीमा 15 लाख रूपियाँसम्म खर्च हुने गरेको छ। रामलीला हेर्न नेपालगंजवासीसँगै सीमावर्ती भारतीय नागरिक पनि ठूलो संख्यामा सहभागी हुने गरेका छन्। राति अबेरसम्म संयौं दर्शकहरू रामलीला हेर्न पुग्ने गरेका छन्।
9: देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना आज पनि कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले
11: असोज 8 गतेदेखि अर्थात आउँदो बिहिबारदेखि 5 दिनसम्म ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको समेत जनाइएको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गरेको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल थापाले पनि बंगालको खाड़ी र अण्ड महास्नान सागरका बीच तीव्र गतिमा विकसित भइएको न्यूनचापीय प्रणाली अब केही दिनमै चक्रवाती आँधीका रूपमा परिणत हुने सम्भावना बढ़ेको बताउनुभयो। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भए त्यसको नाम अर्णव हुने र त्यसको प्रभाव नेपालमा असोज 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती तीन दिन सुदूरपश्चिम बाहेका क्षेत्रमा लामो दूरीका यात्रा स्थगित गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने अहिले नै स्पष्ट हुन नसकेको बताइएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा सुनिएको छ। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको बताएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश बागमती प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल मध्ये नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहपछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले अपील गरेको छ।
10: कञ्चनपुरमा सर्पदंशको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा युवतीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सामाजिक विकास मन्त्रालयले टीकापुर अस्पतालका चिकित्सक डाक्टर मनिष आचार्यको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। समितिले 7 दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 33 वर्षीय संगीता बडुको सर्पदंशको उपचारका क्रममा मृत्यु भएको थियो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन्। शव 5 दिनदेखि अस्पतालको शवगृहमै राखिएको छ। छानबिन समिति गठन भए पनि समितिको काम हेरेपछि मात्रै शव बुझ्ने मृतकका आफन्तले बताएका छन्।
11: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
10: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
12: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
10: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
13: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
10: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
13: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590-726।
14: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
14: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
15: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसिएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
14: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
15: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
14: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
15: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
16: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
17: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
18: रेडियो भेरी एफएम।
11: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले छिमेक सेरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि देशभरका वड़ा अधिवेशन शुरू भएका छन्। कतिपय वड़ाहरूमा आज पनि अधिवेशन हुँदैछन्। हिजो धेरैजसो वड़ा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ। वीरेन्द्रनगर नगरपालिकाका 16 वड़ा मध्ये अधिकांश वड़ाको वड़ा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ। वीरेन्द्रनगर नगरपालिकाका वड़ा नम्बर 7 र 12 नम्बरको वड़ा अधिवेशन आज हुँदैछ भने अन्य वड़ा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले बताएको छ। वड़ा अधिवेशनबाट कार्यसमिति गठन भएसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुनिने भएको छ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वड़ाको संरचना अनुसार वड़ा कार्यसमितिबाट निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहनेछ। एउटा वड़ाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कंग्रेसले बताएको छ। वड़ा अधिवेशनका क्रममा सम्बन्धित वड़ा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कंग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन काठमाण्डुमा हुने भएको छ।
19: नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात गएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। द्विपक्षीय सम्झौता अन्तर्गत भारतका हरियाणा र बिहार राज्यका साथै बंगलादेशतर्फ 42,16,81,000 युनिट विद्युत निर्यात भई 3,64,25,28,000 रूपियाँ आमदानी भएको छ।
11: धनंजय बहुद्देशीय सहकारी लिमिटेडको 20 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ। सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले सहकारीले आर्थिक पहुँचबाट बाहिर रहेका समुदायलाई आर्थिक पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले सदस्यहरूको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै साना तथा स्वरोजगारमुखी व्यवसायलाई अघि बढ़ाउन सहकारीले प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको छ। कार्यक्रममा सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल सिन्हाले सहकारी प्रतिको विश्वास कायम राख्न संचालक समिति तथा सदस्य दुवैको सम्मान भूमिका रहने बताउनुभयो। सहकारीको दिगोपन र प्रभावकारीका लागि पारदर्शी, उत्तरदायित्व नेतृत्व र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाई छ। भलराम पंगालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले आर्थिक वर्ष 82-83 आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा संस्थाको आर्थिक अवस्था, गतिविधि, आगामी कार्ययोजना तथा सदस्य केन्द्रित कार्यक्रममा छलफल भएको थियो। सभाले संस्थाको नेतृत्वमा नयाँ संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ। अध्यक्षमा देवेन्द्र रिजाल, उपाध्यक्षमा ढिला धमरा, सचिवमा यामप्रसाद शर्मा, कोषाध्यक्षमा नवराज ढुंगाना, सदस्यहरूमा चन्द्रार भण्डारी, देवी कुमारी आचार्य, भूपेन्द्र पंगिनी, टंक रिजाल, ऋषि प्रसाद रिजाल, नीता रिजाल, एमलाल पंगाली निर्वाचित भएका छन्। यसैगरी लेखा पर्यवेक्षण समितिको संयोजकमा दयाराम पंगाली, सदस्यमा भवानी प्रसाद पौडेल र यमुना चालिसे निर्विरोध निर्वाचित गरिएको छ। निर्विरोध चयन भएको नेतृत्वले सहकारीको संस्थागत सुशासन, सदस्यता, सदस्यको आर्थिक हित र स्थानीय उत्पादन तथा स्वरोजगार प्रवर्धनलाई प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
19: भेरी खबरको अन्त्यमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र कर्णाली लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेलहरू हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर हुनेछ भने फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
11: खेलकै अर्को प्रसंगमा जापानमा आयोजना भएको 20 एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हिजो भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानुभूति विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास गर्नुभएको छ। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा कांस्य पदक जित्नु भएको थियो। मानुभूति विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा कांस्य पदक जित्नु भएको थियो। यसपटक एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी जनाएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार यसपटक विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित सहभागिता जनाइएको बताइएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
19: संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर, मौलिक हक संविधानमा सीमित भएको सरोकारवालाको भनाई।
11: कर्णाली करिडोरको राखेपाका अनुसार यसपटक विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित सहभागिता जनाइएको बताइएको छ। खेल खबर

0: कर्णालीबाट 3.5 अरबको कृषिजन्य उपज निर्यात कृषि र पशुजन्य उपजको निर्यात बढ़्यो
1: र एमपीएलको खेल तालिका सार्वजनिक पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट दिलु रावत र मधुवन विसी विदा हुन्छौ नमस्ते
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य।

0: Extreme energy drink.
1: Depression life bujhau, jivan rojhau.
2: Jivan ma utar chadab aunu swabhavik ho. Tara lagatar dui hafta bhanda badi samay samma atyadhik dukhi mahasus hunu, kunai kaam ma ruchi haraunu, dherai wa nikai kam sutnu, bhok ghatnu wa badhnu, thakan mahasus hunu, afulai bekar thannu, bhavishya prati asha haraunu wa aba bachna man chaina जस्ता सोच आउनु यी डिप्रेसन का संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन ताक, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: Radio Berry FM

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कुमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4805-227।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 नारायण टोल स्थित मोटरसाइकलले बालकलाई ठक्कर दिँदा बालक घाइते भएका छन्। हिजो दिउँसो 12:30 को समयमा नारायण टोलदेखि तामतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001P9225 नम्बरको मोटरसाइकलले बालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 बस्नी वर्ष 6 का कमल खर्तीलाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 2 बस्ने वर्ष 20 का सुन्दर साई उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 रहलपुर स्थित अटो दुर्घटना हुँदा अटोमा सवार एकजना घाइते भएका छन्। हिजो दिउँसो 4:40 को समयमा रहलपुरदेखि वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको B1H5942 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका अटोमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्नी वर्ष 12 का कमल नेपाली घाइते भएका हुन्। घाइतेको सिर्जना मेडिकलमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 40 का महेन्द्र कार्की जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका 12 सल्ली चोक स्थित अटो दुर्घटना हुँदा अटो चालक सहित अटोमा सवार 3 जना घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा छिन्चु बजारदेखि मेलकुडातर्फ जाँदै गरेको कडाली प्रदेश 02001H0485 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका अटो चालक सुर्खेत भेरीगंगा नगरपालिका 12 बस्ने वर्ष 24 का सुनिल बिक अटोमा सवार सोईठाउँ बस्ने वर्ष 17 की सुशीला बिक र वर्ष 14 की एन्जिला बिक घाइते भएका हुन्। घाइतेको माया पोली क्लिनिक छिन्चुमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 54 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 54 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैँ बस बिसाउनेबाट मात्र चढ्ने र ओर्लने गरौं। जेब्रा क्रसिङमा पैदलार्थीलाई प्राथमिकता दिने गरौं। बिना नम्बरको वान्टेज सवारी साधन नचलाऊ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। आफूखुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। लुकिङ ग्लास तपाईँको तेर्सो आँखा हो, लुकिङ ग्लासको सधैँ प्रयोग गरौं। ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज पनि म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सैमसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: कोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपत लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैजमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-54-899 र 97-679-044-43।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषो त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्य बीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौं? आजको अंकमा हरि शर्मा, सुनिल अमृतद्वारा लिखित पुस्तक द बर्निङ अर्थ अ हिस्ट्री को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत 500 वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिएको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ। अब हरि शर्माबाट द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार, यस पटकको किताब चर्चामा म सुनिल अमृतले लेख्नुभएको द बर्निङ अर्थ अ हिस्ट्री को बारेमा चर्चा गर्न गइरहेको छु। सुनिल अमृतले विभिन्न विश्वका प्रसिद्ध विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र अध्यापन गर्नुहुन्छ। उहाँले किङ्स कलेज लन्डन, हार्वर्ड युनिभर्सिटी र अहिलेको समयमा यो बर्निङ अर्थ भन्ने पुस्तक लेखिदाको समयमा उनी एल युनिभर्सिटीको इन्भाइरोमेन्टल हिस्ट्री प्रोग्राममा छन्। र यो उनले पुस्तकको शुरूमै भन्छन् कि अल हिस्ट्रीज आर इन्भाइरोमेन्टल हिस्ट्री। कुनै पनि इतिहासकोलाई हामीले हेर्यौं भने त्यसको शुरूआत नै वातावरणको इतिहासबाट शुरू हुन्छ। पोलिटिकल क्लाइमेट, नेचुरल क्लाइमेट, टेरेनहरू कस्तो छ, जियोग्राफी कस्तो छ, र ठूला ठूला राजाहरूले जुन कन्क्वेस्ट गर्छन् त्यो साधन स्रोतकै लागि गर्छन्। त्यो साधन स्रोत भनेकै नेचुरल स्रोतहरू हुन्छ, होइन, प्राकृतिक स्रोतहरू हुन्छ, चाहे त्यो बन्ने स्रोत होस्, चाहे त्यो खाद्यान्नको स्रोत होस्, आफ्नो जनतालाई अथवा आफ्नो भूभागलाई कसरी सुरक्षित राख्ने भन्नको निम्ति छ। त्यही भएर यो किताबमा बडा इन्ट्रेस्टिङ रूपमा अल हिस्ट्रीज आर इन्भाइरोमेन्टल हिस्ट्री भन्ने चाहिँ मलाई बडा क्याची लाग्यो र सम्झेर लिएर आउँदा यो पुस्तकमा पनि आउँछ। र बेसिकली यो पुस्तकमा के छ, कसरी च्याप्टराइजेसन गरेको छ, म ब्रिफली कुरा गर्नेछु। तर यो मैले किन पिकअप गरेँ त भन्ने, वातावरण अहिले हाम्रो समयको सबैभन्दा ठूलो महत्वपूर्ण चुनौती हो। 15-20 दिन अगाडि डोनाल्ड ट्रम्प, संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिको हैसियतले अमेरिकाले अब कुनै पनि किसिमको वातावरणको चाहिँ क्षेत्रमा काम गर्न चाहिँ गर्ने छैन र इन्भाइरोमेन्टल क्लाइमेटको जुन निगोसिएसन्सहरू भएको छ त्यसबाट विड्र गरे र अमेरिकाभित्र पनि जुन किसिमको चाहिँ स्ट्रिन्जेन्ट इन्भाइरोमेन्टल लज पोलिसिजहरू छ त्यसलाई पनि उनले खुकुलो बनाउँदै गएका छन् र उनी राष्ट्रपति भएकै दिन एक्जिक्युटिभ अर्डर गरेकै दिनबाट अमेरिकाको प्राइम एजेण्डा अब इन्भाइरोमेन्ट छैन भनेर भने र ड्रिलिङ जुन समुद्री तटहरूमा जुन तेलको उत्खननलाई उनले तीव्रता दिएको छन्, अलास्कामा त्यो शुरू गरेका छन्। र हाम्रो समयको महत्वपूर्ण वातावरणीय पक्ष, वातावरणको चुनौतीहरू पनि हामीले भोगिरहेका छौं। यता कता पेपरहरूमा देखिन्छ पोखरा जाने टुरिस्टहरू, सैलानीहरू, युवाहरूले माछा पुछ्रे कालो भयो भनिरहेछन्, मुस्ताङमा पानी बढी पर्यो भन्न थालेका छन्, होइन, नपर्ने सिजनमा पानी पर्यो भन्छ, काठमाडौँमा अहिलेसम्म हिउँदको पानी पर्न सकेको छैन भन्दा दिनानुदिनको अनुभव त छ। वातावरण परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण चुनौती हो भन्दा भन्दै पनि यो मानिसहरूलाई विभाजन गर्ने एक किसिमको राजनीतिक चिन्तनको रूपमा पनि भएको छ। वातावरण परिवर्तनको जुन साइन्स र विज्ञान छ त्यो इम्परफेक्ट छ, त्यसले गर्दाखेरि एउटा यो होक्स हो भन्ने ट्रम्प जस्तो मानिसहरू पनि इमर्ज गरिरहेका छन्। इण्डियामा पनि हामीले नरेन्द्र मोदी देखिरहेको छौं कि उनी वातावरण त्यति सिरियस विषय होइन, उमेर बुढो भएपछि जाडो बढी लाग्छ, पोहोर भन्दा अहिले बढी जाडो हुन्छ भन्ने किसिमको चाहिँ केटाकेटीहरूको बीचमा, स्कूलका बच्चाहरूको बीचमा उनले बोलेको कुराले पनि हामी बताउँछौं। एक किसिमको विश्वव्यापी वातावरण परिवर्तनलाई हेर्ने दृष्टिकोणमा हामी निकै ठूलो चाहिँ विभाजन हामी पाउँछौ, तर दिनानुदिनको चाहिँ हाम्रो अनुभवहरूले के देखाएको छ भने वातावरण परिवर्तन, जुन जलवायु परिवर्तन, हाम्रो निम्ति निकै ठूलो चुनौती हो, यसको राजनीतिक विभाजनहरू छ। सुनिल अमृतको यो पुस्तकले एउटा एकदम सटीक भाषाको प्रयोगमा निकै ठूलो पुस्तक छ यो। करिब करिब 418 पेजको यो पुस्तक छ। यसमा धेरै एनेक्डोट्सहरू छन्, हिस्ट्री छ, र उनले के भन्छन् भने कि संसारमा अझै पनि हामी देख्छौँ मंगोलिया सबैभन्दा खाली ठाउँ हो, जनसंख्या र जमीनको अनुपातमा जमीन ठूलो छ, मानिस थोरै छ, तर कुबलाई खाँ अथवा चंगेज खाँको चाहिँ जुन विश्वव्यापी विजय यात्रा थियो त्यो के प्रकृतिसँगकै लडाईँ थियो होइन। मानिसले जहिले पनि विकास भनेकै प्रकृतिसँगको लडाईँ भन्ने कुरामा चाहिँ हामीले गर्छौँ। मैले सुरुको एपिसोडहरूमा पनि हिस्ट्री अफ फ्युचरमा कुरा गर्दाखेरि पनि वातावरणको कुरा मैले गरेको थियो। मानिसले जहिले पनि आफूलाई साइन्सको इन्स्ट्रुमेन्ट लिएर अथवा साइन्सको हतियार लिएर प्रकृतिमाथि विजय गर्ने होइन, त्यही भएर शब्दहरू पनि के छ, हिमाल आरोहण गर्नु भनेको चाहिँलाई पनि हामीले विजय प्राप्त गर्ने होइन, कन्क्वेस्ट भन्ने शब्द प्रयोग गर्छौँ नि, कन्क्वेस्टिङ माउन्टेन्स। एचआईभी एड्स बिरामीहरूदेखि लिएर महामारीमा हामी के गर्छौँ भने लडाईँको बिम्बहरू प्रयोग गर्छौँ, किनभने हामीसँग ह्युमन बिइङको एउटा ऱ्यासनल छ, लजिक छ, हामीसँग त्यो किसिमको उपाय र साधन छ जसले हामीले प्रकृति र प्रकृतिबाट उत्पन्न हुने सबै कुराहरूलाई विजय गर्छौँ र हाम्रो वर्चस्व कायम गर्छौँ भन्छौँ। डेभलपमेन्ट र इन्भाइरोमेन्ट सँगसँगै जान सक्छ कि सक्दैन भन्ने ठूलो डेभलपमेन्ट छ होइन, कुनै पनि डेभलपमेन्टको निम्ति डिस्ट्रक्सन चाहिन्छ भन्ने मनस्थितिबाट मोडर्न साइन्टिफिक टेम्परामेन्ट गुज्रिरहेको छ होइन। अब यहाँ प्रश्न चाहिँ सुनिल अमृतको के छ भने, अब पुस्तकमा जाउँ, यिनले 500 वर्षको इतिहासलाई वातावरण सम्बन्धी जुन विकासक्रम छ, वातावरणबाट आएको विनाश, यो कसरी आरोह अवरोह उथल पुथलबाट चाहिँ पृथ्वी गुज्रेको छ भन्दाखेरि, कुनै साइन्टिफिक टेम्परेचरको लिएर के अरे साइन्टिफिक अनुसन्धानलाई लिएर उनले कुरा गरिराखेका छैनन्। अहिले सबैभन्दा ठूलो वातावरण अध्ययनमा चाहिँ विश्वको पृथ्वीको तापमान बढ्ने भन्ने छ, त्यो खालको डेटा यसमा छैन। यसमा ह्युमन इन्टरेक्सनका कुराहरू छन्, रूलर एक्सपिडिसन, कन्क्वेस्ट, कोलोनियलिजम, इकोनोमिक प्रोडक्सन, यस्तो कुरालाई लिएर उनले गर्दा बडा इन्ट्रेस्टिङ छ। किनभने सामान्य मान्छेलाई साइन्टिफिक डेटाहरूको बारेमा पढ्न रमाइलो पनि त होला कसैलाई, तर कतिलाई त्यो बोरिङ हुन सक्छ। तर यसमा चाहिँ के छ भने एनेक्डोटल छ किताबै, हुन त सुनिल अमृत आफै पनि दक्षिण पूर्वी एसियाका, सिङ्गापुर मलेसियाका मानिस हुन्, मलेसियन ओरिजिन, सिङ्गापुर इन्डियन ओरिजिन, मलेसियन सिङ्गापुर ब्याकग्राउण्डको हो। उनले चौफाया रिभरमा 2011 आएको बाढी, त्यसपछि विभिन्न किसिमको क्लाइमेटका कारण चाहिँ पानीको प्रकोप जुन चाहिँ उनले दक्षिण एसियामा देखे, त्यो अनरुली रिभर्स भन्ने उनको एउटा किताब छ जसले उनले चाहिँ दक्षिण एसियाको चाहिँ रिभर सिस्टम र मनसुनले कसरी सेभ गर्यो भन्ने छ। त्यसै गरेर उनको अघिल्लो किताब चाहिँ द क्रसिङ द बे अफ बङ्गाल भन्ने किताब छ। त्यही भएर उनले लङ हिस्ट्रीमा लेख्छन्, लामो इतिहासमा, तर के भने मानिस बसाइसराई होइन, त्यसपछि गभर्मेन्ट ट्रेड को विषयहरूलाई उनले चाहिँ समात्छन्। कसरी वातावरणले मान्छेको बसाइसराईमा परिवर्तन आएको छ, कसरी मान्छेको सांस्कृतिक परिवेशमा परिवर्तन आएको छ, र यदि अन्धाधुन्ध सम्पत्ति अथवा चाहिँ समृद्धिको खोजीमा अथवा आफ्नो वर्चस्वको खोजीमा मानव मानिसहरू लागेका हुन्, सरकारहरू लागेका हुन्, संस्थाहरू लागेका हुन् भने एकअर्कासँग भनेर हेर्नुपर्छ भन्ने यो किताबको आग्रह हो होइन। फर इक्जाम्पल, उनले यो मंगोलियाबाट यो किताब सुरु गर्छन् र मलाई रमाइलो के लाग्यो भने हामी सबै को आग्रह चाहिँ अब कहीँ यसो भेटघाट भयो भने भात खाने भनेर भन्छौ नि, होइन, त्यो राइससँग अथवा चाहिँ तपाईँको धानसँग हाम्रो आग्रह छ, त्यो हिस्टोरिकल आग्रह हो। अनि यो राइस खेती चाहिँ दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र दक्षिण एसियामा धान खेतीले जुन किसिमको टेरेसहरू निर्माण गर्न पर्यो, इरिगेसन सिस्टमहरू क्रिएट गर्न पर्यो, यत्रो मान्छेलाई खुवाउनको निम्ति एग्रिकल्चर, अहिले हामीले सस्टेनेबल भन्दा भन्दै पनि सुरुवाती दिनमा आउने कृषिको विकासले होइन, धान सबभन्दा पानी कन्ज्युम गर्ने फसल हो। मलाई बडा अचम्म लाग्यो, एउटा धानको खेतीलाई लिएर चाइनिज साम्राज्यले वातावरणलाई कसरी परिवर्तन ल्यान्डस्केप कसरी चेन्ज हुँदै गयो, हालाकि अहिले गरागराहरू भएको, टेरेस भएको, बालीमा भनौँ, नेपालमा भनौँ, हुम्लामा भनौँ, देख्दा हामीलाई रमाइलो लाग्छ, तर आली खन्दाखेरि कति माटो बग्यो होला भन्ने कुरा हामीसँग क्यालकुलेसन छैन। तर के छ भने त्यो सस्टेनेबल यस लागि थियो कि त्यसको उत्पादनले त्यही सामान्य रूपमा त्यो समुदायमा बस्ने, त्यो परिवेशमा बस्ने मान्छेहरूलाई पुग्ने थियो। त्यसपछि सुनिल अमृतले एग्रिकल्चरको सेक्टरबाट पक्रेर के लिएर जान्छन् भने कि ठूलो ठूलो जब कोलोनियलिजम मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गरेर गयो, अथवा बसाइसराई होइन साधन स्रोतको खोजीमा जान थाल्यो, त्यसले वातावरणमा निकै ठूलो परिवर्तन लिएर आयो, किनभने इन्डस्ट्रियल डेभलपमेन्टसँग एग्रिकल्चर प्रडक्ट पनि त्यही अनुसार बढ्न पर्ने भयो। त्यसले जुन किसिमको जमिनमा प्रभाव लिएर आयो, फर्टिलाइजर्सहरूदेखि लिएर मान्छेलाई खुवाउनु पनि पर्यो होइन, त्यसपछि स्पेसलाइज प्रडक्टहरू डेभलप हुन थाले। तर अहिले अहिले अहिले हेर्दाखेरि के देखिन्छ भने एग्रिकल्चर प्रडक्ट, इन्डस्ट्रियल प्रडक्ट सबैमा कम्पिटिसन छ हाम्रो, र यो सबैको कतै न कतै यो अननेसेसरी जुन फ्रिडमको खोजीमा मैले गर्न पाउनुपर्छ, मेरो स्वतन्त्रता छ, मैले साधन स्रोतलाई एक्सप्लोइट गर्न पाउनुपर्छ भन्दा भन्दै चाहिँ तपाईँको त्यो सँगसँगै लोभ, ग्रिड होइन, सैद्धान्तिक रूपमा स्वतन्त्रता कसरी तपाईँको लोभसँग जोडिन्छ भन्ने कुरा यो पुस्तकले जोडेर लिएर आउँछ। यो यो चाहिँ सिभिलाइजेसनको डेभलपमेन्ट, आधुनिक सिभिलाइजेसनको डेभलपमेन्ट, साइन्स एन्ड टेक्नोलोजीको डेभलपमेन्ट, पुँजीवादको विकास, उपनिवेशसँग कसरी जोगिन्छ, इम्पेरियलिजमसँग कसरी जोडिन्छ भन्दाखेरि भ्यालु एट द सेन्टर, आफ्नो ह्युमन एस्पिरेसन्सलाई छोडिदिने हो। तर ह्युमन एस्पिरेसनले मात्रै पुग्दैन, त्योसँग लोभ र ग्रिड जोडिएको छ। र अहिलेको क्लाइमेट डिस्ट्रक्सनको, वातावरणको जुन किसिमको अन्धाधुन्ध क्षयीकरण भएको छ, त्यससँग के भन्छ भने प्रगति, स्वतन्त्रता मात्रै जोडिएको छैन, ग्रिड जोडिएको छ, लोभ जोडिएको छ, लोभको अन्त्य छैन भन्ने छ। बडा अचम्म के छ भने कि अहिलेको विश्वव्यापी वातावरणको डिबेट जुन छ, जलवायुको डिबेट जुन छ, एकातिर प्रोग्रेसको कुरा गर्ने, साइन्टिफिक कम्युनिटीका कुरा गर्ने, साइन्टिफिक डेभलपमेन्टको कुरा गर्ने मान्छे, यदि तीहरू क्यापिटलिस्ट डेभलपमेन्टको पक्षधरहरू छन् भने इनभेरिएबली तिनीहरूको लोभ हामी देख्छौँ। जस्तो फर इक्जाम्पल एलन मस्क, उसले मार्ससम्मको कुरा गरिरहेछ, तर एकातिर उसले के गर्छ भने व्यक्तिगत स्वतन्त्रताको रहेछ, फ्रिडम अफ स्पिचसँग, यो यो किताबले सिधै त्यो कुरा भन्दैन, तर जोड्न मलाई के पढ्दा मैले अनुभव गरेको कुरा के भने, जो मान्छे प्रोग्रेसको कुरा गरिरहेछ, स्वतन्त्रताको कुरा गरिरहेछ, त्यो मान्छे जुन प्रतिनिधि पात्रहरू छन् तिनीहरू लोभले पनि गाँजिएका छन् होइन, ह्युमन ग्रिड। त्यही भएर विभिन्न पुस्तकहरूको संयोजनबाट यो पढ्दै गर्दाखेरि मलाई के लाग्यो भने कि वातावरणको बारेमा कुरा गर्नेमा लोभको ठूलो भूमिका छ, ह्युमन ग्रिडको, चाहे त्यो ठूलो मुलुक किन नहोस्, सानो मुलुक किन नहोस्, अर्कालाई विकासमा हामी पछाडि पर्यौं, वातावरणको प्रयोग गरेनौं, हामीसँग भएको साधन स्रोत प्रयोग गरेनौं भने हामी त्यहाँ पुग्न सक्दैनौं भन्छ, आफूसँग भएको साधन स्रोतलाई कसरी अधिकतम सदुपयोग गरेर त्यहाँ पुग्ने भन्ने छ, एक किसिमको दौड़ छ, तर त्यो धान्न सकिन्छ कि सकिँदैन, त्यसले कस्तो किसिमको चाहिँ आन्तरिक विस्थापन लिएर आउँछ होइन। त्यही भएर सिम्पल लाइनमा त डेभलपमेन्ट र डिस्ट्रक्सनको रिलेसन त हामीले धेरै पहिलादेखि कुरा गर्दै आएको, तर लोभको कुरा चाहिँ बडा रमाइलोसँग यिनले कसरी विभिन्न एपिसोडहरूको कुरा गर्छन्। त्यसले गर्दाखेरि यो आधुनिक विकासको सन्दर्भमा वातावरण स्वतन्त्रताका निम्ति हो भन्दा भन्दै पनि यदि त्यो लोभसँग जोडियो भने यसले एक किसिमको विनाश, पृथ्वीलाई जलाउने काम गर्दछ। लोभले मानिसलाई पनि जलाउँछ, ईर्ष्याले मानिसलाई पनि जलाउँछ, जुन किसिमको चाहिँ वातावरण दोहमा, प्रगतिको नाउँमा, प्रस्पेरिटीको नाउँमा हामी जति लोभी भएका छौं, देशहरू, कर्पोरेशन्सहरू होइन, त्यसले पनि एक किसिमको जलन यो किताबले सिधै त त्यो टेम्परेचरलाई जुन आजभोलि डिबेटमा चलेछ मैले यसलाई मेटाफिजिकली जोड्न खोजेको किन पृथ्वी जलिरहेको छ भन्दाखेरि लोभका कारण जलिरहेको छ हाम्रो जुन चाहना छ त्यो असीमित चाहनाका कारण चाहिँ पृथ्वी जलिरहेको जस्तो छ र यो किताबमा एनेक्डोटल्सहरू प्रशस्त छन् दोस्रो च्याप्टरमा उनले त्यो सहरहरू कसरी बने खेतीमा चाहिँ नाइट्रोजनको प्रयोग कसरी बढ्दै गयो पृथ्वीसँग हामी आफ्नै पृथ्वीसँग लडाई कसरी गर्यौं किनभने यसलाई प्रकृतिलाई जित्नु छ भन्छ भने तेस्रो च्याप्टरमा चाहिँ के भने यो सबै हुनुको कारण चाहिँ के भने मानव जातिले आफूलाई एक्सेप्सन सक्थ्यो अरू पशु पनि त छन् नि अरू पनि पशुहरू पनि त जंगलमा छन् प्रकृतिमा छन् उनीहरू पृथ्वीमै आश्रित छन् तर उनीहरूले त्यसरी दोहन गर्दैन उनीहरूको नेचुरल सेलेक्सनको प्रोसेस छ केही कारणले जिराफले घाँसपात पाएन घाँसे मैदानमा भने त्यो एक्सटिङ्क्ट भएर जान्छ तर हामीलाई एक्सटिङ्क्ट हुन मन छैन हामी हाम्रो एक्सेप्सन छ हामी अरू पशु वन्यजन्तुहरूभन्दा एनिमल किङडममा हामी एक्सेप्सन छ ह्युमन बिइङ किनभने यसको रिजन छ यसको लजिक छ यसले यसले आफूलाई डिफाइन गरेको छ प्रोग्रेस प्रगतिको लागि डिफाइन गरेको छ र यसमा एउटा बडा रमाइलो च्याप्टर चाहिँ यो च्याप्टर चाहिँ लागेको छ फाइनल च्याप्टर मलाई चाहिँ त्यसमा चाहिँ उनले इक्जाम्पल गर्दाखेरि एउटा ह्युमन कन्डिसन भन्ने हाना रेन्ट जर्मन रिफ्युजी हुन् नाजीहरूको विरूद्ध निस्केको तीनटा प्रतिनिधि महिला पात्रहरूलाई लिएर कथा बुनेका छन् एउटा हाना आरेन्ट रेचल कार्सन र इन्दिरा गान्धी यो पुस्तकको चाहिँ कथा बुनाईमा चाहिँ यो तीनटा महिलाहरूलाई उनले प्रतिनिधि पात्रको रूपमा जसले विभिन्न दृष्टिकोण राखेर हाम्रो कन्साइन्सलाई हाम्रो दिमागलाई वातावरण सम्बन्धी विषयहरूमा सजग बनाउनलाई प्रयोग गर्छन् र आइरनी पनि छ यिनीहरूको लाइफमा मलाई मन परेको च्याप्टर चाहिँ त्यो अब रेचल कार्सनको चाहिँ साइलेन्ट स्प्रिङ भन्ने उनी अमेरिकन एक्टिभिस्ट हुन् साइन्स ब्याकग्राउण्डको मान्छे र यो पुस्तकमा के भन्छन् भने उनले यो फेमिनिस्ट पर्सपेक्टिभबाट यो फर्टिलाइजरको म्यासिभ युज साइन्स एण्ड टेक्नोलोजीको युजबाट अर्थ कसरी सिद्धिएको छ भन्ने कुरा बताउँछिन् भने हाना आरेन्टले अब्सुट पावरको ग्रिडले गर्दाखेरि उनी नाजी जर्मनीबाट भागेर आएको हुनाले नरसंहार गर्नको निम्ति ग्यास च्याम्बरहरूको प्रयोगको ब्याकड्रपमा उनले ह्युमन एजेन्सीको कुरा गर्छिन् परिवर्तनको सन्दर्भमा ह्युमन एजेन्सीको रोल के छ भन्छ भने इन्दिरा गान्धीले थर्ड वर्ल्डको एउटा रिप्रेजेन्टेटिभ त्यो बेलाको क्यारेक्टरले लुसाका नन एलाइनमेन्ट कन्फरेन्स 1972 चाहिँ स्टकहोम एन्भाइरोमेन्टल कन्फरेन्समा वातावरण र विकासको चुनौतीमा उनले कुरा गरेपछि त्यो जुन अहिले हामीले डेभलपिङ कन्ट्रीजहरूको पोजिसन हामीले देख्छौ त्यो चाहिँ इन्दिरा गान्धीको लुसाका नन एलाइनमेन्ट कन्फरेन्स र 1972 स्टकहोम एन्भाइरोमेन्टल कन्फरेन्सबाट आएको देखिन्छ उनले के भन्छन् भने इन्दिरा गान्धीले अरू दुईटाको चाहिँ फिलोसफिकल कन्ट्रिब्युसन छ इन्दिरा गान्धीको चाहिँ एन्भाइरोमेन्टल स्टडिजमा एन्भाइरोमेन्टल मुभमेन्टमा यो डेभलपिङ वर्ल्ड भर्सेस रेस्टको कुरा पनि त्यहाँबाट त्यसको रिप्रेजेन्टेशन त्यहाँबाट आउँछ र उनले कोलोनियलिजम यो किताबको मेजर आर्गुमेन्ट कोलोनियलिजम साइन्टिफिक टेक्नोलोजी क्यापिटलिजमले कसरी एन्भाइरोमेन्ट र पृथ्वीलाई जलाउने काम गरेको छ भन्ने कुरा चाहिँ मिसेस गान्धीको लुसाकाको स्पिच र हुन्छ उनले के भन्छ भने संसारभरि मान्छे धेरै भइरहेको छ उनलाई खुवाउनु पनि पर्छ साइन्सको प्रब्लम त्यो पनि हो वेलबिङ पनि हेर्नुपर्छ तर त्यो एक्सप्लोइट त हामीले गरेको होइन नि त त्यो एक्सप्लोइट त तपाईँ डेभलप कन्ट्रीजहरूले पहिले गरिसक्नु भएको हो अर्थलाई बिगार्ने काम त तिमीहरूले गर्नुभएको होइन नो अनसर्टेन टर्म ब्ल्याङ्क पोइन्ट ब्ल्याङ्क रूपमा मिसेस गान्धीले स्टकहोम कन्फरेन्समा 1972 गरेको छ बडा रमाइलो लाग्यो 72 जब 92 रियो समिट भयो त्यो धार पक्रिरहेकै थियो डेभलपिङ कन्ट्री पोल्युटर्स पे भन्ने प्रिन्सिपलको चाहिँ सुरुको चाहिँ जुन चाहिँ प्रिन्सिपल हो त्यसको जेनेसिस चाहिँ मैले धेरै कहाँबाट आएछ यो भन्दाखेरि मलाई जहिले पनि लाग्थ्यो कि साइन्टिफिक कम्युनिटिजहरूले गर्यो भन्दा त्यसलाई थर्ड वर्ल्ड त्यसमाथि नन एलाइन कन्ट्रिजहरूबाट चाहिँ मिसिन तर आइरनी के छ भने त्यो स्पिचेसहरूमा कुरा गर्दा म इन्दिरा गान्धीले पपुलेसन एकदम बढी छ यिनलाई खुवाउनुपर्छ हामीलाई साइन्स पनि चाहिन्छ टेक्नोलोजी पनि चाहिन्छ तर हामी विनाश गर्न सक्दैनौँ हाम्रो डिलेमा हो यस कारण तिमीहरूले हामीलाई हेल्प गर्नुपर्छ भनेर उनीहरूसँग कुरा गरिराखेछन् तर 75 इमर्जेन्सी 70s जब इन्डियामा इमर्जेन्सी लाग्यो जनसङ्ख्या नियन्त्रणको लागि उनको छोरा सञ्जय गान्धीले फोर्स स्टेरिलाइजेसन अथवा जबरजस्ती परिवार नियोजन गर्ने कार्यक्रमहरू पनि गरे भन्दा हाम्रो टेन्सन छ नेचरलाई हेर्नेमा विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सन छ किनभने एउटा इम्पेरिटिभ के छ भने मान्छे जनसङ्ख्या बढ़िरहेको छ बसोबासका लागि हामीलाई ठाउँ चाहिएको छ साइन्टिफिक डेभलपमेन्टको लागि हामीलाई ठाउँ चाहिएको के विकास चाहिँ र विज्ञान र विकास बिना हामीले हाम्रो सम्पूर्ण कुराहरूलाई हाम्रो चाहिँ जुन पछौटेपन छ त्यसलाई हामी निराकरण गर्न सक्दैनौ भन्ने कुरा एकातिर छ विकास र विज्ञानलाई हाम्रो विकासको निम्ति प्रयोग गर्नुपर्छ प्रोग्रेसको निम्ति प्रयोग गर्नुपर्छ भन्ने छ भन्दा त्यो डिलेमाबाट हामीहरू एकदम गुज्रिरहेका छौँ हामीलाई राम्रो बाटो पनि चाहिएको छ होइन हामीलाई बिजुली पनि चाहिएको छ हामीलाई सबै थोक चाहिएको छ किनभने अब हिजोको जस्तो आजभन्दा चाहिँ 500 वर्ष जस्तो अगाडि समाज छैन त्यो समाजको आफ्नै व्यथा कथा थियो होला खाद्यान्नको कुरा थियो त्यही भएर इरिगेसन आयो होइन मान्छेको जुन मासुप्रतिको आग्रह त्यही भएर हन्टिङहरू आयो होला मासुले चाहिँ मासुप्रति खाद्यान्नप्रतिको आग्रहले चाहिँ फार्मिङ्सहरू आयो होला लार्ज स्केल फार्मिङ्सहरू आयो होला ट्रेडका कुराहरू आयो त्यो आफ्नो ठाउँमा छ अहिलेको हाम्रो चाहिँ के हो भने जनसङ्ख्या र जनसङ्ख्यालाई हेर्नुपर्ने दृष्टिकोण त्यसको निम्ति विकास र विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सनको बीचमा अबको बाटो के भनेर भन्दाखेरि चाहिँ यो किताब चाहिँ बडा डिफिकल्ट छ एउटा हिस्ट्रीलाई न्यारेट गरेर त लिएर आउँछौ हाउ डु वी अराइभ एट दि बर्निङ अर्थ होइन भित्रभित्र जलिरहेको मान्छे जस्तै यो पृथ्वी किन जलिरहेको छ होइन भन्ने कुरा चाहिँ अब एकदम स्पष्ट आउँछ अबको बाटो के भन्दाखेरि चाहिँ अलिकता स्पष्ट छैन किनभने यो सारा यति व्यापक रूपमा साइन्स टेक्नोलोजी ह्युमन डेभलपमेन्ट जोडिएको छ मानवीय विकास सामाजिक विकासहरू जोडिएको छ कि एउटा सानो ठाउँबाट कहाँबाट सुरु गर्ने हो भन्ने कुरा चाहिँ यो किसिमको पोलिसी अब निगोसिएसन्सहरू क्लाइमेट निगोसिएसन्सहरू चलिराखेको छ माछापुछ्री हाम्रो कारणले कालो भयो कि दक्षिण एसियाको अरू ठाउँबाट आएको पोल्युसनका कारण अन्धाधुन्ध जुन किसिमको उपभोक्तावादी समाज संसारभरि विकास भएको छ प्लास्टिक हामीले नियन्त्रण गरेर हुन्छ कि कसले नियन्त्रण गर्ने भन्दाखेरि हाम्रो समयको चाहिँ सबैभन्दा चुनौती चाहिँ के हो भने कहाँबाट सुरु त्यही भएर यो वातावरणको प्रभावलाई रोक्ने हो कि त्यसमा एडप्टेसन अथवा त्यसमा अनुकूलित आफूलाई त्यो अनुकूल बनाउँदै लिएर जाने हो होइन अब बाढी पहिरोहरू त रोक्नै पर्यो तर बाढी पहिरो रोक्ने भनेर ठूला ठूला पहिरोहरूमा जुन रोक्नमा हाम्रो जुन खर्च लाग्छ त्यो सम्भव छ कि छैन भन्दा बसाइसराइ गरेर अर्को ठाउँमा जाने हो कि घर बाटो बनाउने अथवा चाहिँ घर बनाउने खेतीपातीको तौर तरिका बदल्ने हो कि सदियौंदेखि गर्दै आएको तौर तरिकालाई बदलेर एड्याप्टिभ प्रिन्सिपल्सहरूमा आफू अनुकूलन हुने प्रिन्सिपलमा कसरी जाने हो त्यो साह्रो डिबेट छ हाम्रो समयको सबैभन्दा ठूलो डिलेमा के हो भने हामी रोकथामतिर जाने हो या आफूलाई परिवर्तन गर्न जाने मान्छे सधैँ हिस्ट्रीमा के देखाएको छ भने मान्छेले रोकेको होइन आफूलाई परिवर्तन गरेको देखेको छ किनभने त्यसैबाट इनोभेसन आएको छ त्यसैबाट चाहिँ प्रगतिका कुराहरू भएका छन् अब एउटा कता कता चाहिँ सिधै त भन्दैनन् लेखकले तर भन्दै गर्दाखेरि भने हरेक एफर्ट चाहिँ सानो ठाउँबाट सुरु गर्नुपर्ने हुन्छ भन्छ अब यो यो यो कहाँबाट चाहिँ यत्रो ठूलो विहङ्गम प्रभाव भएको विषयहरूमा चाहिँ हामी हेर्न सक्छौ भन्दाखेरि गान्धीले जब साम्राज्यवादसँग लडे परिवर्तन आफैमा सुरु गर भने होइन मान्छेले जिस्काए पनि गान्धीलाई मान्छे हजारौं लाखौं मान्छेलाई लुगा लाउनु पर्ने हुन्छ फ्याक्ट्री चाहिन्छ के चाहिन्छ तपाईँ चर्खा चाक काट्ने कुरा गर्नुहुन्छ भनेर भन्ने डिलेमा हामीलाई छ सानोबाट सुर्यो भने यो लाखौंको चाहना कसरी पूरा हुन्छ लाखौं त्यो अभियानमा कसरी संलग्न हुन्छन् त्यो पनि आफ्नो सोच युवाल नुहा हरारीले आफ्नो विभिन्न पुस्तकहरूमा आर्गुमेन्ट गर्दाखेरि ब्याक टु चाहिँ तपाईँको स्पिरिचुअल वर्ल्डमा जाउँ क्रिटिक नयाँ किसिमले त्यसलाई चाहिँ हामीले विचार पुनर्विचार गरौं मानवीय मूल्यहरूको खोजी गरौं भनेर भनेको छ तर पहिरोमा बसेको मान्छेले मानवीय मूल्यको खोजी गर्ने हो कि होइन पानी सुकेको मुहानमा बसेको मान्छेले के को मूल्य खोज्ने हो सर्भाइभलको खोजी गर्नु पर्यो मलाई लाग्छ हरेक कालखण्डको आफ्ना आफ्ना चुनौतीहरू हुन्छन् हाम्रो कालखण्डको चुनौती चाहिँ निश्चय पनि वातावरण परिवर्तन जलवायु परिवर्तन हो त्यसमा आफ्नो समुदायले आफ्नो परिवेशमा हामीले के गर्न सक्छौं लोकल इनिसिएटिभ हुनुपर्छ भन्दा भन्दै पनि ग्लोबल म्यापमा नेपाल पनि नेसनल होइन लोकल हुन्छ यो कम्पेरिटिभ छ त्यही भएर हामी यसलाई कसरी पोलिसिजहरूमा कसरी चाहिँ कार्यक्रमहरूमा हामीले सिनर्जी लिएर आउँछौ र जुन किसिमको चाहिँ अन्धाधुन्ध लोभका कारणले ग्रिडका कारणले जुन किसिमको वातावरण विनाश भएको छ त्यसमा हामी ब्रेक लाउन सक्छौ कि सक्दैनौ। यो किताब अलि ठूलो छ तर पढ्दै जाँदाखेरि मैले एकदम इन्जोय गरेँ किनभने यसमा एनेक्डोटल्सहरू छ, कथाहरू छन्, इभेन्ट छन्, इन्सिडेन्ट छन्, क्यारेक्टर्सहरू छन् र एउटा लामो ठूलो कथा बुन्ने प्रयास चाहिँ सुनिल अमृतले गरेका छन्। धन्यवाद।
0: भर्खर तपाईँले सुनिल अमृतद्वारा लिखित द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले मानव सभ्यताको विकास र वातावरणीय प्रभाव बारे गहिरो अन्तर्दृष्टि प्रस्तुत गर्दछ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य धेरै पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। आउँदो अंकहरूमा पनि भेटिरहौं है। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद ट्याकुरियल, मनिष पौड्याल, जया लुइटेल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँला।

0: केन्द्रीय क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
5: सूचना
6: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
6: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083-590-726।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: गर्न लक्ष्य सहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकता वृद्धि गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न लागेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाएसँगै यसको कार्यान्वयनका लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा पारम्परिक तथा व्यवसाय कृषि उत्पादन र उत्पादकत्व वृद्धि अभिवृद्धिमा जोड़ समेत दिएको छ। खेतीयोग्य बाँझ जमीनको उपभोग उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने खेती योजना पनि ल्याइएको छ। कृषि उद्यमीलाई अनुदानदेखि ब्याज अनुदानसम्मका कार्यक्रम बजेटमा समेटिएका छन्। 5 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय गर्ने व्यवसायी, सहकारी फर्म, कम्पनी तथा कृषक समूहलाई कर्जामा ब्याज अनुदान दिइनेछ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म, कम्पनी र कृषक समूहलाई लागत सहभागिताका आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न 10,22,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। कर्णाली कडेरो अन्तर्गत सकेकार गाउँपालिका 2 रिप नजिकै छारे भीरमा पहिरो खोज्दा सड़क अवरुद्ध भएको छ। पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेपछि करिब 100 मिटर सड़क अवरुद्ध भएको छ भने करिडोरमा सवारी आवागमन ठप्प भएको छ। पहिरोका कारण करिडोर हुँदै आवाजात गर्ने यात्रु तथा सवारी साधन बीचबाटै रोकिएका छन् भने सड़कमा ठूला ठूला ढुङ्गा खसेकाले सड़क खुलाउन कठिन भइरहेको छ। जिल्ला सदरमुकाम सिमकोटमा संचार हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदाञ्चली गाउँपालिकाबाट गएका 27 जना भन्दा बढ़ी नागरिकहरू बीचबाटैमा अलपत्र परेको अदाञ्चली 2 का कमल बुढाले बताउनु भएको छ। यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्र सड़क खुलाउन सम्भव नभएको बताउनुभयो। सड़क खुलाउने विषयमा सड़क विभाग प्रतिनिधि अदाञ्चली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह सहित गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आजदेखि सड़क बिहानैबाट सड़क खुलाउने काम तयारी गरेको उहाँले बताउनु भएको छ। र त्यस्तो सुसनको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यामले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम वर्ष खेल्नेछन्। यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेलहरू हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ। 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
2: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
3: Radio Bheri FM।

0: पालना गर्नु चाहिँ हरेक नागरिकको कर्तव्य हुन्छ भनेर भनेको छ। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नागरिकले आफ्नो कर्तव्य पालना गर्छन् तर यहाँनिर कर्तव्य बोध अझै बढी कसले गर्नुपर्ने छ भने जो चाहिँ नेतृत्वदायी भूमिकामा छन् अथवा जो राज्य सञ्चालनको भूमिकामा छन् उनीहरूले चाहिँ संविधान कार्यान्वयनको लागि चाहिँ मुख्य भूमिका चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ यहाँनिर र चुकेको कहाँनिर छ भने नेतृत्वबाट नै चुकेको छ। होइन यो शंकाको सुविधा मैले लगायत नागरिकले कसरी पाउँछन् भन्दै गर्दाखेरिको अवस्थामा नेपालको संविधानमा तपाईँको भाग २मा नागरिकताको व्यवस्था गरेर आमा वा बुबाको नामबाट नागरिकता लिन पाइने भनेर भनिन्छ तर अझै पनि आमाको नामबाट नागरिकता लिनको लागि चाहिँ सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्ने बाध्यता
1: होइन
0: पाउनको लागि चाहिँ एउटा युजुअल रूट हुन्छ एउटा चाहिँ एक्स्ट्रा अर्डिनरी अथवा रूट हुन्छ। अब यहाँनिर चाहिँ संविधानमा लेखिएको व्यवस्थालाई चाहिँ सहज रूपमा हासिल गर्न सकिँदैन भने त्यसलाई हामीले सफलताको मापकको रूपमा हेर्ने कि नहेर्ने भन्ने कुरा चाहिँ रहन्छ। अब हेर्नुहोस् है जस्तो यो संविधानप्रति चाहिँ नेपाली नागरिकले स्वामित्व ग्रहण गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। जस्तै स्वामित्व ग्रहण गर्नका लागि अथवा त्यो संवैधानिक व्यवस्थाप्रति पब्लिक ट्रस्ट नभएकै कारणले गर्दाखेरि त्यो क्षयीकरण भएकै कारणले गर्दाखेरि त त्यो आन्दोलनको रूपमा प्रकट भयो। होइन अब जनताले के देखाएको छ त भन्दाखेरि चाहिँ नि सरकार परिवर्तन भइरहेछ स्थायित्व छैन होइन प्रधानमन्त्रीले चाहिँ विश्वासको मत ताकेता लिन परिरहेको परिरहेकै छ
1: परिरहेकै
0: थियो होइन भनिसकेपछि जनताले त के देख्छन् भन्दाखेरि त यो व्यवस्थामा त अस्थिरता मात्रै रहेछ होइन प्रदेशमा हेर्छन् संघको समीकरणले गर्दाखेरि प्रदेशको चाहिँ तपाईँको चाहिँ समग्र संस्था त्यो जुन समीकरण बदलिनुपर्ने अवस्था आइरहेको छ होइन भनेपछि जनताले के देख्छन् त भन्दाखेरि चाहिँ यो अस्थिरता देख्छ अनि यो अस्थिरता देखिसके पछाडि चाहिँ दोष कहाँ निर्देशित हुन्छ भन्दाखेरि चाहिँ त्यो संविधान र संवैधानिक व्यवस्थाप्रति निर्देशित हुन्छ अनि त्यो भनिसके पछाडि के भयो अन्तत गएर चाहिँ जनताले चाहिँ यो व्यवस्था ठिक रहेन रहेछ यो संविधानले चाहिँ बाचा गरे अनुसार चाहिँ पूरा गर्न सक्दो रहेन रहेछ भनेर देखिने चाहिँ भयो यहाँनिर।
1: त्यो सब तपाईँले भने जस्तै संविधानमा धेरै कुराहरू समेटिएका छन् राम्रा कुराहरू मौलिकको कुरा गर्नुभयो होइन शिक्षा स्वास्थ्यको कुरा गर्नुभयो समावेशी प्रतिनिधित्व कुरा समेटिएका छन् तर व्यवहारमा चाहिँ अझै पनि संविधानमा लेखिए जस्तो भएको छैन त्यस कारणले गर्दाखेरि नागरिकमा निराशा आएको छ र तपाईँले भन्नुभयो कुशल गैरे तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ तपाईँ कानून विषय लिएर पढिरहनु भएको छ आज हामी अलिक बढी नवयुवाको आँखाबाट यो संविधानकोमा भएको व्यवस्था र अब संविधान संशोधनको बहस चलिरहँदाखेरि कसरी संशोधन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो संविधान संशोधनको विषयमा अलि हामी एकछिनपछि जाउँला। जस्तो अब अघि नै हामी भनिहालौँ संविधान जारी गर्दा नागरिकका अपेक्षा र आजको अवस्था बीच चाहिँ सबैभन्दा ठूलो अन्तर तपाईँले कहाँ देख्नु भएको छ?
0: अब यसको कुरा छ यसमा चाहिँ पहिलो कुरा हामीले बुझ्नु के पर्छ भने संविधानको कारण संविधान चाहिँ नागरिकको जीविकासँग जोडिएको छ कि छैन भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। अब तपाईँको चाहिँ नागरिकले समग्र रूपमा विश्वास गर्ने भनेको सेवा प्रवाहमा हो अथवा त्यो सेवा प्रवाह चाहिँ जनमैत्री छ अथवा चाहिँ उसले खोजेको सेवा सुविधा र संविधानमा भएको जति पनि व्यवस्था छ शिक्षाको कुरा गर्नुहुन्छ निशुल्क स्वास्थ्यको कुरा गर्नुहुन्छ भूमिहीन दलितलाई चाहिँ एक पटकका लागि राज्यले चाहिँ भूमि व्यवस्था गराउनु पर्ने कुराहरू गर्नुहुन्छ अथवा चाहिँ अपाङ्गता मैत्री शिक्षा अथवा चाहिँ ती किसिमका सम्पूर्ण कुराहरू संविधानमा छ। तर अब त्यो कुराले चाहिँ नागरिकलाई चाहिँ सहज भएको छ कि छैन त्यो प्राप्ति गर्नको लागि भनेको यो अन्तत्वगत गएर जस्तो अहिलेको सरकारले पनि भनिरहन्छ नि सुशासनको कुरा सेवा प्रवाहको कुरा ढिलासुस्ती नगर्नुपर्ने कुराहरूदेखि लिएर हो यहाँनिर चाहिँ ठूलो खाडल चाहिँ देखिन्छ संवैधानिक बाचा र सेवा प्रवाहको बीचमा जुन खाडल छ त्यो खाडल चाहिँ पुर्नुपर्ने अवस्था चाहिँ देखिन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: भनेपछि संविधानका प्रावधान चाहिँ कार्यान्वयन हुन सकिया छैनन् होइन धेरै प्रावधानहरू
0: हजुर
1: अब यो संविधानमा का प्रावधानहरू कार्यान्वयन हुन नसक्नुमा चाहिँ संविधानकै कमजोरी हो कि राजनीतिक नेतृत्व र राज्य सञ्चालनको नेतृत्व गर्नेहरूको कमजोरी हो?
0: अब यसमा चाहिँ संविधानको कमजोरी भन्दा पनि अब संविधान चाहिँ कस्तो हुन्छ भने अब तपाईँको चाहिँ कि त पूरा गर्न सकिने हाम्रो देशको चाहिँ आर्थिक अवस्था कस्तो छ र हामीले कतिको डेलिभरी गर्न सक्छौं भन्ने कुराको चाहिँ चेत भएर संविधान लेखिएको भए चाहिँ भाग ३मा जति बाचा गरिएको छ त्यति बाचा गरिँदैन थियो होला। त्यसकारणले मेरो नजरमा यो संविधान भनेको चाहिँ आशावादी हो तर अलिकति महत्वाकांक्षी संविधान पनि हो हैन त्यसकारणले के भनिन्छ भन्दा बी आर अम्बेडकरले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ जुन संविधान चाहिँ कार्यान्वयन योग्य छ त्यो संविधान चाहिँ सफल हुन्छ भनेर भन्नुभएको थियो हैन महत्वाकांक्षी हुनु अथवा चाहिँ आशावादी हुनु नराम्रो होइन होइन तर जुन कुरा चाहिँ कालान्तरसम्म पनि प्रदान गर्नका लागि मुश्किल हुन्छ भने त्यो लेख्नेले लेखि गए तर आउने कालान्तरमा आउने सरकारले चाहिँ त्यसको अपजसले जहिले पनि खेपिरहन पर्ने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ
1: भनेको त्यो राज्य सञ्चालनको नेतृत्वको कमजोरीले गर्दाखेरि चाहिँ कार्यान्वयन हुन नसकेको राजनीतिक नेतृत्वको कारणले संविधानमै कमजोरी भन्दा पनि यो संविधान कार्यान्वयन जसले गर्नुपर्ने हो उसले कार्यान्वयन नगर्दाखेरि चाहिँ संविधान भा अनुसार हुन सकेन भन्ने तपाईँलाई लाग्छ होइन अब अहिले यो संविधान संशोधनको बहस चलिरहेछ यो किन यो बेला चाहिँ संविधान संशोधनको बहस उठ्यो जस्तो लाग्छ तपाईँलाई
0: अब यसमा हामीले अघि पनि चर्चा गरेका थियौं एक दशकको कुरा जुन गरेका थियौं जस्तो मेरो विचारमा चाहिँ जस्तो तपाईँले संविधानमा हेर्नुहुन्छ भने संवैधानिक आयोगको पुनरावलोकन चाहिँ 10 वर्षमा गर्ने भनेको छ त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा जुन छ त्यो 20 वर्षमा हुने भनेर भनेको छ तर यो संविधानमा अझै एउटा छुटेको प्रावधान चाहिँ मलाई के हो जस्तो लाग्छ भने यो संविधानकै पुनरावलोकन गर्नको लागि पनि एउटा समय सीमा तोक्दिया भए चाहिँ अझै त्यो बहस गर्नको लागि चाहिँ यसलाई कन्स्टिट्युसनल ड्युटी फिल हुन्थ्यो होइन भनेको त्यही कुरा संवैधानिक आयोगलाई लेख्न सकिन्छ त्यही कुरा चाहिँ निर्वाचन क्षेत्र निर्धारण गर्ने सन्दर्भमा 20 वर्ष भनेर लेख्न सकिन्छ भन्ने यो संविधानकै सवालमा चाहिँ लेख्या भए चाहिँ अझै
1: भनेको तपाईँले संविधानमै यो संविधान चाहिँ यति वर्षपछि फेरि पुनरावलोकन गर्नुपर्छ भनेर लेखेको भए राम्रो हुन्थ्यो
0: त्यो लेखेको भए चाहिँ राम्रो हुन्थ्यो अब यो अहिले नै किन आवश्यक छ भन्दै गर्दाखेरि चाहिँ जस्तो यो कुरा त प्रकटीकरण भयो जेएनजी आन्दोलनले पनि प्रकट गरिदिएको अवस्था छ भन्न खोजेको के हो त भन्दाखेरि चाहिँ विद्यमान व्यवस्थाप्रति यति धेरै वितृष्णा बढ़िरहेको छ चाहे त्यो युवा वर्गको होस् चाहे त्यो चाहिँ वयस्क वर्गको होस् अथवा वृद्ध वर्गको होस् होइन यति धेरै वितृष्णा बढ़िरहेको छ भने जनताले के चाहन्छन् अथवा चाहिँ जनताको के विषयमा चित्त नबुझाई हो भन्ने विषय चाहिँ जान्नुपर्ने चाहिँ एउटा यो कन्स्टिट्युसनल ड्युटी नै हुन आउँछ होइन त्यसकारणले गर्दाखेरि चाहिँ यो कुरा त अझै समय सान्दर्भिक पनि भयो भन्नाले अब यो संविधानप्रति नै प्रश्न उठिसके पछाडि संविधानलाई एकपटक पुनरावलोकन गर्नुपर्ने दायित्व त रहन्छ नै त होइन त्यसकारणले गर्दाखेरि यसलाई एकचोटि पुनरावृत्ति चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ रह्यो
1: हो त्यो भएर त्यो बहस भयो अहिले अर्को कुरा चाहिँ कतिपय समुदायले अपनत्व ग्रहण गर्न नसकेको पनि हो संविधान यो बीचमा
0: हजुर यो विषयमा चाहिँ म आफू पनि अध्ययन गर्ने र केही समय पैरवी पनि मैले गरे यो विषय चाहिँ के हो भने म पटक पटक अघि पनि मैले भनेको थिएँ जब राज्यमा भएका जस्तो राज्य भनेको त नेपालको संविधानको धारा 3 हेर्नुहुन्छ भने त्यहाँ त राज्यलाई परिभाषित गरिएको अवस्था छ त्यहाँ भएका हरेक तबका हरेक क्षेत्र हरेक वर्ग हरेक समुदायले चाहिँ यो संविधानप्रति यो राज्यप्रति अपनत्व ग्रहण गरे कि गरेनन् भन्ने कुरा एउटा मापकको रूपमा रहन्छ अब यसमा मेरो बुझाइ के छ भने जस्तो संक्रमणकालीन न्याय भनेर हामी जुन भन्छौं ट्रान्जिसनल जस्टिसका पीड़ितहरूले अझैसम्म पनि त्यो न्याय पाउनका लागि विभिन्न लेजिस्लेटिभ इन्स्ट्रुमेन्ट्सहरू विधायकी व्यवस्थाहरू गरिए तर अझैसम्म पनि संक्रमणकालीन न्यायका पीड़ितहरूले न्याय पाउन सकेका
1: छैन एउटा आयोगै बन्न सक्यो
0: एउटा आयोग बन्न पनि ढिला भयो तपाईँको 2063 शान्ति सम्झौता भइसकेपछि त्यो जुन 7-8 वर्ष जुन छ 7-8 वर्ष चाहिँ भ्याक्युमको अवस्थामा रह्यो भनेको नियमित अदालत अथवा चाहिँ नियमित यो फौजदारी न्याय प्रणालीले काम गरेको अवस्था छ 71 सालमा गएर तपाईँको बन्छ विधेयक आउँछ ऐन आउँछ त्यसलाई पनि सर्वोच्च अदालतले विभिन्न समयमा स्ट्राइक डाउन गरिदिन्छ मानव अधिकार मैत्री भएन यो भएन त्यो भएन भनेर स्ट्राइक डाउन गरिदिन्छ अनि भर्खरै 2081-82 चाहिँ जुन विधेयक आयो ऐन पारित पनि विधेयक पारित भएर ऐन पनि जुन भयो त्यो पनि अझैसम्म पनि के भएको छैन भने आयोगको पुनर्गठन र पुनर्संरचना भएर 4 वर्षको पदावधि तोकिएको थियो अब त्यो 4 वर्षको टेन्योर सकिन लागिसक्यो त्यसमा चाहिँ प्रगति विवरण के हो कति पीड़ितले चाहिँ परिपूर्ण पाए अथवा चाहिँ यो संक्रमणकालीन न्यायमा चाहिँ अब त्यो पीड़ित समुदायलाई दुखी तुल्याएर अथवा चाहिँ उनीहरूलाई चाहिँ अन्यायको मारमा पारिराखेर चाहिँ अब उनीहरूले यो संविधानप्रति चाहिँ अपनत्व बोध गर्छन् त गर्दैनन् नि त जबकि संक्रमणकालीन न्यायको मुख्य सिद्धान्त नै के हो भने संस्थागत सुधार हो त्यो पीड़ित मैत्री हुन सकिरहेको छैन अथवा पीड़ित परिवार अझै पनि त्यही भनौं न त्यही घाउ बल्झाएर बसिरहेछन् भने त यो त अपनत्व ग्रहण गर्ने कुरा भएन
1: यो चाहिँ संक्रमणकालीन न्यायसँग सम्बन्धित नागरिकको तर्फबाट चाहिँ हेर्दाखेरि संविधान अपनत्व गर्न सक्ने कुरा उहाँहरूबाट भएन. अरु समुदाय जस्तो भौगोलिक भूगोल हैन, अरु चाहिँ क्षेत्र संस्कृतिसँग जोडिएका समुदायको दृष्टिले हेर्दाखेरि चाहिँ उहाँहरू सबैबाट पनि यो संविधानलाई अपनत्व गर्न सक्ने कस्तो अवस्था देखियो बीचमा 10 वर्षमा?
0: अब यसमा यसको बुझ्नुपर्छ, म सुविधा सम्पन्न छु अथवा म सुविधा सम्पन्न परिवारबाट बिलङ गर्छु भन्ने हिसाबले म जस्तो मान्छेको विचारले चाहिँ संविधानको अपनत्वमा त्यति धेरै असर नपार्ला. किनभने मैले अघि पनि भने, जो चाहिँ एक्सक्लुजनमा परेका छन्, इतिहासदेखि नै एक्सक्लुजनमा परेका छन्, जातको कारणले हुनसक्छ, तपाईँको चाहिँ धर्मको कारणले गर्दाखेरि हुनसक्छ, भूगोलको कारणले गर्दाखेरि हुनसक्छ, उनीहरूले चाहिँ संविधानप्रति अपनत्व बोध गरेका छन् कि छैन. जस्तै तपाईँको चाहिँ यो संविधान मधेसलाई चाहिँ एक्सक्लुड गरेर बाहेक गरेर सफल कहिले पनि हुन सक्दैन. राज्यले मधेस प्रति हतोत्साही अथवा जे भनौँ न हतोत्साही किसिमको व्यवहार गर्न आवश्यक पनि छैन. भनेको मधेसलाई सुनेर, मधेसले जस्तो अहिलेसम्म पनि मधेसको माग के छ भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ जुन हिसाबले प्रदेशको संरचना छुट्याइएको छ त्यसमा असहमति छ. प्रदेशलाई चाहिँ जुन हिसाबले विभाजन गरियो भन्ने उहाँहरूको कुरा छ, उहाँहरूमा त्यसमा अझै पनि के छ भन्दाखेरि चाहिँ असहमति छ, असमझदारी छ. अब त्यो समुदायलाई सुन्नुपर्छ, त्यसमा सहमति त्यो वर्गको पनि लिनुपर्छ. त्यसैले त संविधान संशोधनको विषय भनेको राष्ट्रिय सहमतिको विषय हो भनेर भनिन्छ.
1: हामी यसमा एकपछि आउँला. मैले अहिले भन्न खोजेको चाहिँ यो बीचमा जस्तो कुशल गइरहे चाहिँ तपाईँ कानूनको अध्येता हुनुहुन्छ, होइन, संविधानिक कानूनका जानकार हुनुहुन्छ, पढ्नु भएको छ, अध्ययन गर्नु भएको छ, अनुसन्धान गर्नु भएको छ, त्यस अनुसार तपाईँले पैरवी बहस पनि गर्दै आउनु भएको छ, नवी विभागको प्रतिनिधि पनि हुनुहुन्छ. अब यस बीचमा चाहिँ जस्तो प्रतिनिधित्वको हिसाबले कुरा गर्ने हो भने, जनप्रतिनिधिको कुरा गर्ने हो भने, समावेशी प्रतिनिधित्व तपाईँको चाहिँ यो संसदमादेखि लिएर तल्लो चाहिँ पालिकासम्म, होइन, संघीय संसददेखि पालिकासम्म, त्यसै गरी सरकारी तहमा हेर्दाखेरि राज्यका निकाय महत्वपूर्ण निकायहरूमा प्रतिनिधित्व पनि, सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि हुँदै आएको छ. अब हुन बाँकी चाहिँ के रह्यो त तपाईँलाई लागेको चाहिँ, त्यो त्यस्ता खालका सीमान्तकृत समुदायको संविधानमा हुनुपर्ने त्यो अपनत्व चाहिँ के चाहिँ अझै हुन सकेन जस्तो लाग्छ?
0: अब त्यो सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब राज्यको दायित्व चाहिँ के हो भने, जस्तो पुनरावलोकनको कुरा जुन तपाईँले गर्नुभयो, अब पुनरावलोकन गर्ने नै हो भने चाहिँ के विषयमा गर्नु पर्यो त भन्दाखेरि चाहिँ नि, जस्तो सीमान्तकृत वर्ग, एउटा सीमान्तकृत वर्ग छ, त्यसलाई उकास्नुपर्ने राज्यको दायित्व हो, होइन. पुनरावलोकन गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ अब अन्य कुन कुन इन्टरसेक्सनालिटी भनेर जुन भन्छ नि, अन्य कुन वर्ग छ, होइन, जस्तो भनौँ हामी दलित वर्गको कुरा गर्छौँ होला, होइन, अब त्यही वर्गभित्र पनि सम्पन्न भइसक्ने अवस्था छ कि, अथवा त्यसमा पनि अझै गरिब छन्, अथवा ब्राह्मण समुदायबाटै छन् भने पनि त्यसमा गरिब हुन सक्छ नि त, होइन. भनेको अब यो विषयमा पुनरावलोकन गरेर चाहिँ तपाईँको चाहिँ यो रिजर्भेसन कोटाका कुराहरूदेखि लिएर गएर, होइन, भनेको समताको कुरा गर्ने हो भने चाहिँ अब यसमा चाहिँ अन्तर्विच्छेदनको दृष्टिले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ.
1: अब यो हामी एकछिनपछि यो संविधान संशोधन गर्दाखेरि के के कुरामा ध्यान दिनुपर्छ, कस्ता कस्ता विषय चाहिँ अहिले संशोधन गर्नुपर्ने आवश्यकता छ भनेर अहिले कुरा गरौँला विस्तृतमा. अहिले चाहिँ अलिकति यो संविधान संशोधन गर्ने संवैधानिक आधारको बारेमा भन्नुहोस् न, जस्तो धारा 274 व्यवस्था छ, अलिकति त्यो बारेमा तपाईँले भनिदिनुहोस्.
0: अब यसमा चाहिँ हामीले यसलाई कसरी बुझ्नु पर्यो भने, संविधान छ, जस्तो भीमार्जुन आचार्य, संविधानविद भीमार्जुन आचार्य के भन्नुहुन्छ भने, संविधानको विकास भनेको क्रमिकतामा हुन्छ, क्रमभङ्गतामा हुँदैन. अब यसलाई हामीले कसरी बुझ्न सक्यौँ भने, संविधानभित्र नै संविधानलाई कसरी रक्षा गर्ने भन्ने व्यवस्थाहरू राखिएको हुन्छ. यसको अर्थ नै के हो त भन्दाखेरि चाहिँ, केही प्रतिकूल अवस्थाहरू राज्यमा आउन सक्छ, राज्यको जीवनमा आउन सक्छ, तर त्यो भन्नुको अर्थ चाहिँ संविधान फाल्ने, व्यवस्था फाल्ने, संविधानको पुनर्लेखन गर्ने भन्ने होइन. यसलाई चाहिँ कसरी समायोजन गर्ने त भन्दा चाहिँ संशोधनको माध्यमबाट समायोजन गर्ने भन्ने चाहिँ रहन्छ. अब संवैधानिक आधारको कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यही संविधानको रक्षा अन्तर्गत यो कुरालाई जोड्न खोजेको हो. संविधानको रक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ धारा 274मा चाहिँ संविधानको संशोधनको कुरा चाहिँ, अथवा त्यो भनेको कस्तो हो भने, हाम्रो प्रतिनिधि सभालाई संविधान संशोधनको गाइडलाइनको कुराहरू कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँको धारा 274 एकमा नै के लेख्यो त भन्दा, संविधान संशोधन गर्न मिल्छ तर भौगोलिक अखण्डता, होइन, स्वाधीनता, सम्प्रभुताको विषयमा चाहिँ संशोधन गर्न मिल्दैन भनेर चाहिँ भनियो. भन्नुको अर्थ के हो भने, यो आधार जुन तपाईँले भन्दै हुनुहुन्छ, यो चाहिँ संविधानको आधारभूत संरचना चाहिँ भयो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भने, अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ, कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ छोडिएको छ. तर के बुझ्नु पर्यो भने, यो आधारभूत संरचनालाई चाहिँ संसदले छुन पाउँदैन संसद को अंतर्निहित अधिकार हो संशोधन करने तर कई चीज जुन संविधान को आधारभूत संरचना
1: अझ प्रश्न भन्दा संविधान का आधारभूत विषय परिवर्तन करने संशोधन कर खोजियो संवैधानिक रूप में सीमा कहाँ संपुग
0: जैसे इसको क्या कसो भादा इसमें के होता भन्दा एउटा प्रकटीकरण एउटा अंतर्निहित प्रकटीकरण संविधान में नहीं तर अंतर्निहित भन्दा विश्व को अभ्यास हेर्नुहुन्छ भने पनि अदालतले यो विषय आधारभूत संरचना हो यो यहाँसम्म पुग्न सक्छ यो सीमासम्म यो एक्सटेन्डसम्म पुग्न सक्छ भनेर चाहिँ भनेको पाइन्छ जस्तै हाम्रै न्यायालय हाम्रो सर्वोच्च अदालतले सुबोधमान नापितको मुद्दामा पनि के भनेको पाइन्छ भन्दाखेरि एउटा एक्सप्रेस मैले अघि भनेको प्रकट भएको सीमा चाहिँ त्यही नै भइहाल्यो तर जुन अन्तर्निहित सीमाहरू छ जस्तै तपाईको त्यहाँ तोकेरै लेखिएको छ यो प्रदेश संरचनाको कुरा होइन त्यस पछाडि चाहिँ गएर तपाईँको धर्मनिरपेक्षताको कुरा होइन यो विषय जस्तो कुराहरू चाहिँ के भयो त भन्दाखेरि यो संविधानको आधारभूत संरचना भयो अन्तर्निहित रूपमा अब यसलाई भत्काउने हो भने भत्काउन पाइँदैन भने होइन तर यसलाई भत्काउने हो भने यही संविधान अन्तर्गत रहेर चाहिँ त्यो भत्किँदैन होइन यसको लागि पुनर्लेखको चाहिँ अर्को बाटो रहन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी बुझ्नुपर्ने हुन्छ
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुराकानी गरिरहेका छौं संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरेसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नु होला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस् यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

पर्ने जिम्मेवारी बोकेका छन्, उनीहरू चाहिँ चुकेका हुन् कि भन्ने जस्तो चाहिँ देखिन्छ। जस्तै तपाईँले यसो मेहीन रूपमा चाहिँ नेपालको संविधानको धारा 1 हेर्नुहुन्छ भने त्यहाँ के भनिएको छ त भने संविधानको

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरीसँग कुरा गरिरहेका छौं। कुशल गैरीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कानूनका अध्येता हुनुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ। आज हामी तपाईँसँग संविधानको 1 दशक र संविधान संशोधनमा बीचको यो जुन बहस चलिरहेको छ त्यसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अगाडि नै भनिहाल्नुभयो संविधानको यो 1 दशकमा पहिलेको भन्दा यो संविधान 2072 जारी भएको संविधानमा धेरै कुरा समेटिएको छ। नागरिक हक अधिकारका कुराहरू समेटिएका छन्, मौलिक हक समेटिएको छ, सीमान्तकृत समुदायलाई पहुँचमा पुर्याउने कुराहरू समेटिएको छ। तर यसको कार्यान्वयन पक्षमा चाहिँ संविधानमा जे लेखिएको छ कार्यान्वयन पक्षमा चाहिँ त्यो कुराहरूमा सुधार हुनुपर्ने खाँचो छ र कतिपय प्रावधानहरूमा अझै संशोधन गर्नुपर्ने खाँचो छ। त्यसै कारणले गर्दाखेरि संविधान संशोधनको बहस पनि चलिरहेको छ भन्ने कुरा चाहिँ हामीले गर्यौं। अब चाहिँ यो संविधान संशोधनको यो बहस चलिरहँदाखेरि अब साँच्चै संविधान संशोधन गर्नलाई चाहिँ कस्तो कस्तो कुरामा चाहिँ गर्नुपर्ने खाँचो छ, कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ केन्द्रित रहेर कुरा गरौं। अब जस्तो अब अहिले 1 वर्ष अगाडि नवयुवाहरूको आन्दोलन पछि होइन यो राजनीतिक परिवर्तन भयो र गएको फागुनमा भएको संसदीय चुनाव पछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै 2/3 नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन लगत्तै यो संविधान संशोधनकै लागि भनेर एउटा बहस चलाउनको लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब तपाईँले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ अब अलिकति यो नवयुवाको कुरा गरौँ, नवयुवाहरूले खोजेका के थिए संविधान संशोधनमा, त्यो अनुसार अहिले शुरूआतका कामहरू चाहिँ कसरी भइरहेछ?
2: अब यसलाई यसरी बुझौं, अब संशोधन के खोजेका थिए भन्ने विषयमा चाहिँ हामी संशोधनकै विषयमा बुदागत रूपमा चाहिँ क्रमशः आउँदै गर्दाखेरि त्यसलाई छलफल गरौं भन्ने मलाई लाग्छ। कुन विषयमा संविधानमा के संशोधन छ भन्ने कुरामा। अब दोस्रो कुरा चाहिँ जुन यो कार्यदल संविधान संशोधन सम्बन्धी कार्यदल बन्यो यस विषयमा चाहिँ मेरो विचार चाहिँ के छ भन्दा जस्तो नेपालको संविधानको धारा 274 नै त्यहाँनिर चाहिँ हेर्नुभयो भने यो विधेयक प्रस्ताव संविधान संशोधन सम्बन्धी विधेयक प्रस्ताव भइसके पछाडि तपाईँको 30 दिनभित्रमा चाहिँ सार्वजनिक प्रकाशनमा अथवा सार्वजनिक पब्लिकको लागि जानकारीमा चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ रहन्छ। अब यो विधेयक प्रस्तुत भएको छैन तर मैले यहाँ जोड़ दिन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ यो खासमा कसको जानकारीमा आउनुपर्छ अथवा यसका प्रत्यक्ष हिताधिकारी चाहिँ को हुन् भन्ने विषयमा मैले तपाईँलाई भन्न खोजेको चाहिँ के हो भने यो भनेको चाहिँ जनता हुन् अथवा चाहिँ यो पब्लिक जो छ उनीहरू हुन् भन्ने कुरा रह्यो। अब यो जुन असीम शाहको नेतृत्वमा चाहिँ जुन कार्यदल बन्यो यसलाई चाहिँ पहिलो कुरा चाहिँ म यसलाई सकारात्मक दृष्टिले नै हेर्छु। अब यहाँ असीम शाह नै किन भन्ने विषयहरू अथवा बहस पनि चुलिएको थियो होइन, तर यहाँ चाहिँ उसले चाहिँ समन्वयकारी भूमिका खेल्न सक्छ भने त्यसमा मेरो त्यति साह्रो गुनासो चाहिँ रहँदैन। तर यो कार्यदलले 245 संशोधन पेश गर्यो भनेर भनियो होइन, तर त्यो जानकारीमा कसरी पाउनु पर्यो त भन्दाखेरि मैले पनि अनि त्यसपछि अब सामान्य नागरिकले पनि कसरी पाउनु पर्यो भन्दा न्यूज मिडियामा चाहिँ ल यति विषयमा चाहिँ संशोधनको लागि चाहिँ यो भएछ, अब त्यो विषय अध्ययन गरौं न त भन्नको लागि चाहिँ कुनै पनि पब्लिक डोमेनमा गभर्मेन्ट डोमेनमा त्यो छैन, त्यो आएको छैन। त्यो नआइसके पछाडि चाहिँ अब के भयो त भन्दाखेरि चाहिँ त्यहीनिरबाट फाटो आउन सुरु भयो कि के विषयमा संशोधन भयो भन्ने कुरा जानकारी छैन। भनेपछि संशोधन यो विषयमा हुँदैछ भन्ने कुरा चाहिँ पब्लिक डिस्कोर्समा चाहिँ एफिसियन्ट रूपमा सशक्त रूपमा चाहिँ जानुपर्ने हो, त्यो कुरा चाहिँ त्यहाँनिर चाहिँ चुकेको अवस्था।
1: सरकारले जसरी बहस शुरू गरेका छ त्यो बहस चाहिँ प्रभावकारी हुन सकेका छैन,
2: बहस शुरू गर्नुलाई चाहिँ एउटा कसरी ढङ्गको रूपमा लिन सकिन्छ होइन, तर जुन तरिकाले चाहिँ गरियो होइन त्यो विषय चाहिँ त्यति प्रभावकारी चाहिँ रहेन भन्ने चाहिँ मेरो बुझाइ।
1: अब विषय अनुसार जाउँ, तपाईँलाई भर्खर भनिहाल्नु भयो जस्तो धेरैले उ गरेको एउटा शासकीय स्वरूप चाहिँ परिवर्तन गर्नुपर्छ, संविधान संशोधन गर्ने भन्ने कुरा चाहिँ यो नवयुवाको आन्दोलनमा पनि उठेको। अब नेपालको राजनीतिक अस्थिरताको समाधानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ, यसको संवैधानिक र राजनीतिक अर्थ चाहिँ के हो? अब यसमा संशोधन यो तरिकाले चाहिँ गर्न सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
2: होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आइरहेछ किनभने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ जब जब व्यवस्थाले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ. तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै चाहिँ एक्जस्ट भइसकेको हो कि होइन भन्ने कुरा चाहिँ विचार गर्नु पर्यो.
3: के हो त तपाईँलाई
2: चाहिँ मलाई चाहिँ के लाग्छ भने यो व्यवस्था एक्जस्ट भइसकेको अवस्था छैन. होइन यही प्रावधान यो संविधान जबसम्म एक्जस्ट हुँदैन तबसम्म विकल्प चाहिँ यो संविधान बाहेकको विकल्प चाहिँ नखोजौँ यसैलाई सुधारौं भन्ने चाहिँ मेरो हो. जस्तै इक्जाम्पलको लागि चाहिँ नेपालको इतिहासमा चाहिँ यो संविधान बमोजिम चाहिँ धारा 76 एकको पनि अभ्यास हुन्छ र भन्ने चाहिँ मिथ्यापूर्ण अवस्था भइसकेका थियो.
3: भयो
2: भनिसकेपछि त्यो संविधानमा धारा 76 एकको अभ्यास हुन सक्छ भने होइन र द्वितीय आएर स्थायित्व पनि हुन सक्छ भने अब हामीले किन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर होइन बहस गरौं विचार विमर्श गर्न पाइन्छ मन्थन गर्न पाइन्छ तर लान्छना यो संविधानका व्यवस्थाहरूप्रति लान्छना लाउनुभन्दा अगाडि चाहिँ यसले डेलिभरी गर्न नसक्ने ल यो चाहिँ अब यो चाहिँ अपाङ्ग हुने अवस्था भयो भने भए पो ल चाहिँ गरौं भन्न पनि सुहाउँथ्यो होइन. त्यस कारणले यो प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता कुराहरूमा चाहिँ म उति साह्रो सहमति जस्तै हेर्नुहोस् न उदाहरणको लागि चाहिँ हामीसँग न्याय परिषद छ. अब न्याय परिषदको संरचनामा विवाद छ. त्यसमा विवाद हुँदै गर्दाखेरिको विवाद भने चाहिँ के हो भने त्यसमा न्याय क्षेत्रका भन्दा राजनैतिक वृत्तका मान्छेहरू बढी भयो भन्ने हुन् होइन. तर न्याय परिषद जस्तो संरचनाले के गरिदिन्छ त भन्दाखेरि चाहिँ नि इण्डियामा चाहिँ कलेजियम सिस्टमको कत्रो विरोध भइरहेछ भनेको न्यायाधीशहरू आफैले चाहिँ सर्वोच्च अदालतका न्यायाधीशहरू आफैले चाहिँ न्यायाधीश छनौट गर्न पाउने पद्धति छ त्यहाँनिर. उनीहरू त्यसलाई चाहिँ न्यायिक परम्पराको रूपमा जुडिसियल कस्टमको रूपमा लिन्छन्. अब हामी सेपरेसन अफ पावर भनेर त्यसलाई चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने मेकानिजममा छौँ. न्याय परिषदले सिफारिस गर्छ होइन अनि संवैधानिक परिषद छ हामीसँग. भनेको त्यो संरचनामा हो संशोधन गर्नुपर्ने छ तर त्यो संरचना लाई सही तरिकाले प्रयोग गरियो भने र सधैँ मनसायले प्रयोग गरियो भने कहीँ पनि दूषित आउटकम चाहिँ आउँदैन जस्तो चाहिँ मलाई लाग्छ. त्यस कारणले म के भन्छु भने यो संविधानको व्यवस्थाहरू अझै एक्जस्ट भइसकेको छैन. यसलाई एक्जस्ट हुन दिउँ बरू.
3: हो शासकीय स्वरूपको जुन अहिले यो प्रयोग भइरहेको छ धारा तपाईँले भन्नुभएको 76 यो चाहिँ दुई जन बहुमत प्राप्त दलले सरकार चलाउने र त्यसबाट प्रधानमन्त्री बन्ने जुन यो अहिले प्रयोग भएको छ त्यो चाहिँ पहिलो पटक भयो होला सायद होइन. यो संविधान बनिसकेको पहिला चाहिँ दुई तीनबाट भइरहेको थियो प्रधानमन्त्री. अहिले 76 एक अनुसार प्रधानमन्त्री हुन सक्दो रहेछ. धेरैले यो कुरा विश्वास गरेका थिएन. नवयुवाको आन्दोलनमा पनि यो अस्थिरताको कारण चाहिँ यही हो. यो जड़ चाहिँ यही हो. एक अनुसार त कहिले नबन्ने हो भनेको तर बन्दो रहेछ अथवा यो प्रणालीबाट पनि बहुमत कुनै एउटा दलको बहुमत आउँदो रहेछ भन्ने कुरो पुष्टि भयो. अब यसको चाहिँ प्रयोग हेरौँ. बल्ल त 4-5 महिना भएको छ होइन. पाँच वर्षसम्म सरकार टिक्छ भन्ने आशा गरौं. त्यो बेलासम्म यो सफल भयो भने त यो संविधानमा भएको शासकीय स्वरूपको व्यवस्था संशोधन नगर्दा पनि हुने रहेछ.
2: दुईटा कुरामा राखेर हेर्नु पर्यो. जस्तै शासकीय स्वरूप संशोधन गर्नु भनेको चाहिँ नयाँ न्यू कन्स्टिट्युसनल अर्डर सुबोधमान नापितको मुद्दामा पनि भनिएको छ. न्यू कन्स्टिट्युसनल अर्डर हो होइन. अब यसमा संविधान संशोधन गर्नका लागि भएका तत्त्वहरू पनि छन्. त्यो तत्त्वहरूलाई विचार गरौं. तर नयाँ कन्स्टिट्युसनल अर्डरको लागि चाहिँ त्यसलाई संशोधनको दृष्टिले त्यसलाई भेट्दै भेट्दैन. मैले अघि पनि भने त्यो आधारभूत संरचनाले त्यसलाई दिँदा पनि दिँदैन होइन. हो त्यो कारणले गर्दाखेरि चाहिँ जुन मिहिन जस्तो संविधान सफल र असफल हुने भने हामी ठूला ठूला बहस गर्छौं. तर साना साना छिद्रहरू जुन छ नि साना साना छिद्रले चाहिँ संविधानलाई चाहिँ सफल बनाउने कि असफल बनाउने भन्ने कुरा चाहिँ निर्धारण गर्ने हो क्या. हो त्यो साना छिद्राहरूलाई अथवा छिद्रहरूलाई चाहिँ होइन लुप होल्सहरूलाई चाहिँ हामीले विचार गरौँ न. हाम्रो बसलाई चाहिँ अलिक सूक्ष्म दृष्टिले अब त्यसमा चाहिँ मैले मेरा लागि चाहिँ लगभग 6-7 मैले केही जस्तो इक्जाम्पलको लागि चाहिँ तपाईँको सुरुवात नै कहाँबाट म गर्छु भन्दाखेरि चाहिँ नि प्रस्तावनाबाट गर्छु. जस्तै प्रस्तावना भनेको जहिले पनि स्पष्ट हुनुपर्छ. अस्पष्ट प्रस्तावनाले चाहिँ किनभने त्यो संविधानको ऐना हो राज्यको ऐना हो त्यो नै अस्पष्ट भयो भने त्यसको अर्थको अनर्थ हुन जान्छ. जस्तै तपाईँको चाहिँ नि त्यहाँनिर प्रस्तावनामा लेखिएको शब्द हेर्नुहुन्छ भने स्वायत्तता स्वशासन भनेर लेखिएको अवस्था छ. अब यो चाहिँ कस्तो हो भने अलिकति शब्दमै समस्या देख्छु म चाहिँ. अलि उद्वेलित र भ्रामक किसिमका शब्दहरू हुन् किनभने यो भने चाहिँ सेल्फ डिटर्मिनेसनको कुराहरू होइन स्वशासनका कुराहरू किनभने त्यही सिके राउतको भयले नै के गरियो त भन्दाखेरि नेपालको संविधानको धारा 50 कोअपरेटिभ फेडरलिजम भनेर राखियो. भन्नुको अर्थ के हो भने नेपालको संघीयता भनेको सहकार्यमूलक संघीयता हो. यसमा छुट्टिन पाउने अधिकार हुँदैन. विश्वको अभ्यास तपाईँले हेर्नुहुन्छ भने संघीयतामा राइट टू सेसिट भनिन्छ. त्यो भनेको छुट्टिन पाउने अधिकार पनि हुन्छ होइन तर संविधानको प्रस्तावनामै के लेखियो त भन्दाखेरि स्वशासन हुन त कुन आशयले लेखिएको थियो होइन तर स्वशासन स्वायत्तता जस्ता कुराले चाहिँ यसले चाहिँ यसले फरक अर्थ दिन सक्छ त्यस कारणले गर्दाखेरि यहाँसम्म पनि विचार गर्नुपर्ने अवस्था छ जस्तो भीमसेन आचार्यले पनि के भन्नुभएको थियो भने यहाँ अवधारणागत त्रुटि कस्तो छ भन्नुहुन्छ भने तपाईँको समाजवाद उन्मुख पनि भनिएको छ हामी हिँडाइ हिँडै गर्ने समाजवादमा नपुगुन्जेल हिँडाइ गर्ने होइन तर एकातिर समाजवाद उन्मुख पनि भनिदिने समाजवादी ढाँचा हो पनि भनिदिने अर्कोतिर गएर चाहिँ के भनिदिने त भन्दाखेरि चाहिँ यो चाहिँ पब्लिक प्राइभेट पार्टनरसिप हो पनि भनेर भनिदिने भनेको यो अवधारणागत त्रुटि चाहिँ हामीले सच्याउनु पर्ने चाहिँ हुन्छ प्रस्तावनाको दृष्टिमा हेर्नुहुन्छ भने दोस्रो अब दोस्रो भने चाहिँ कस्तो छ भने संविधानको प्रस्तावनामा तपाईँको सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै भनेर भनिएको छ होला राजसंस्थाले गरेको विभेदको विरूद्ध आन्दोलन भएको पनि हो दलहरू एकीकृत भएर त्यो आन्दोलनलाई संगठित गरेर राजतन्त्रलाई चाहिँ विदा गरेको अवस्था पनि हो तर त्यो जुन शब्दावली छ त्यसले के देखाउँछ भने अब आउने पुस्तालाई म पछिको पुस्तालाई चाहिँ त्यो समग्र जुन त्यो 250 वर्षको इतिहास जुन छ त्यो त सिङ्गो अन्यायको इतिहास रहेछ भनेर चाहिँ म्यासेज गइरहेछ क्या राजा भनेको राजसंस्था भनेको उत्पीडन मात्रै गर्थ्यो विभेद मात्रै गर्थ्यो होइन भन्ने मेसेज चाहिँ गयो क्या प्रस्तावनाबाट यो मेसेज जानु भनेको चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो विचार चाहिँ छ क्या होइन यसमा मैले भन्न खोजेको राजसंस्था ठिक थियो वा बेठिक थियो भन्ने होइन मेरो कुरा तर जुन
3: त्यो बेला भएको सकारात्मक कुरा र नकारात्मक कुरा दुइटै चाहिँ थियो त्यो कुरा चाहिँ तपाईँले नकारात्मक कुराहरू आउने गरी प्रस्तावनामा नलेखेको भए हुन्थ्यो भने हजुर अब अर्को तपाईँले देखेको के छ
2: अब अर्को भनेर चाहिँ मैले अघि पनि भनेको थिएँ जस्तो धारा 18 समानताको कुरा जुन छ अझ त्योभन्दा पहिला त अझ यहाँनिर त्रुटि कहाँनिर छ भने तपाईँको धारा 17 स्वतन्त्रताको हक हो धारा स्वतन्त्रताको हकमा चाहिँ हामीसँग 6 स्वतन्त्रताहरू छन् अनि त्यसपछि त्यो हरेक स्वतन्त्रतामा राज्यले अंकुश लगाउँछ गर्दाखेरि चाहिँ मनासिब प्रतिबन्ध लगाउनुपर्छ अथवा रिजनेबल रेस्ट्रिक्सन लगाउनुपर्छ भनेर चाहिँ भनिन्छ तर गएर तपाईँको 6 स्वतन्त्रता जुन छ होइन त्यो चाहिँ पेसा व्यवसाय रोजगार गर्न पाउने कुरा त्यहाँ चाहिँ के लेखिन्छ त्यो प्रतिबन्धात्मक वाक्यांशमा हरेक प्रतिबन्धात्मक वाक्यांशमा चाहिँ राज्यले यदि ऐन लगाएर अंकुश लगाउने हो भने त्यसमा मनासिब प्रतिबन्ध हुनुपर्छ रिजनेबली यो कारणले गर्दाखेरि चाहिँ तिमीले तिम्रो स्वतन्त्रता एक्सर्साइज गर्न पाएनौ भनेर भन्न पाउँछ तर तपाईँको 6 मैले पेसा व्यवसाय रोजगार गर्ने कुरामा चाहिँ के भनिदियो त भन्दाखेरि चाहिँ त्यहाँ मनासिब प्रतिबन्ध भन्ने कुरा नै लेखिदिएन राज्यले प्रतिबन्ध गर्न पाउँछ मात्र भनेर लेखिदियो अब त्यो छापाखानाको त्रुटि हो कि त्यहाँ चाहिँ अब इच्छित रूपमा नलेखेको हो कि अब त्यो अनिच्छित हो कि जे भए पनि त्यहाँ चाहिँ एउटा मनासिब प्रतिबन्ध भन्ने शब्द नलेख्नुले मात्रै पनि भोलिको दिनमा गएर न्यायिक पुनरावलोकन हुँदै गर्दा त्यसले फरक अर्थ राख्न सक्छ त्यसमा पनि हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ
3: हजुर होइन अब कुशल गैरेजी तपाईँ संवैधानिक कानूनका जानकार कानूनका अध्येता हुनुहुन्छ नवयुवा हुनुहुन्छ आज हामी संविधानको एक दशक पूरा भएको अवसरमा नवयुवाको आँखाबाट संविधानमा भएको व्यवस्था र अब संविधान संशोधन गर्दाखेरि ख्याल गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँले अघि यो शासकीय स्वरूपको कुरा गर्दाखेरि शासकीय स्वरूप अहिले जस्तो छ यसमा संशोधन नगर्दा पनि हुन्छ भनेर तपाईँले भन्नुभयो अब हामी अरू व्यवस्था जस्तो संविधान संशोधन गर्दाखेरि चाहिँ अब ख्याल गर्नुपर्ने कुरा जस्तो संघीयता र स्थानीय सरकारको कुरामा अलिकति जाउँ जस्तो संघीयता खारेज गर्नुपर्छ भन्ने बहस पनि सुनिन्छ अब तपाईँलाई चाहिँ यसमा चाहिँ संघीयतालाई कसरी अझै व्यवस्थित बनाउनुपर्छ संविधानमा भएको व्यवस्थालाई
2: अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो है हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो उनीहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो होइन भनेको उनीहरूले स्वतन्त्र रूपमा कानून बनाउन सक्ने बजेट बनाउन सक्ने अधिकार राख्दैन थिए फरक कुरा भयो तर उनीहरूलाई डेलिगेशन अफ अथोरिटी चाहिँ संघले गरेको अवस्था भने चाहिँ थियो तर यो संघीयताको सन्दर्भमा हाम्रो संघीयताको आधारभूत संरचना मैले अघि जुन भने नि हाम्रो संघीयताको आधारभूत संरचना भनेको नै प्रदेशको संरचना हो होइन जुन हामी सहभागितामूलक कुरा गर्दैछौ होइन अथवा चाहिँ समानुपातिक प्रतिनिधित्वको कुरा गर्दैछौ त्यो सबै जिम्मेवारी संघले बोकेको होइन क्या त्यो जिम्मेवारी प्रदेशले पनि बोकेको छ भनेको हामीले जुन प्रोपोर्सनल रिप्रेजेन्टेशनको कुरा गरिरहेछौ त्यसमा चाहिँ प्रदेशमा प्रोपोर्सनल रिप्रेजेन्टेशन हुनु पनि राज्यको सफलता हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो होइन यसमा अझै पनि त्यही संघको मानसिकता राखेर चाहिँ हुँदैन अब सफल संघीयतालाई कसरी बनाउने भन्दाखेरि चाहिँ संघीयताको चुनौतीको कुरा गर्दै गर्दाखेरि चाहिँ तीनटा चुनौती भन्छु
3: हजुर
2: होइन एउटा भने चाहिँ सामाजिक चुनौती नै भयो सामाजिक सांस्कृतिक चुनौती नै भयो होइन जस्तो प्रदेशलाई हामीले कुन आधारमा चिन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदाय त्यो भूगोलमा भएको जुन पहिचान छ अथवा त्यो भूगोलमा भएको जुन संस्कृति छ त्यो संस्कृतिले चाहिँ प्रवेश चाहिँ चिनिनु पर्यो भन्नुको अर्थ त्यहाँ भएका अल्पसंख्यकलाई चाहिँ बाहेक गर्ने भन्ने चाहिँ होइन तर प्रदेशको अवधारणा सामाजिक रूपमा चाहिँ के हुनु पर्यो भने सामाजिक रूपमा यो प्रदेशको विशेषता यो हो सांस्कृतिक रूपमा यो र हामीले यो प्रदेशलाई चाहिँ यसरी चिन्छौं भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्नु पर्ने हुन्छ पहिलो कुरा भयो जुन हाम्रो लागि चुनौती भयो एउटा प्रदेशको नामाकरण गर्नको लागि पनि हामीले चार पाँच वर्ष कुर्नुपर्ने अवस्था थियो होइन के गर्ने कसो गर्ने भन्ने विषयमा दोस्रो भने प्रशासनिक चुनौती भयो प्रशासनिक चुनौती भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ यो चाहिँ निजामतीको चुनौती भयो होइन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ नि यो समायोजनको विषयमा जुन चुनौती आइरहेको छ कर्मचारी समायोजनको विषयमा त्यो दोस्रो चुनौती भयो भने तेस्रो सबैभन्दा महत्वपूर्ण भनेको चाहिँ यो वित्तीय संहिताको पाटो होइन जस्तो यो फिस्कल फेडरलिजममा अहिलेसम्म नेपालमा के भइरहेछ भने प्रदेशको चाहिँ बोरोइङ मोडलमा गइरहेको छ होइन भनेको चाहिँ प्रदेशले चाहिँ के विषयमा बढी निर्भर हुनु परिरहेछ भने संघबाट प्राप्त हुने अनुदान होइन अथवा संघले चाहिँ कति चाहिँ ल्यान्ड गर्छ भन्ने विषयमा चाहिँ निर्भर हुनुपर्ने अवस्था चाहिँ छ भनेको प्रदेशबाट नै उत्पादकत्व हुने चिजहरू चाहिँ कम भइरहेको अवस्था छ यो कम भइसके पछाडि चाहिँ के भयो त भन्दाखेरि चाहिँ अब यो फाइनेन्सियल्ली चाहिँ बर्डनसम भयो भन्ने अर्थ चाहिँ लाग्न सक्छ अब यसको लागि चाहिँ गर्नु के पर्यो त भन्दा प्रदेशलाई अधिकार दिनु पर्यो प्रदेशलाई अधिकार दिने कुरामा चाहिँ तपाईँको जुन अनुसूचीहरूमा जुन अधिकारहरू दोहोरिएको छ सबै चिजमा संघले हात हाल्नुपर्छ भन्ने छैन होइन भनेको प्रदेशले गर्न सक्ने र प्रदेशको आय आर्जन हुन सक्ने क्षमता भएका जति पनि विषयवस्तुहरू छन् त्यो चिज चाहिँ प्रदेशको एकलौटी अधिकारमा राखिदिने हो क्या होइन त्यो राखिदिइसके पछाडि चाहिँ प्रदेशले त्यसबाट आय आर्जन गर्न सक्छ र त्यहाँबाट चाहिँ उनी समृद्ध हुन सक्छ हरेक प्रदेशको आफ्नो सम्भाव्यता छ त्यो सम्भाव्यता अनुसारको चाहिँ उनीहरूले काम गर्न पाउने एउटा एकलौटी अधिकारको वातावरण चाहिँ सृजना हुनुपर्छ भन्ने चाहिँ रह्यो
3: हो अब यसमा अझै पालिका पनि जोड्ने हो भने प्रदेश र पालिकालाई अधिकार र स्रोत सम्पन्न बनाउन चाहिँ संविधानमै के कस्ता सुधार आवश्यक देख्नुहुन्छ तपाईँ
2: अब पालिकाको सन्दर्भमा हेर्ने हो भने पालिका त मलाई जहाँसम्म लाग्छ पालिकाले प्रशासनिक रूपमा गर्नुपर्ने काम पनि उसले गरिरहेछ किनभने तपाईँको चाहिँ यहाँ सत्ता समीकरणले पनि छुँदैन होइन यसमा चाहिँ तपाईँको अस्थिरता भन्ने कुरा पनि आउँदैन यसमा न महाभियोग भन्ने कुरा आउँछ न अविश्वासको प्रस्ताव भन्ने कुरा आउँछ त्यो भइसके पछाडि स्थानीय सरकारलाई त असफल हुने छुट्टै छैन होइन भनेको स्थानीय सरकारले त्यही अनुसारले काम गरि पनि रहेको छ स्थानीय सरकारले चाहिँ विभिन्न कानूनहरू बनाउने कुरामा चाहिँ प्रशस्त कानूनहरू बनाइरहेछन् होइन त्यस पछाडि चाहिँ गएर तपाईँको नीतिगत कुरामा प्रशस्त रूपमा काम भइरहेको छ स्थानीय तहले चाहिँ गरी स्थानीय तहले सेवा प्रवाह गर्ने कुरामा पनि उति साह्रो गुनासो छ जस्तो मलाई लाग्दैन भनेको स्थानीय तहले जे गरिरहेछ जुन गतिमा उ गइरहेछ त्यो ठिक छ तर प्रदेशको सन्दर्भमा चाहिँ समस्या आइरहेको भएरै प्रदेश खारेज गरौं भन्ने जस्ता कुराहरू आइरहने हो त्यसैले प्रदेशलाई अधिकार सम्पन्न चाहिँ बनाउनु पर्छ
3: हो अब त्यो प्रदेशको संख्या घटाउने कुराहरू पनि आइरहेछ होइन प्रदेश संख्या घटाउनु भनेर चाहिँ तपाईँलाई लागेको संवैधानिक सुधारको विषय हो कि राजनीतिक पुनर्संरचनाको विषय हो
2: यो राजनैतिक पुनर्संरचनाको विषय नै हो किनभने प्रदेशको संख्या कति राख्ने भन्ने कुरामा यसको आफ्नै इतिहास पनि छ होइन भनेको तपाईँको चाहिँ चौधवटा दसवटा हुँदै यो चाहिँ सातवटामा संकुचित भएको अवस्था हो होइन भनेको अब यसलाई सातवटालाई पाँचवटा बनाएर सातवटालाई चारवटा बनाएर अथवा सातवटालाई दसवटा बनाएर चाहिँ समाधान हुँदैन होइन यसमा चाहिँ के गर्नुपर्छ भने मैले अघि भने जस्तै प्रदेशलाई चाहिँ सांस्कृतिक रूपमा सम्पन्न बनाऊ सामाजिक रूपमा सम्पन्न बनाऊ प्रदेशको पहिचानको एउटा बाटो तय गरौं र प्रदेशलाई चाहिँ वित्तीय रूपमा चाहिँ सबल बनायौं भने चाहिँ यहाँनिर चाहिँ त्यति साह्रो समस्या हामीले पुनर्संरचनाको कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन
3: अब यो जिल्ला समन्वय समिति खारेज गर्ने कुराहरू पनि आइरहेको छ तपाईँलाई के लाग्छ यो चाहिँ
2: जिल्ला समन्वय समितिको कुरा गर्दै गर्दाखेरिको अवस्थामा अब जिल्ला समन्वय समिति भनेको जिल्ला सभाबाट यस्तो छ क्या तपाईँको स्थानीय तहमा चाहिँ के छ भने एकदमै धेरै इन्टरमिङ्गल भएको अवस्था छ होइन भनेको एउटै जस्तो जिल्ला सभाको प्रमुख उपप्रमुख जिल्ला समन्वय समितिको पनि उपप्रमुख प्रमुख होइन भनेको चाहिँ
3: प्रमुख जिल्ला अधिकारीकै कुरा गर्नुहोस् होइन अब संविधान अनुसार त प्रमुख जिल्ला अधिकारी त जिल्लाको भन्दा पनि त्यहाँ त कि प्रदेश कि पालिकाबाट हेर्न पर्ने हो
2: हजुर हजुर
3: धेरै कुराहरू यसमा पनि सुधार्नुपर्ने
2: सुधार्नुपर्नेछ तर जिल्ला समन्वय समितिलाई खारेज गर्ने भन्दा पनि जिल्ला समन्वय समितिलाई चाहिँ प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकामा त्यसलाई सबल बनाउने चाहिँ हो क्या होइन त्यसलाई थाल्नुपर्छ भन्ने चाहिँ हुँदैन
3: कुशल गैरेजी तपाईँले अब यो संहिताको र यो विषयमा पनि प्रश्न पार्नुभयो संविधान संशोधन गर्दाखेरि केही कुरामा ख्याल गर्ने भनेर अब यो निर्वाचन प्रणाली सबैभन्दा धेरै अझ नवयुवाहरूले चाहिँ खोजेको चाहिँ होइन निर्वाचन प्रणालीको कुरा हामीले अघि नै शासकीय स्वरूपको कुरा गर्यौँ
2: हजुर हजुर
3: त्यसमा परिवर्तन गर्न आवश्यक छैन भनेर तपाईँले भन्नुभयो अब यो निर्वाचन प्रणालीको कुराहरू जस्तो सांसद मन्त्री बन्न नहुने सांसदलाई चाहिँ विशुद्ध विधायकी भूमिकामा राख्ने प्रस्ताव आएको छ अब यसमा चाहिँ तपाईँलाई के लाग्छ के गर्नुपर्छ
2: अब सांसदलाई मन्त्री हुन नदिने व्यवस्था भनेको यो हाम्रो संसदीय व्यवस्था भन्दा बाहिरको कुरा हो हैन भनेको हामी यदि संसदीय व्यवस्था गरिराछौं अथवा संसदीय पार्लियामेन्ट्री डेमोक्रेसीलाई फलो गरिराछौं भने यहाँ के छ त भन्दाखेरि चाहिँ एक्जिक्युटिभ र लेजिस्लेचर जोडिएका हुन्छन् एक्जिक्युटिभको फर्मेसन लेजिस्लेचरबाट नै हुने हो तर यो सन्दर्भमा हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई कसरी बुझ्नु पर्यो भने एक्जिक्युटिभ अथवा चाहिँ यो कार्यपालिका जुन छ व्यवस्थापिकाप्रति उत्तरदायी चाहिँ भइरहने हो होइन जस्तो अहिले फेरि पनि संघको सुविधा कहाँबाट आउँछ भन्दाखेरि चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ संसदमा गएर सम्बोधन नगरिदिँदै गर्दाखेरिको अवस्थामा चाहिँ अझै यस्ता किसिमका संघका सुविधाहरू चाहिँ बढ़ी आउने हुन्छ क्या भनेको जुन कार्यपालिका छ कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी भइदिने हो भने यो विषय पनि यो विषयमा उत्पन्न हुने शंकाहरू पनि कम हुँदै नै जान्छ भन्ने चाहिँ मलाई लाग्छ त्यस कारणले अब सांसद भइसके पछाडि त्यही सांसदहरूबाट चाहिँ जो चाहिँ बहुमत प्राप्त दल छ त्यहाँबाट बन्ने जुन मन्त्रीहरू जुन छन् त्यसमा त्यस्तो साह्रो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन
3: अब अहिले भइरहेको यो मिश्रित निर्वाचन प्रणालीको चाहिँ सबैभन्दा ठूलो उपलब्धि के हो मुख्य चुनौती के हो तपाईँलाई के लाग्छ
2: मिश्रित कुरा गर्दै गर्दा अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो यो प्रत्यक्ष निर्वाचन भयो त्यस पछाडि चाहिँ गएर समानुपातिक अब प्रत्यक्षको सन्दर्भमा त यो चाहिँ प्रत्यक्ष निर्वाचनमा होमिनका लागि अब यो फेरि पनि व्यावहारिक चुनौती हो भन्नाले चाहिँ एउटा सामान्य नागरिकलाई पनि चुनावमा उठ्न पाउने अधिकार दिइएको छ अथवा निर्वाचनमा होमिन पाउने अधिकार दिइएको छ तर के उसले सम्पूर्ण त्यो साँठगाँठका कुराहरूदेखि लिएर होइन त्यसपछि चाहिँ उद्योगपतिहरूसँग गर्नुपर्ने लबिङका कुराहरूदेखि लिएर उसले त्यो के त्यो खर्च धान्न सक्छ त सक्दैन होइन भनेको त्यो राख्न राखिएको छ तर एउटा सामान्य नागरिक चाहिँ म चाहिँ निर्वाचन मा होमिन्छु भन्न उसले पाउँदैन उसले प्रयोग गर्ने सम्प्रभुताको एउटा मात्रै माध्यम बनाएको हो भने उसले मत दिने नै हो होइन अब त्यो मत दिने कुरा भयो एउटा प्रत्यक्ष निर्वाचनको कुरामा चाहिँ त्यो विषय भनेको चाहिँ एउटा सामान्य नागरिकको लागि चाहिँ त्यो एकदमै दूरको कुरा रह्यो होइन समानुपातिक प्रणालीको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ समानुपातिक प्रणालीको आशय ठिक छ होइन यसमा के भन्छ तपाईँको जुन वर्ग जुन समुदायको लागि चाहिँ उकास्नका लागि र संसदमा प्रतिनिधित्व गराउनका लागि यो ल्याइएको हो त्यसको आशय ठिक छ तर फेरि पनि त्यहाँ चाहिँ जब तरमारा वर्गको हावी हुन्छ अथवा जुन क्रिमी लेयर्स हुन्छ होइन त्यो वर्गको हावी भइसके पछाडि चाहिँ त्यहाँनिरबाट चाहिँ समस्या उत्पन्न हुन्छ किनभने जस्तो आरजु देउवा चाहिँ समानुपातिक प्रणालीबाट आउनुपर्ने उहाँ योग्य हुनुहुन्छ होइन उहाँ प्रत्यक्ष लड्नका लागि पनि योग्य हुनुहुन्छ भने उहाँ चाहिँ महिला भएकै कारणले गर्दाखेरि समानुपातिकमा हुनुपर्छ भन्ने होइन मैले भने नि अघि तपाईँलाई इन्टरसेक्सनालिटीको कुरा जुन छ त्यहाँ चाहिँ जुन समुदायलाई चाहिँ ट्रेन गर्नुपर्ने छ त्यो राज्य ट्रेन गरेर छोडाउने
3: त्यो तपाईँले दिएको उदाहरण यो पहिला पनि जस्तै अहिले पनि त्यस्तो खालको प्रश्नहरू आएको छ समानुपातिक प्रतिनिधित्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक बनाएको व्यक्तिहरूको बारेमा पनि प्रश्न उठेको छ तपाईँले भनिहाल्नुभयो तपाईँलाई चाहिँ त्यसो भए कुशल गैरेजी समानुपातिक प्रतिनिधित्वलाई अझै बलियो बनाउने खाँचो हो कि प्रत्यक्ष निर्वाचनलाई विस्तार गर्ने तपाईँलाई के लाग्छ यसमा
2: यसमा विस्तार र संकुचनको कुरा भन्दा पनि तपाईँको चाहिँ नि अब वस्तु उठ्या छ नि त पूर्ण समानुपातिक गरौं भन्ने कुरा चाहिँ होइन पूर्ण समानुपातिक त समाधान हुँदैन भने त जनताबाट अझै टाढा राख्ने कुरा भयो होइन भने सबैलाई उकास्नुपर्छ भन्ने जरुरी त होइन नि त पूर्ण समानुपातिकले त त्यो आशय बोकेकै छैन नि त होइन पूर्ण समानुपातिक गरेर प्रत्यक्ष अधिकार खोज्ने भन्ने कुरा पनि रहँदैन प्रत्यक्ष निर्वाचनको सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यो जुन विद्यमान व्यवस्था छ त्यो ठिक छ तर समानुपातिकको सन्दर्भमा चाहिँ यो जुन किसिमले चाहिँ राजनैतिक दलले गर्ने दुरूपयोग जुन छ अथवा दूषित प्रयोग जुन छ त्यो दूषित प्रयोग चाहिँ कम हुनुपर्छ भन्ने कुरा चाहिँ हो
3: त्यो अनुसार संविधानमा संशोधन गर्दा त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनको बहसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं हामी अन्त्यमा नै आइपुगेका छौं अब तपाईँ युवा भएको नाताले धेरै युवाहरूले चाहिँ अहिले उठाउँदै आएको कुरा नो भोट राइट टू रिकल अनि विदेशमा रहेका नेपालीको मताधिकार अब यस्ता विषय चाहिँ संविधान संशोधनमा कतिको समेटिनुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ
2: अब यसमा चाहिँ मैले पटक पटक के भन्छु भन्दाखेरि चाहिँ यसो संविधान पल्ट्याएर हेर्ने हो भने नागरिकको सामान्य नागरिकको विचारको सुनवाई हुने माध्यम के छ भनेर यसो एउटा कुनै नजिकैको धारा खोज्ने हो भने त्यो भेट्न मुस्किल छ त्यो भने चाहिँ एउटा भने त्यही निर्वाचन देऊ निर्वाचन भोट देऊ मत देऊ भन्ने हो अर्को भने चाहिँ धारा 275 जुन यो जनमत संग्रहको कुरा छ नागरिकलाई सुन्ने दुईटा धारा भने चाहिँ यति मात्रै नै हो होइन भने होइन विस्तारीकरण गरौँ न नागरिकको सुनवाईको क्षेत्रलाई चाहिँ विस्तारीकरण गरौँ भन्ने कुरा चाहिँ मेरो हो क्या होइन जस्तो चाहिँ यो नो भोटको कुरा जुन तपाईँले गर्नुभयो अब यो नो भोटको कुरा प्रसङ्ग उठिरहेछ निर्वाचन एकीकृत गर्ने कानूनमा पनि यसको यो यो ड्राफ्टमा मस्यौदामा यो कुराहरू राखिरहेको छ यसमा नो भोट प्रयोग गर्नका लागि एउटा निश्चित स्ट्यान्डर्ड थ्रेस होल्डहरू भन्नाले अब नो भोट प्रयोग गर्दै गर्दाखेरि पनि त अस्थिरता आउन सक्ने सम्भावना त रहन्छ नि त होइन र होइन भनेको यसको प्रयोगको सीमाहरू बन्देजहरू र यसलाई चाहिँ सही तरिकाले प्रयोग गर्ने हो भने नो भोट चाहिँ ठिक हो जस्तो चाहिँ मलाई लाग्छ किनभने होइन तपाईँले जसलाई चाहिँ प्रमुखमा राख्नुपर्ने हो उसको विचार नै उसको उसलाई नै सन्तुष्ट बनाउन सक्नु भएको छैन भने चाहिँ तपाईँको चाहिँ व्यवस्था त्यस पछाडि चाहिँ असफल हुने हो होइन त्यस कारणले यो जनतासँग नजिक हुने र जनतासँग जोड्ने जति पनि व्यवस्थाहरू छन् त्यसमा चाहिँ विचार गर्नुपर्छ
3: हजुर अब समग्रमा भन्दाखेरि चाहिँ संविधान संशोधनमा को बहसमा अहिले देखिएको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ तपाईँ जस्तो विषयवस्तुमा मतभेद राजनीतिक सहमतिको अभाव कि संशोधनको प्रक्रियामाथिको चाहिँ अविश्वास अहिलेको चुनौती
2: अब यसमा संशोधन प्रक्रियामाथिको अविश्वास भन्न त मिल्दैन होइन भनेको यसको एउटा निश्चित कार्यविधि छ यसमा गर्ने इच्छा हुने हो भने यो संशोधन मैले के भन्छु यसमा पटक पटक भन्दाखेरि चाहिँ यो पोलिटिकल विल चाहिँ हुनु पर्यो होइन संविधान संशोधनको नाममा नेपाली नागरिकहरू ठगिएका छन् पहिलो कुरो चाहिँ 2072 चाहिँ होइन भने चाहिँ तपाईँको चाहिँ दुई दल मिल्छन् होइन सहमति गर्छन् भन्छन् के भन्दाखेरि चाहिँ नि हामी संविधानको संशोधन गर्छौं भनेर भन्छन् अब संविधानको संशोधन गर्छु भनेर बनेको जुन त्यो एक ढिक्का छ होइन त्यो एक ढिक्काले के गर्छ त भन्दाखेरि माथि जान्छ फेरि पनि त्यही कुरा दोहोरिन्छ त्यही सत्ता समीकरणको खेल दोहोरिन्छ भनेको संशोधनको मामिलामा चाहिँ के भयो त भन्दाखेरि चाहिँ नि यो राजनैतिक इच्छा नभएकै कारणले गर्दाखेरि चाहिँ यो चाहिँ ओझेलमा चाहिँ परेको हो यसमा प्रक्रियामाथिको अविश्वास भन्ने कुरा चाहिँ रहँदैन किनभने मैले फेरि पनि भने यो राष्ट्रिय सहमतिको विषय पेचिलो प्रक्रियाहरू हुन्छ त्यो पेचिलो प्रक्रियालाई स्वीकार गर्नुपर्छ एउटा साधारण ऐन निर्माणको जस्तो विषय होइन तर यहाँनिर चाहिँ के भयो त प्रब्लम कहाँनिर आयो भन्दा फेरि पनि त्यही पोलिटिकल विल राजनैतिक इच्छा शक्तिको सन्दर्भमा चाहिँ जुन मतभेदहरू आयो जनतालाई भनियो जनतालाई चित्त थमथमाउनको लागि हामी संविधान संशोधन गर्छौं भनेर भनियो अब कुनै समय यो नेसनल यो जुन तपाईँको चाहिँ कोर्ट अफ आर्म्समा चेन्ज गरियो नि होइन भने चाहिँ केपी शर्मा ओलीज्यूले गर्नुभएको जुन संशोधन छ त्यसले के भयो भने यो राष्ट्रियताको भावनालाई चाहिँ जागृत गराइदियो होइन तर त्यो जागृत भावनामा अरू चिजहरू जुन क्षेत्रहरू जुन छन् त्यसमा त्यो पनि ओझेलमा चाहिँ गयो जुन विषयहरूमा चाहिँ सुनवाई हुनुपर्ने थियो जस्तो चाहिँ मलाई लाग्छ जस्तो उदाहरणको लागि हेर्नुहोस् संविधान संशोधनको कुरा आइरहेछ यो अख्तियारको कुरामा होइन अख्तियारको कुरामा चाहिँ मैले देखेको प्याटर्न तपाईँको के छ भन्दाखेरि चाहिँ नि जो जुन जुन जुन शक्ति केन्द्र चाहिँ छ उसको यो सुविधामा चाहिँ के गर्छ भने उसले प्रावधानहरू राख्ने गर्छ जस्तै उदाहरणको लागि चाहिँ 2047 सालको संविधानमा राज संस्थामाथि प्रश्न उठाउन पाइँदैन भनेर भनियो किनभने त्यति बेलाको शक्ति केन्द्र उठ्यो उसले आफूलाई बाहेक गर्यो कि अब हेर्नुहोस् यो आलोचना हुने गर्छ नि त होइन एउटा राजा फालेर यति राजा ल्याइयो भनेर भनिन्छ नि त यो कुरा कहाँनिर चाहिँ भनौँ यो चाहिँ हो कि भने जस्तो हो इट मेक्स सेन्स भने जस्तो लाग्छ
3: अन्त्यमा कुशल गैरी तपाईँले जस्तो भन्नु खोजेको कुरोमै अब जोडौँ अन्त्यमा हामी जाँदा जाँदै चाहिँ अब त्यस्तो हो भने संविधान संशोधन गर्ने हो भने चाहिँ अब कहाँबाट सुरु गर्ने कसलाई सहभागी गराउने र कुनै कुन कुरालाई चाहिँ कुनै हालतमा नि कमजोर हुन नदिने कसरी गर्ने
2: अब यसमा चाहिँ फेरि पनि त्यही जुन संविधान संशोधनको जुन मियो सुरु भएको थियो यो कार्यदलको कुरा होइन यो कार्यदलले चाहिँ सार्वजनिक गर्नु पर्यो 245 कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ सार्वजनिक सही तरिकाले गर्नु
3: नागरिक सामु ल्याउनु पर्यो
2: नागरिक सामु ल्याउनको लागि चाहिँ यसमा अब स्थानीय तहको सहयोग लिने हो कि कसरी गर्ने हो त्यो विषयमा चाहिँ अब यो संचार माध्यमको सहयोग त्यसमा अपरिहार्य नै हुन्छ होइन यसमा चाहिँ संचार माध्यम चाहिँ मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ अलिक पोजिटिभ हुनुपर्छ सकारात्मक हुनुपर्छ होइन त्यसलाई चाहिँ नेगेटिभली त्यसलाई पोर्ट्रे गर्नुभन्दा पनि यस्तो यस्तो चिजहरू आएको छ यो सरकारले यस्तो गर्यो भन्नुभन्दा पनि यो सरकारले यस्तो चिजहरू ल्याएको छ यो भनेर सकारात्मक मेसेज जाने किसिमको संचार प्रवाह गर्नु पर्यो होइन त्यस पछाडि चाहिँ अर्को भनेको यो विषयविज्ञहरूसँग पनि राम्रोसँग नै यसमा के गर्नुपर्छ भन्दा गोतो लिनुपर्छ किनभने विषयविज्ञसँग बस्यो भने म त अध्यता हुँ र त मलाई थाहा छ यसको आधारभूत संरचना यो हो भन्ने विषय भने विज्ञहरूले भनेको विषयको सुनवाई चाहिँ हुनुपर्छ हामीसँग नामुद संविधानविदहरू हुनुहुन्छ उहाँहरूको चाहिँ सुनवाई गरिनुपर्छ र अर्को भनेको चाहिँ यससँग सम्बन्धी यो जुन सेक्टर वाइज स्टेक होल्डर जो हुनुहुन्छ हिताधिकारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि लिएर त्यसपछि चाहिँ मेन चिज भनेको चाहिँ यसमा राष्ट्र स्तरीय चाहिँ के गर्नु पर्यो भन्दा कन्स्टिट्युसनल डिस्कोर्स चाहिँ चलाउनु पर्यो भन्ने चाहिँ मलाई लाग्छ। यसरी चाहिँ एउटा कम्प्लिट सर्कल चाहिँ पूरा हुन्छ। यसरी
3: तपाईँहरू जस्ता नवयुवाहरूको राय, भूमिका, सहयोग चाहिँ यसमा कतिको महत्वपूर्ण हुन्छ?
2: अब यसमा चाहिँ हुने नै भयो, किनभने अब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि होइन, तर हामी अध्ययन गर्न चाहन्छौ भन्ने कुरा सत्य हो। र हामीले जब कुनै संशोधन प्रस्ताव हुन्छ त्यो संशोधनमा हामीले अध्ययन गरेर होइन यो विषयमा चाहिँ यो किसिमको जोखिम आउन सक्छ, यो किसिमको चुनौती छ भनेर भन्नको लागि त हामी जस्ता विद्यार्थीहरूको सहयोग भनौं अथवा सहकार्य भनौं
3: होइन, माग पनि हुन्छ, सुझाव पनि हुन्छ होइन, सड़कमा उठिरहेका कुराहरूलाई पनि सम्बोधन गर्ने नवयुवाका प्रतिनिधिहरूसँग पनि साथ सहयोग राय सुझाव लिने काम चाहिँ
2: गर्नुपर्छ। यो अपरिहार्य छ, प्रमुख हुन्छ त्यो चाहिँ।
3: हुन्छ कुशल गैरीजी, तपाईँको यो महत्वपूर्ण विचार समयको लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद सर।
3: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरे। आजको कार्यक्रममा हामीले संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: me a
1: extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो इन्द्र ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी तिन थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590 97151590
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
9: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
9: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98584519 र 98581715
10: सबैको मान सुने
11: रेडियो भेरी एफएम
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
13: Extreme energy drink. Taste the difference. Feel the energy.
14: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आज कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना भूमलाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध कांग्रेसले 43 जिल्लामा ओडा अधिवेशन सक्यो रसुवा नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै साउदीको रियादमा ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जित। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खाने पानी नै अहिलेको प्रमुख समस्या रहेको छ। साथै झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रुगाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रुगाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका छन्।

भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका चार पालिका विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किसपाङ र ताराकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका एक दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकोले तत्काल सड़क खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क तत्काल खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 ओडामा ओडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा वडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनी मुवागले 3 दिने भारत भ्रमण सकेर

0: बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा वहाँ भारतका मन्त्री स्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणको क्रममा रसुवामा गएको भटेकोशी बाढ़ीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। साथै बाढ़ीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्र संघ यूएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। अब विदेशको खबर। यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दावी गरेको छ। साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ। तर अन्य क्षेप्यास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा निस्किएको देखिएको थियो। घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए। हुथी समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रूज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार विश ताइफ फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ। अब खेल खबर। उज्बेकिस्तानको समरकन्दमा जारी 46औं चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोली महिला पुरूषले जित निकालेका छन्। हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्। टिमोर लिस्टे विरूद्ध नेपालका चारै खेलाड़ीले जित हात पारे। यो जीतसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अंक जोड़ेको छ। महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरूद्ध 3-1 जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका तीन खेलाड़ीले लगातार जित निकालेका हुन्। महिला टोलीले पनि 4 चरणबाट 4 अंक जोड़ेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरूवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। आज कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना। हुम्लाको छारेभीरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध। कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो। रसुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै। साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी। मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह। र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Bunnia.
1: Extreme energy drink.
0: Calm, go tension. Hati sama thakaune. Stress ko dushman. Navaratna lagaune. Prakriti gun yukta yo. Shitalta lyaune. Cool, cool malisle. Nitto nindra lyaune.
2: नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
3: डेंगु रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पञ्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
9: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
10: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Media
1: Extreme Energy Drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385908727 र मोबाइल नम्बर 9868141535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
0: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 9715971590 9715971590।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बास दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
4: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत। सम्पर्क व्यक्ति रुद्र घरती। मोबाइल नम्बर 98-025-24-279।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
11: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्टिको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
6: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
6: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
8: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
9: रेडियो भेरी एफएम।

0: Mania.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97490 60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590-726।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: रेडियो भेरी एफएम।

0: अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोला दाइ के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Bunnia.
1: Extreme energy drink.
0: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नुपर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590 97151590
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौं।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरुका पार्ट्सहरुमा र मेसिनका सम्पूर्ण पार्ट्सहरुमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौं।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-521-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो
1: सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-521-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-899 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
7: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

पहिरो हटाउन कठिन कर्णालीबाट 3.5 अर्ब को कृषिजन्य उपज निर्यात कृषि र पशुजन्य को निर्यात बढ्दो र एनपीएल को खेल तालिका सार्वजनिक पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिडे कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूला ढुंगा खसेपछि 100 मीटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी साधन अल्पत्र परेका छन्। पहिरोका कारण करिडोर हुँदै आउजाउत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमा रोकिएका हुन्। सड़कमा ठूला ढुंगा खसेकाले तत्काल खुलाउन

बाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली करिडोरको छारै भीरमा पहिरो खस्ता, सड़क अवरूद्ध, यात्रु र सवारी साधन अल्पत्र, ठूला ढुंगा खसेका

प्रमुख जिल्लाधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको भन्दै ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्र खुलाउन सम्भव नहुँदा केही समय लाग्ने बताउनु भएको छ। कर्णाली प्रदेशको सरकारले कृषिको व्यावसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको दावी गरेको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व बढ़ाउने गरी कार्यक्रम गर्न लागि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाएसँगै त्यसको कार्यान्वयनका लागि बजेट समेत बढ़ाइएको छ। यसैबीच पछिल्लो समयमा कर्णालीबाट निर्यात समेत बढ़न थालेको बताइएको छ। 2 हेक्टरभन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने किसान, सहकारी फर्म, कम्पनी र समूहलाई लागत सहभागिताका आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न 10,22,00,000 रूपियाँ विनियोजन गरिएको पनि बताइएको छ। कर्णाली प्रदेशबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात भएको र पछिल्ला वर्षमा कृषि र पशुजन्यको उपजको निर्यात बढ़दो क्रममा रहेको पनि प्रदेश सरकारले दावी गरेको छ। र तेस्रो संस्करणको एनपीएल प्रिमियर लीगको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। यो खेल कार्तिक 9 गते हुने तय भएको छ। कार्तिक 29 गतेसम्म चल्ने लीग चरणका खेलहरू रहनेछन् भने मंगसिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर हुनेछ भने फाइनल अर्थात उपाधि वृन्त मंगसिर 5 गते हुने भएको छ। एनपीएलका 32 खेल मध्ये फाइनल सहित 20 वटा खेल फ्लडलाइटमा खेलाइने पनि क्यानले जनाएको छ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। यसैबीच एनपीएलमा विश्वका चर्चित खेलाड़ीहरूको आगमनले यसलाई अझ बढ़ी चर्चा र चासोका साथ यसपालि हेरिएको छ। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र दक्षिण अफ्रिकाका हेनरिक क्लेसन लगायतका विश्व चर्चित क्रिकेटरहरू एनपीएलमा सहभागी हुन आएकाले विगतको भन्दा यसपालिको एनपीएललाई अझ उत्साहका साथ हेरिएको छ। हवस् तैनीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: California.
1: Extreme energy drink.
0: काम को टेंशन रातसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले निचो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या

0: समस्याई मरमत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
0: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना,
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोली गाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।

0: Bibonia Extreme Energy Drink.
1: के तपाईं वा तपाईंको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन. उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्.
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला.
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड. सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535.
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ.
0: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

नमस्कार अनि धेरै धेरै स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुञ्जनी अनि सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np बाट सुनिरहनु भएको छ कार्यक्रम भेरीको डबली। यति बेला आवाजमा आँसु ढिलो भने प्रविधि संयोजनमा साथी हुनुहुन्छ सुरेशजी भन्ने हरेबाट विनोज हुनुहुन्छ। तपाईँले पनि सुनेर साथ दिनुभएको छ यो आशा भने मनभरिसँग हालेका छौ। आज पनि तपाईँसँग रमाइलो कुराकानी हुनेछ। 083-5-22-445 बाटो भएर तपाईँ मिलिजुली आउनुहोला। महिला र पुरूष मित्र दुवैजना 5-22-445 बाटो भएर आइसकेपछि रमाइलो कुराकानी हुन्छ। कुराकानीको साथमा एउटा प्रतिभा लिएर आउनुहोला। प्रतिभामा नेपाली हुनुपर्छ अथवा तपाईँले हिन्दी गीत पनि गाउन सक्नुहुन्छ, नेपालीमै हुनुपर्छ भन्ने छैन। तपाईँले क्यारिकेचर गीत गजल मुक्तक सायरी भावना जुनसुकै खालको प्रतिभा पनि तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ सबैजनाका लागि। यति बेलाको यो बिहानी समयमा आइतबारको श्रृंखलामा छौं भेरीको डबलीको साथमा प्रायोजन गरेको छ र प्रायोजन जनता केबलले गरेको छ। जनता केबलद्वारा प्रायोजित कार्यक्रम हो भेरीको डबली र तपाईँसँग आज पनि कुराकानीको श्रृंखला फेरि दोहोरिनेछ। यति बेला तपाईँ पनि आउँदै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआत गर्छौं एउटा यो गीतबाट।

0: चाहियोमाया भनेर कहाँ पाइयो यो गीत तपाईँका लागि हामी राख्यौं। कार्यक्रम भेरीको डबलीमा छौं यति बेला। जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको डबलीलाई। यो बिहानी समयमा तपाईँसँग कुराकानी गर्ने बेला भइसकेको छ। आजको पहिलो साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार।
1: नमस्ते हजुर। नमस्कार।
0: नमस्कार हजुर, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? मदनजी सन्चो आराम हुनुहुन्छ?
1: एकदम ठिक छ हजुर, लगायत रेडियो भेरिएसनको सुन्न पाउनु त्यही तपाईँ
0: एकदमै। हामी पनि सबैजना सन्चो आरामै छौँ। के छ बरातालतिरको नयाँ ताजा खबर?
1: बरातालतिर उही पानी पर्छ, उही घाम लाग्छ, यस्तै छ है मौसमको कुराकानी गर्नु पर्दा। अब मकै भाँचेर भ्याइयो, अब धान काट्ने तयारी हुँदैछ बिस्तारै।
0: लौ न, हामीलाई सम्झनु भयो, खुसी लाग्यो। मदनजी के सुन्न पाउँछौ आज हामी भेरीको डबलीमा?
1: म एउटा सानो साइरी प्रयास गर्छु है।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: फुल त दियौ पिरे पातै नभएको, फुल त दियौ पिरे पातै नभएको, मुस्कान त दियौ पिरे दाँतै नभएको, मुस्कान त दियौ पिरे दाँतै नभएको। हजुर यति नै गरौँ है आज।
0: फुल त दियौ पिरे पातै नभएको, मुस्कान त दियौ पिरे दाँतै नभएको। दाँतै नभए पनि मुस्कान दिँदाखेरि यसो आनन्द लाग्ने हो नि त, खुसी त लाग्यो नि त। रिसाउनु भन्दा दाँतै नभए पनि यसो मुस्काउँदाखेरि लौ न यसो ल है मलाई पनि राम्रो लाग्यो है भन्ने, अथवा उसलाई पनि राम्रो लाग्यो भन्ने त हुने भयो नि त, होइन? ल सम्झनु भयो, खुसी लाग्यो। जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको डबलीलाई। ककरा सम्झनु हुन्छ? ल तपाईँलाई सम्झने मौका दिएँ एउटा।
1: हुन्छ, सर्वप्रथम एकदम मिठो आवाजको धनी हुनुहुन्छ, धेरै दिनपछि आज कार्यक्रम आएको छ है, तपाईँको लागि धेरै माया धेरै सम्झना भन्न चाहन्छु। हाम्रो प्राविधिक मित्र हुनुहुन्छ हाम्रो सुरेश भाइ, उहाँलाई पनि धेरै माया धेरै सम्झना भन्न चाहन्छु। रेडियो भेरी एफएम अल स्टाफ टिमलाई धेरै माया धेरै सम्झना भन्न चाहन्छु। सुर्खेत जिल्ला लेखबेसीतिर सुन्दै हुनुहुन्छ होला छगबहादुर सुरेश मगर, रामसाडु मगर हुनुहुन्छ, ललितनाथ योगी हुनुहुन्छ वीरेन्द्रनगरतिर, यसै गरी दिलकुमारी राणा छेत्री हुनुहुन्छ, अमृता दाल हुनुहुन्छ, लगायत सम्पूर्ण साथीहरूको लागि धेरै माया धेरै सम्झना भन्दै म छोड्छु है त। नमस्ते।
0: नमस्कार। यति बेला हुनुहुन्थ्यो साथी मदन भण्डारी, सुर्खेतको बराहताल गाउँपालिकाबाट हामीलाई सम्झनु भयो, खुसी लाग्यो, कुराकानी गर्यौं, एउटा सायरी सुनाउनु भयो। अब के गर्छौ, एउटा गीतै राख्छु तपाईँ सबैका लागि, फेरि आउनेछौ भेरीको डबलीमा। तपाईँ भने 083-5-22-745 को बाटो भएर आउँदै गर्नुहोला।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रविन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: फेरि पनि स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुञ्जनी सबैको मन छुने रेडियो फेरि एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radioferi.com.in मा सुनिरहनु भएको छ। कार्यक्रम भेरीको डबली र भेरीको डबलीलाई चाहिँ प्रायोजन गरेको छ जनता केवलले। यति बेला फेरि पनि साथीहरूसँग लाइनमा हामी कुराकानी गर्छौं। हजुर नमस्कार। नमस्कार हजुर, कुन्थाबाट को बोल्दै हुनुहुन्छ?
1: ए म चाहिँ नगरपालिका बोलिरहेको छु, सन्चो आरामै हुनुहुन्छ?
0: एकदमै हामी सबैजना सन्चो आरामै छौँ। तपाईँ सन्चो आराम हुनुहुन्छ हाम्रो सखजी?
1: हजुर, आज भोलिको समयमा सन्चै भन्नु पर्यो होइन, एसकेएमका सिलीमा गइरहेको अवस्था, अब भेरीको डबली पनि धेरै समय पछाडि आज भेटघाट चाहियो होइन,
0: भन्नुपर्छ। ठिकै छ, भेटघाट भयो धेरै पछि, खुसी लागेको छ। अब हामी प्रतिभा सुनौ सखजीको आवाजमा।
1: हजुर, म चाहिँ एउटा गजल वाचन गर्छु
0: ल।
1: हो कस्ता लाग्यो यो सिङ्गार सोध्न मन छ आज, भेट्न कसलाई यस्तो हतार सोध्न मन छ आज। हो कस्ता लाग्यो यो सिङ्गार सोध्न मन छ आज, भेट्न कसलाई यस्तो हतार सोध्न मन छ आज। उपहारमा गुलाबको फुल दिए झै गर्ने मान्छे, किन गर्यो ढुङ्गा करार सोध्न मन छ आज। पारमा गुलाबको फुल दिए झै गर्ने मान्छे, किन गर्यो ढुङ्गा करार सोध्न मन छ आज। कसका लाग्यो यो सिङ्गार सोध्न मन छ आज, तिमी बिना एक पल पनि दाजिन म भन्छौ, कहाँ गयो मिठो प्यार सोध्न मन छ आज। तिमी बिना एक पल पनि दाजिन म भन्छौ, कहाँ गयो मिठो प्यार सोध्न मन छ आज। कसका लागि यो सिङ्गार सोध्न मन छ आज, हेर्न कसलाई यस्तो हतार सोध्न मन छ आज। तिमी नै हो मेरो शिर झुक्न दिन्न भन्थ्यौ, कसले खाने शिरको बार सोध्न मन छ आज। तिमी नै हो मेरो शिर झुक्न दिन्न भन्थ्यौ, कसले खाने शिरको बार सोध्न मन छ आज। कसका लागि यो सिङ्गार सोध्न मन छ आज, मायाले बोलाउँदा पनि तर्की तर्की एक छौ, अन्य हो कि के विचार सोध्न मन छ आज। मायाले बोलाउँदा पनि तर्की तर्की छौ, अन्य हो कि के विचार सोध्न मन छ आज। कसका लागि यो सिङ्गार सोध्न मन छ आज, हेर्न कसलाई यस्तो हतार सोध्न मन छ आज।
0: पक्कै पनि मुक्तक एकदमै दमदार छ, धन्यवाद दिन्छु तपाईँलाई यो प्रतिभाका लागि। कसैले भनिदेला तिमीलाई नै भेट्न चट्ट परे आए आज, तिमीलाई नै भेट्न चट्ट परे आए आज होइन भनेर कसैले भनिदियो भने के होला यहाँनिर। धन्यवाद दिन्छौ मिठो यो गजलका लागि छकजी। हामी चाहिँ सम्झना पनि अवसर दिन्छौ आजबाट, पाँचजना साथीलाई तपाईँले चाहिँ सम्झन सक्नुहुन्छ, स्पेसल्ली पाँचजनाको लागि सम्झना सन्देश है त।
1: हजुर, फर्स्टमा हजुरलाई सुन्न जान्छु र प्राविधिकमा रहनुलाई सुन्दैन, र हाम्रो यहाँसम्म ल्याउने जानकारी गराउनु हुने हाम्रो मदन भण्डारी सर हुनुहुन्छ, रामबहादुर धन आशिष इन्द्रबुढा र धेरै साथीहरू हुन्छ, अरू साथीहरूलाई सुनिरहेको छु भन्ने
0: नमस्कार। यति बेला हुनुहुन्थ्यो लेखदेशीबाट छक बहादुर श्री मगरजी हुनुहुन्थ्यो भेरीको डबलीमा। भेरीको डबली भन्ने बित्तिकै तपाईँले विभिन्न खालका प्रतिभाहरू सुन्ने अनि सुनाउने एक मात्र चौतारी पनि हो। तपाईँले गीत गाउन जान्नु भएको छ, गला छ तपाईँमा होइन, कुनै साहित्य सृजना गर्नुहुन्छ, कला छ, अझ भनौँ क्यारेक्टर गर्नुहुन्छ, तपाईँले सुनाउने माध्यम पाउनु भएको छैन भने भेरीको डबलीलाई सम्झनु होला। जनता केवलले चाहिँ प्रायोजन गरेको छ। यति बेला अर्को साथी, हजुर नमस्कार।
2: हजुर नमस्कार, शुभ बिहानी।
0: शुभ बिहानी हजुर, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म बोल्दैछु बझाङको खप्तडी छान्नाबाट, प्रकाश खप्तडी खड्का।
0: प्रकाशी सन्चो आराम हुनुहुन्छ?
2: एकदमै सन्चै आरामै छु नि हजुर। बरु हजुर लगायत रेडियो भेरी एफएम परिवारको खबर सुनाउनुहोस् है।
0: एकदमै हामी पनि सबैजना सन्चो आरामै छौँ। बझाङतिरको नयाँ ताजा के खबर थाहा के छ होला, थोरै सुनाइदिनु सबैलाई।
2: यताको खबर सबै ठिक छ हजुर, मौसमहरू पनि एकदमै ठिक छ। आज चाहिँ अलिकति बादल लागिरहेछ, तर साउन्ड चाहिँ त्यत्रो आज इको सुनिरहेछ हजुर, किन होला?
0: लौ नानी खै, हामीले तपाईँको आवाज चाहिँ राम्रो सुनिरहेका छौँ, त्यसो भए ठिकै छ, कुराकानी भइहाल्यो। हामी प्रतिभा सुनौ है प्रकाशजी।
2: ल हजुर, सानो प्रयास गर्छ नि है।
0: लौ नानी
2: ल ना।

ना पारे नी मेरे कस मरो माया सतूर ले देखने गरी रूला दैना।

0: जति रुन परे नि मेरी काखमा रु माया शत्रुले देख्ने गरी रुन हुँदैन होइन. धन्यवाद दिन्छौ गीतका लागि, समुद्र आवाजका लागि. हाम्रो बजाङ्गी साथी हुनुहुन्छ प्रकाशजी, सम्झना सन्देश पनि पाउनुहुन्छ तपाईँले स्पेसल्ली पाँचजनाका लागि. ल शुरू गर्नुहोस् है.
1: हजुर, अब यतिखेर कार्यक्रम मार्फत नै सम्झिएँ है हजुरलाई, अनि यतिखेर कार्यक्रम सुनिबस्नु भएको छ सम्पूर्ण श्रोता मनहरूलाई, कार्यक्रममा मभन्दा अगाडि र पछाडि सहभागी मित्रहरूलाई, अनि प्रकाश खप्तले खर्का नामसँग परिचित अपरिचित सम्पूर्ण मनहरूलाई सम्झिँदै यो कार्यक्रमबाट हुँदैन.
0: नमस्कार, यति बेला बजाङबाट हुनुहुन्छ साथी प्रकाश खप्तरी खड्काजी भेरीको डबलीमा, जनता केवलले प्रायोजन गरेको छ भेरीको डबलीलाई. यति बेला तपाईँ सबैका लागि अर्को गीत राख्छौ, त्यसपछि हामी फेरि आउनु छ तपाईँ भने 083-5-22-745 को बाटो भएर आउँदै गर्नुहोला.

0: Patagonia.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विराटनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू अर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज
3: हिमाल पहाड़ तराई समयकै साथ गुञ्जने अनि सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radioveri.com.in सुनिरहनु भएको छ। कार्यक्रम भेरीको डबली र प्रायोजन गरेको छ जनता केवलले। छोटो मिठो ब्रेक पछाडि फेरि आइसकेका छौं। त्यति बेला साथीसँग कुराकानी गर्छौं। हजुर नमस्कार।
4: हेलो दिदी नमस्कार।
3: नमस्कार हजुर, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
4: म पदमपुरदेखि रेशम बहादुर खत्री बोलेको।
3: रेशम बहादुर
4: खत्री?
3: खत्री सन्चो आराम हुन्छ रेशमजी?
4: आरामै छु, अरू कुरा भन्नुहोस् कस्तो छ?
3: एकदमै हामी पनि सबैजना सन्चो आरामै छौँ। पदमपुरबाट सम्झनु भयो, खुसी लाग्यो। पदमपुर नजिकैबाट हामीलाई सम्झनु भएको छ, वीरेन्द्रनगर नजिकैबाट। अनि हाम्रो रेशमजीले के गर्नुहुन्छ नि? लौन सम्झनु भयो, खुसी लाग्यो हामीलाई। रेशमजीले के सुन्न पाउँछौ होला हामी तपाईँको आवाजमा?
4: ए अगर तू धम पानी पड़े।

0: बेद बो माया के बानी बोलाऊ मा पाइलो दीनैमा बेद बो माया के बानी बोलाऊ मा छिनको छिनैमा
1: आहा भेट भयो माया के भनी बोलाउ म पहिलो दिनैमा धन्यवाद दिन्छु यो गीतका लागि. कसो सम्झना हुन्छ पाँच जनालाई सम्झना सक्नुहुन्छ है
0: तिमीलाई सम्झिन्छु अनि तपाईँलाई सम्झिन्छु अनि मलाई चिन्ने यहाँ पदमपुरमा बिन्दा सक्नुहुन्छ मामा अनि रेशम बहादुर साई अनि बलबहादुर साई अनि हुनुहुन्छ उहाँलाई सम्झिन अनि मेरो नरबहादुर साई हुनुहुन्छ शोभा साई अनि त्यहाँबाट निरज खत्रीलाई भन्दै छुट्टिन्छ हस् त नमस्कार.
1: नमस्कार. यति बेला साथी हुनुहुन्थ्यो पदमपुर सुर्खेतबाट रेशम बहादुर खत्रीजी. कार्यक्रम भेरीको डबलीमा छौ. भेरीको डबलीमा तपाईँले विभिन्न खालका प्रतिभाहरूको साथमा आउन सक्नुहुन्छ. आइसकेपछि एउटा प्रतिभाहरूको साथमा पक्कै आउनुलाई भन्दै गर्दा एकजना साथी अन्तिममा फोनको घण्टी बजेको छ, लिनु पर्यो उहाँलाई. जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको डबलीलाई. यति बेला साथी कुराकानी गर्दै हुनुहुन्छ, तपाईँले आउन सक्नुहुन्छ. यति बेला भन्दै गर्दा साथी आउनु भएको छ. हजुर नमस्कार.
2: हजुर नमस्कार.
1: नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? सुर्खेतबाट.
2: हजुर
1: काशीराम भन्नुभयो.
2: हजुर
1: के छ काशीरामजी, सन्चो आराम हुनुहुन्छ?
2: हजुर हुनुहुन्छ
1: एकदमै. हामी पनि सबैजना सन्चो आरामै छौँ. अन्तिम अन्तिममा छौँ, तपाईँको आवाज अलिकति कटेर आएको छ. काशीरामजी हामी प्रतिभा नै सुन्नतर्फ लाग्छौँ है. काशीरामजी धन्यवाद दिन्छौ, धन्यवाद दिन्छौ तपाईँलाई. पहिलो पटक कुराकानी गर्नु भएको थियो सम्भवतः, त्यो भएर पनि अलिकति झुकिनु भयो, केही छैन. धन्यवाद दिन्छौ यति गीतका लागि पनि. फेरि पनि सम्झने गर्नुहोला. लामो गीत सुन्नु छ अर्को बसाइमा. छोटो मिठोमा सम्झना सन्देश कसरी सम्झनुहुन्छ?
2: सम्झना त सबभन्दा हजुरलाई
1: धन्यवाद.
2: पछि अनि सबैभन्दा अब के गर्ने, सबै अब के गर्ने, सबै जति जति सम्झौँ सबैलाई सम्झन चाहन्छु. त्यसको लागि धन्यवाद हजुर.
1: ल ल हामी छुट्टिन्छौँ. नमस्कार. यति बेला साथी हुनुहुन्थ्यो सुर्खेतबाट काशीराम चौधरीजी हुनुहुन्थ्यो भेरीको डबलीमा. आज सम्झने साथीलाई हामी एकपटक सम्झन चाहन्छौ. अन्तिममा मदन भण्डारी सुर्खेतको बराहताल गाउँपालिकाबाट, लेगदेशीबाट छक बहादुर श्रीष मगरजी, बझाङबाट प्रकाश खप्तरी खड्काजी, रेशम खत्री पदमपुर सुर्खेतबाट, र अन्तिम साथी काशीराम चौधरीजी सुर्खेतबाट सम्झनु भएको थियो. तपाईँ सबैलाई धन्यवाद दिन्छौ. जनता केवलले चाहिँ प्रायोजन गरेको भेरीको डबलीको आजको यो आइतबारीय श्रृंखलाबाट आजलाई पनि हामी विदा भएर जाने बेला भइसकेको छ. सुनेर साथ दिनुभयो जहाँ जहाँ तपाईँलाई पनि धन्यवाद दिन्छौ. प्रविधिका साथी वीरनगरबाट सुरेश, हरेकका साथी वीरनगरलाई पनि धन्यवाद भन्दै कार्यक्रम भेरीको डबलीमा अन्तिममा यो गीत तपाईँका लागि राख्दै म ढिलो पनि आजलाई भने विदा हुन्छु. नमस्कार.

बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई, 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा वडा अधिवेशन हुँदै। धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले, रसुवा बाढ़ीपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 औं रक्त समूह प्रणाली पत्ता लाग्यो, दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित, उसुका विजय 19 औं। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप बढ़न थालेको छ। भदौ 10 गतेको बाढ़ी लगत्तै अवरूद्ध कृष्णवीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि संचालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकामा अहिले सहज बन्दै गएको छ। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो। देशका विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने मुख्य सड़क सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सड़क सञ्चालनमा आएपछि निजी, सार्वजनिक तथा मालवाहक गाड़ीको चाप बढ़ेको छ, तर सड़कमा जोखिम कायमै रहेकाले सावधानी अपनाउनु पर्ने अवस्था छ। त्यस्तै तत्कालका लागि वैकल्पिक सड़कबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सड़क तथा आसपासका संरचनाको प्राविधिक अध्ययन सहित पुननिर्माण समेत आवश्यक देखिएको छ। यही असोज 8 गतेदेखि अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अपनाउनु पर्ने उल्लेख गर्नुभएको छ। बंगालको खाड़ीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीबारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली कंग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डेलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्काले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नु भएको छ। कांग्रेसले यही असोज 16 19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मंगिरमा महाधिवेशन गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज वडा अधिवेशन हुँदैछ। शारदियामा विश्वको 7,8,167 मीटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 भूगोलमा पर्छ। 8K7 समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले हिजो 31 जिल्लामा आज ओडा अधिवेशन हुँदैछ। शारदियामा विश्वको 7,8,167 मीटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार

0: मा रहेको उहाँको भनाई छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहल पहल समेत शुरू भएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चारवटा समूहका 10 महिला सहित 34 जनाले अनुमति लिएका छन्। गएको भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम कोर्ला सड़क मार्ग बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरूद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालू वर्षको साउनमा आन्तरिक 30,655 जना, सार्क राष्ट्रका 31,574 र अन्य देशका 193 जना गरी 61,263 जना पर्यटक मुस्ताङ गएका छन्। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओम प्रकाश खनालका अनुसार महोत्तरीको लोहरपट्टी नगरपालिका 2 की 70 वर्षीय किशोरी सहनीको जलेर ज्यान गएको छ। गैराती भएको आगलागीबाट घरमा रहेका सामान सहित 3 लाख रूपियाँ बराबरको क्षति भएको छ। बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सप्तरीको कटैयाबाट झण्डे 1400 किलो गाजा सहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीको कटैयाबाट झण्डै 1400 किलो गाजा सहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका छ कटैया गाउँका भोला सदाको घर खानतलासी गरेर लाखौं औषध गाजा सहित सदालाई पक्राउ गरे सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बोरामा प्याक गरिरहेको अवस्थामा झण्डै 1400 किलो गाँजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ।

0: आको 4795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4775 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार F11RGA नामक प्रोटीन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटीनसँग सम्बन्धित एन्टीजेन नहुने भएकाले सामान्य रगत चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाइएको रगतका रातो रक्तकोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले F11R जीन र जा प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजेन अधिकांश मानिसका रातो रक्तकोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टीबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराते एकल काता विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छिन्। तोयो हासी जिम्नेसियममा बिहान भएको महिला एकल काता विधाको अन्तिम सुर प्रतिस्पर्धामा सानुमायालाई कोरियाकी चो हाउनले 5-0 पराजित गरेकी छन्। यस्तै उसो खेलाड़ी विजय सिंजाली मगरको प्रदर्शन पनि अपेक्षा अनुसार भएन। सोझै फाइनल भएको पुरूष चान क्वान विधामा मगर 19 नम्बरमा रहेका छन्। 21 खेलाड़ी सहभागी यो विधामा मगरले मात्रै 2 खेलाड़ीलाई पछि पारेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो। तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई। 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै। धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित। उसुका विजय 19 स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Mania.
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
8: रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोड्ने सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
11: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
5: सर्वजीको परिवार सबैले डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759।
7: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: Radio Bheri FM

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: सबैको मान्छु नै
9: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-8-99 र 97-6-79-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97157915090 97157915090।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सूचना:
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क: सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: कस्तो गर्मी बढेको अब, यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405519 र 9858517015।
5: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को था।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वाज नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानु पर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: California.
1: Extreme energy drink.
0: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
5: यो रोगले पनि मर्नु नै बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश है बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688145535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नभगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157915090 97157915090।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524979777 र 083523759।
8: भाबु अध्ययारो छ टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
8: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
10: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सबैको मान सुने रेडियो भेरी एफएम।

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
4: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
4: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने,
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Mania Extreme Energy Drink.
1: नमस्ते काका, चिट्टिको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो।

0: कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4804 6031।
3: रेडियो भेरी एफएम

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने प्राय राति पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
3: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584570719 र 98584570715।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97157915090 97157915090।
9: के त तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको रोटेबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
10: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
7: समय बदलियो, पुस्ता फेरियो, साथ उस्तै छ।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूको आग्रह। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको सपहिचानका लागि आउन आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालेस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द्व बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियाली रहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोटी ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका सहमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ, तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना
परिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अरियालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अरियालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको

0: देशलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै वहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि वहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे वहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्टाङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड,
2: रामसाहा पथ, काठमाडौँ,
1: साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाँन लकी ड्र कूपन अस इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाँन एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मैं रंगा सपना
1: सुन त मेरो कपड़ा पैकिंग गर्दियो त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इंडिया सँगै लिएर जानु पर्ने भो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि

0: क्रियातर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्य पूर्वमा द्वन्द्व थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्य पूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 F-35 लड़ाकू विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एबीसँग 2-0 पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द्व बढ़न सक्ने अमेरिकाको चेतावनी र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590726।

0: Sonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई.
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ.
2: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना.
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ.
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत. सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759.
6: Radio Bhedi FM. Radio Bhedi FM.
7: Radio Bhedi FM. 98.6 Vexi 2.7 MHz.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी एफएम

0: Hibonia.
1: Extreme energy drink.
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083520045।
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
8: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
10: सबैको मन छुने
11: रेडियो भेरी एफएम
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली करिडोरको छारे भीरमा पहिरो खस्ता सड़क अवरूद्ध, सड़क खुलाउन केही समय लाग्ने, यात्रु र सवारी साधन अलपत्र, कर्णालीबाट 3.5 अर्बको कृषिजन्य वस्तु निर्यात, कृषि र पशुजन्य उपजको निर्यात बढ़्दो र एनपीएलको खेलतालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिडे। कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्ता सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिन भएको स्थानीय प्रशासनले जनाएको छ। पहिरो हटाउनको लागि प्रयास भइरहेको प्रमुख जिल्लाधिकारी भोलानाथ गुरागाईले बताउनु भएको छ। उहाँले सड़क खुलाउन पहल भइरहे पनि सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्र सड़क खुलाउन सम्भव नभएकाले केही समय लाग्ने बताउनु भएको छ। कर्णालीबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात भएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले पछिल्ला वर्षमा कृषि र पशुजन्य उपजको निर्यात बढ़दो क्रममा रहेको जनाएको छ। व्यवसायीहरूले व्यावसायिक रूपमा कृषि गर्न थालेपछि निर्यात बढ़दो क्रममा रहेको बताइएको छ। कर्णाली प्रदेश सरकारको कृषि व्यावसायीकरण मार्फत प्रदेश रूपान्तरण गर्ने लक्ष्यसहित कृषिलाई प्राथमिकता दिने कामले पनि यसमा सहयोग गरेको दावी प्रदेश सरकारले गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ेसँगै त्यसको कार्यान्वयनका लागि बजेट समेत बढ़ाइएको जनाएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। कार्तिक 9 गते हुने उद्घाटन खेलमा साबिक विजेता र उपविजेता बीच भिडन्त हुने भएको हो। कार्तिक 29 गतेसम्म लीग चरणका खेलहरू चल्नेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ भने 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर र 4-5 गते फाइनल भिडन्त हुने तय भएको छ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लोर लाइटमा खेलाइने भएका छन्। यसपालि विश्व चर्चित खेलाड़ीहरूको आगमनले पनि एनपीएलको रौनक बढ़ाएको छ। अस्ट्रेलियाका विश्व चर्चित ओपनर डेभिड वार्नरका साथै दक्षिण कोरियाका आक्रमक ब्याट्सम्यान हेनरी क्लेसन जस्ता स्टार खेलाड़ीहरू यसपालि एनपीएल खेल्ने भएकाले पनि धेरैले चासो र उत्साहका साथ यसलाई हेरेका छन्। र नेपालबाट सबैभन्दा बढ़ी पदकको आशा गरिएका कराँतेका एरिका गुरूङ जापानको नागोयामा जारी विश्व एसियाली खेलकुदमा पदक विहीन हुन परेको छ। 68 केजी तौल समूहको रिपचेज काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरबका मुस्तफा डिना अहमदसँग 8-7 को झीनो अन्तरले पराजित हुनुभयो। त्यसअघि सेमी फाइनलमा पुरानै प्रतिद्वन्दी काजिकिस्तानका सोफिया बेदुसोभासँग 2-1 को झीनो अन्तरले उहाँ पराजित भएपछि पदकविहीन हुनु परेको थियो। शुरूमा एरिकाले अंक लिनुभयो। 1-0 एरिका अगाडि बढ़दा दोस्रोमा सोफियाले 1 अंक लिनुभयो र खेल 1-1 को बराबरीमा पुग्यो। खेल सकिन जम्मा 16 सेकेण्ड मात्र बाँकी रहँदा दुवै प्रशिक्षकले भीआर मांगे, जहाँ सोफियाले अंक प्राप्त गरेपछि एरिका सेमी फाइनलबाट बाहिरिनु परेको थियो। काश्य पदकको प्रतिस्पर्धामा पनि उहाँ साउदी खेलाड़ीसँग मात्र 1 अंकको अन्तरले पराजित भएपछि पदक विहीन हुनु परेको हो। यसअघिको 19 एसियाडमा एरिकाले नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनु भएको थियो। हवस् त अहिलेलाई दिउँसो चार बजेको फेरि हाइलाइट्स सक्यौं। अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र।
0: हवस् त अहिलेलाई दिउँसो चार बजेको फेरि हाइलाइट्स सक्यौं। अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका

0: डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठे दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
0: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083 590726।

0: böyle konuya. Extreme Energy Drink.
1: उफ, यो रोगले पनि मर्नुमा बाँच्नु बनायो. क्यारो र कसोहरू भएको छ मेरा दिने से यी बाइजना भया.
2: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
1: के हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारो त आफै भन्दिनँ क्या.
2: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्दा थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाँचोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं।
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
6: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँत थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454333।

0: 975 र 98 144 84 01 3।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो भेरी FM।

तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनी को खोजी मा हुनुहुन्छ वा कुनै म्युजिक भिडियो मा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियो मा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार। मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 8:30 बजे एनटीभी प्लस मा प्रसारण हुने हाम्रो बहुचर्चित सांगीतिक कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।

0: me a extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715 9715 90, 9715 9715 90।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: रेडियो भेरी एफएम।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हर्जोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: me a
1: extreme energy drink.
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: one of you?
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर
3: 1-83-591-1099।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
9: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
9: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
10: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
10: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
10: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
10: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1900।
11: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ज।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083 582 148 5204002।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
2: मध्य पहाड़ र तराईतिर केन्द्रित हुन्छ यो बलबाड़ी आउने ठाउँहरू पहिरो झर्ने ठाउँहरू यात्राहरूमा चाहिँ अलि बढी सावधान आवश्यक छ।
0: भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारले राष्ट्रपतिको निर्देशन।
1: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्यांकनमा समावेशिता अपनाउनु पर्ने।
0: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै अहिलेसम्म 66.74 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटे तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापीय प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नवीन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400-741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औंलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुंगो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकिएको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथै हृदय रिमालले जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नु भएको छ।
2: जुन बंगालको खाड़ीमा नयाँ चक्रवात उठिरहेछ, यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपाललाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, पर्छ धेरै हुने सम्भावना छ।
8: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
2: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठुलो घटना भन्ने हुन्छ, अब यो ठुलो भित्र पर्छ क्या, त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
8: अब हामीले भर्खर एउटा विनाशकारी ठुलो बाढ़ी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा, यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढ़ी हुने सम्भावना देखिन्छ?
2: अहिलेको यसको हेर्दा अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाड़तिर धेरै मास्टरसम्म जाँदैन, पहाड़मा धेरै ठूलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड़ र तराईतिर केन्द्रित हुन्छ यो, धेरै त तराई चुरे मावर आसपासमा धेरै केन्द्रित हुने जस्तो देखिन्छ। अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ, कुनैले चाहिँ यो पश्चिममा अलिक धेरै धेरै पानी पार्न देखाइरहेछ, कुनैले मध्य भागमा, कुनैले पूर्व भागमा, अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपबाट हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ, जस्तो अलिक बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, धेरै वर्षाको कुरा भयो, छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ, अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ, बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बढ्दै जान्छ, त्यो अलिक स्थिर हुन्छ। यसको गति हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ, जस्तो अलिक बिस्तारै

0: यसको स्पष्टता आउँदै जान्छ सुधार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
1: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो। धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अपनाउन जरूरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
0: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला। अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि, र यदि त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउन राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेको चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू यातायातका कुराहरूमा चाहिँ अलिक बढी सावधानी अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढ़िरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान जहाँ पानी पर्थ्यो त्यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकैदिन होइन दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो कि दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक गमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेकोशी बाढ़ी पछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रममा प्रारूप 2076 परिमार्जनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा, एआई तथा सूचना प्रविधि, सीपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढ़ी सुझाव प्राप्त भएका छन्। यस्तै समय अनुसार पाठ्यक्रममा शिक्षण विधि र मूल्यांकनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाई र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो। केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालय सहित 20,000 भन्दा बढ़ी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
0: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्म अरियालले बताउनुभयो। थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई विमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर सफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरू सहभागी छन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि शुरू भएको वड़ा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वड़ामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वड़ाहरूबाट नयाँ वड़ा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढ़ी जिल्लाका वड़ाहरूमा अधिवेशन भइरहेको छ। बाढ़ी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वड़ाहरूमा आजै रातिसम्ममा वड़ा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वड़ा अधिवेशनमा देउवा पक्ष सहभागी नभएको भए पनि सबैजसो वड़ामा अधिवेशन भइरहेको छ र धेरैजसो कांग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्यश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता, सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले स्पष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पारण नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
1: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेश होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन अधिवेशनबाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मिची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाड़ी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ।
1: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मी नारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कमरमुनीको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज 2 विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5,000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5,238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायत जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी सारे लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र वास स्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनुभएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 480 44 631।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: California.
1: Extreme energy drink.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम आहार भएकाले यसको विकल्प नखोज्न आग्रह गरेको छ। सोसाइटीले एक सुझाव पत्र जारी गर्दै विपदका बेला पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको आमाको मृत्यु वा बेपत्ता भएको, गम्भीर बिरामी परेको वा धाई आमा समेत उपलब्ध नभएको विशेष र संवेदनशील परिस्थितिमा मात्र स्वास्थ्य कर्मीको सल्लाहमा बोतलको बट्टाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाइ छ। बट्टाको दूध बोतल र दूधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2049 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग जोड़दार माग गर्नुभएको छ।
2: मनास्लु क्षेत्र संरक्षण आयोजनाले मनास्लु हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लु क्षेत्र संरक्षण आयोजना प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुरबु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यानकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा भनिएको छ। आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमाल विस्फोटको जोखिम लगायतका विषयमा प्रश्न उठाएका छन्। गोरखाको चुमनुम्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्।
3: सरकारले साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र छपाएको काम शुरू गरेको छ। पहिलो चरणमा मध्यप्रदेशका 3,801 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्या समाधानका लागि यो नयाँ प्रणाली लागू गरिएको हो। नयाँ प्रणाली अनुसार सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाकबाटै सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाएको छ। यसबाट नयाँ लाइसेन्स लिन र नवीकरण गर्ने प्रक्रिया थप छिटो तथा सहज हुने विश्वास मन्त्रालयले लिएको छ।
2: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिएता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा बढ़ी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28 अर्ब 10 करोड़ अमेरिकी डलर पुगेको छ। पछिल्लो विवरणमा अमेरिकी सेनाले सबैभन्दा धेरै प्रयोग गरिरहेका हतियार मध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र पनि प्रमुख रहेको उल्लेख छ। विशेष गरी विपक्षीका क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्याट्रियट र थार्ड प्रणालीका क्षेप्यास्त्रको माग बढ़ेको छ। युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारणमा समेत दबाव परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका अधिकारीहरूले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावलाई अत्यन्त गम्भीर अवस्थामा पुगेको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क अनुसार युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको छ भने अरू 830 भन्दा धेरै सैनिक घाइते भएका छन्। इरान युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन, युद्धले तेलको मूल्य, अन्तर्राष्ट्रिय बजार तथा क्षेत्रीय व्यापारमा समेत असर पारेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको बीसौं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो भने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
3: यस्तै एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमुते विदामा नेपालकी एरिका गुरूङ पदकविहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा निदा अहमदसँग 7-8 अंकले पराजित भइन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अल्बासेर एस एबीसँग 2-0 पराजित भए। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियेना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दोनले भोलि क्वार्टर फाइनलमा खेल्दैछिन् भने टीम काता तर्फको खेल पनि भोलि नै हुनेछ।
2: र एसियाली खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। पाकिस्तानले दिएको 178 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 5 बलमा 2 विकेट गुमाएर भेट्टायो। यस्तै भारतले दिएको 196 रनको लक्ष्य पछ्याएको बंगलादेशले 15 ओभर 4 बलमा 81 रन बनाउँदा सबै विकेट गुमायो। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको खेल पछि मंगलबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि बंगलादेश र पाकिस्तान बीचको खेल पनि त्यही दिन हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
3: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
2: भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
3: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्यांकनमा समावेशिता अपनाउनु पर्ने।
2: अमेरिकामा इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66.74 खर्ब रूपियाँ भन्दा धेरै खर्च।
3: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखिको सम्भावित वर्षालाई ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं।

0: पुर्खेतको पश्चिम क्षेत्रको बड्डीचौर खम्बा गाडे सड़क निर्माण कार्यलाई गति दिन स्थानीयकोमा काममा ढिलासुस्ती हुँदा स्थानीय शास्ति खेप्न बाध्य।
1: कर्णाली करिडोरको छारे भेमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्री र सवारी साधन बीचबाटमै अल्पत्र।
0: रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ़दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे।
1: र एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको पहिलो जीत।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट दिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सुर्खेतको पश्चिम क्षेत्रमाका बासिन्दाले मदन भण्डारी राजमार्ग अन्तर्गतको बड्डीचौर खम्बागाडी सड़क निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर पूरा गर्न माग गरेका छन्। 13.9 किलोमिटर सड़क समयमा निर्माण नहुँदा शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ। निर्माण कम्पनीको लापरवाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीयले यसमा नियामक निकाय पनि दोषी रहेको बताएका छन्। उनीहरूले यो वर्षायामसम्म सड़कको धेरै काम सकिने आशा गरे पनि काम अघि बढ़न नसकेको भन्दै यही सड़कका कारण पश्चिम सुर्खेतका जनताले शास्ति खेप्नु परेको बताएका छन्। सहायक ठेकेदार पूर्व सांसद दिगपाल साईको जयदेव जेवीले काम गर्न नसकेपछि मुख्य ठेकेदार कम्पनी अनक लाई निर्माणको जिम्मा आफै लिएको थियो। तर त्यसपछि पनि प्रभावकारी रूपमा काम भने अघि बढ़न सकेको छैन। अघिल्लो वर्ष तिहारपछि केही काम गरेको कम्पनीले त्यसपछि कामलाई भने निरन्तरता दिन सकेन। ठेकेदार कम्पनी अनकका प्रतिनिधि शंकर रावतले जनशक्ति र नदीजन्य पदार्थको अभावका कारण काममा ढिलाइ भएको जिकिर गर्नुभएको छ। उहाँले 2084 असारभित्र काम सक्ने दावी पनि गर्नुभएको छ। स्थानीयले भने अहिलेको अवस्था हेर्दा तोकेको समयमा काम सकिने कुनै टुंगो नभएको बताएका छन्। वर्षातमा पनि ठेकेदार कम्पनीले तीन समूह बनाएर काम गर्दै आए पनि हुनुपर्ने जति प्रगति हुन नसकेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र जंगशाहीले बताउनुभयो। उहाँले अहिलेसम्म 50% भौतिक प्रगति र 40% वित्तीय प्रगति भएको बताउनुभयो। 2081 साल असार 24 गते निर्माण सम्पन्न गर्ने गरी अनक जयदेव जेबी बाँकेले 2079 साउनमा सड़क निर्माणको जिम्मा लिएको थियो। 42,47,61,000 रूपियाँको लागत रहेको सड़क खण्डमा 2082 साउनमा मात्रै जग्गा प्राप्ति र रोक कटान लगायतका सरकारी प्रक्रियाका काम सकिएका थिए।
0: कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवाजावत गर्ने यात्रु तथा सवारी साधनबीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिन भएको छ। जिल्ला सदरमुकाम सिमीकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन दानचुली गाउँपालिकाबाट आएका 27 जना भन्दा बढ़ी नागरिक समेत बाटोमा पत्र परेको अदानसुली गाउँपालिका 2 का कमल बुढाले बताउनु भएको छ। स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सड़क अवरूद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खुलाउन सम्भव नभएको उहाँको भनाई छ। करिब 100 मिटर सड़क क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले फुटाउनु पर्ने अवस्था रहेको भन्दै उहाँले सड़क खुलाउन केही समय लाग्ने बताउनु भएको छ।
1: कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र मुगुको प्रसिद्ध रारातालमा गत आर्थिक वर्षको असार मसान्तसम्म 24,000 भन्दा बढ़ी पर्यटकले भ्रमण गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयले भ्रमण गर्ने पर्यटक मध्ये 24,604 जना आन्तरिक पर्यटक रहेको बताएको छ। यसै गरी 126 जना स्थार्क मुलुकका र 201 जना अन्य मुलुक गरी 24,931 पर्यटकले रारा भ्रमण गरेका हुन्। कार्यालय वन संरक्षण अधिकृत विष्णु बाबु श्रेष्ठले यसअघिको तुलनामा गत आर्थिक वर्षमा पर्यटकको संख्या बढ़ेको बताउनुभयो। यसअघिको वर्षमा 20,991 आन्तरिक तथा विदेशी पर्यटकले रारा भ्रमण गरेका थिए। गत आर्थिक वर्षमा रारा आउने पर्यटकबाट प्रवेश शुल्क, डुंगा चढ़ेको शुल्क लगायतबाट निकुञ्जले 87,09,000 रूपियाँ राजस्व संकलन गरेको छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा प्रवेशका लागि नेपाली पर्यटकबाट प्रति व्यक्ति 100 रूपियाँ शुल्क लाग्ने गर्दछ। मुलुकका पर्यटकलाई प्रति व्यक्ति 1,500 रूपियाँ र सार्क बाहेका अन्य मुलुकका पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँ प्रवेश शुल्क लाग्ने कार्यालयले जनाएको छ। यस्तै रारामा डुंगा चढ्न प्रति व्यक्ति 500 रूपियाँ शुल्क लाग्दछ। यो शुल्क मध्ये 20% निकुञ्ज कार्यालयले लिने र बाँकी 80%बाट 40% डुंगा चालक तथा 40% मध्यवर्ती क्षेत्र विकास समितिले पाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ। रारा भ्रमणका लागि चैत वैशाख तथा असोज कार्तिक उपयुक्त मानिन्छ। रारा पुग्ने पर्यटकले सड़क स्तर उन्नति नहुँदा शास्ति खुम्न परेको गुनासो गर्दै आएका छन्। यस्तो बसोबासका लागि पनि होटलहरूको उचित व्यवस्था हुन नसकेको उनीहरूको भनाइ छ। 10.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल मुगु र जुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छ। प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, छायामा हिमाल, हिमाली जनजीवन तथा विविध संस्कृतिले भरिपूर्ण रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको बताइएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कर्णालीका अधिकांश वडामा अधिवेशन सम्पन्न गरेको छ। हिजो र आज गरी अधिकांश वडामा अधिवेशनको काम सम्पन्न भएको कांग्रेस कर्णाली प्रदेशले जनाएको छ। प्रदेश सभापति ललित जंग शाहीले वडा अधिवेशनसँगै कर्णालीमा सिंगो कांग्रेस एक ठाउँमा उभिएको बताउनु भएको छ। पूर्व केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का आफू नखुले पनि आफ्ना पक्षधर नेता कार्यकर्तालाई वडा अधिवेशनमा पठाउनु भएको छ। खड्काले सामाजिक सञ्जाल मार्फत आफू अहिले नैतिक जिम्मेवारीका कारण पनि कतै नलाग्ने उल्लेख गर्नुभएको छ। कर्णालीमा शेरबहादुर देउवा र शेखर कोइराला पक्ष मानिने अधिकांश नेता पनि वडा अधिवेशनमा सहभागी भएका छन्। कांग्रेस नेताले वडा अधिवेशनले कर्णालीमा सिंगो कांग्रेस एक भएको दावी गर्दै समयमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूमा नयाँ उत्साह थपिएको दावी समेत गरेका छन्।
1: पछिल्लो एक महिनामा सल्यानमा 11 जना फरार प्रतिवादी पक्राउ परेका छन्। अपराध अनुसन्धानको क्रममा चालू तथा पेन्डिङ मुद्दाका 26 जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आर्थिक वर्ष 2083-84 भदौ महिनामा सम्पादन भएका कार्यको प्रगति विवरण सार्वजनिक गर्दै सल्यान प्रहरीले यस महिनामा जिल्लाका 18 वटा नयाँ मुद्दा दर्ता भएको जनाएको छ। दर्ता भएका मुद्दाहरूमध्ये जघन्य तथा गम्भीर अपराधतर्फ 6 वटा, आर्थिक अपराधका 1, सामाजिक अपराधका 2 र अन्य 9 वटा मुद्दा रहेका छन्। प्रहरीले चालुतर्फ 3 वटा जघन्य, 1 वटा गम्भीर र 4 वटा सामान्य तथा पेन्डिङ मुद्दा मध्ये 1 वटा जघन्य र 1 वटा गम्भीर गरी 10 वटा मुद्दाको टुंगो लगाएको छ। चालू तथा पेन्डिङ मुद्दामा पक्राउ परेका 26 जना, जघन्य अपराधतर्फका 12 जना, गम्भीर मुद्दाका 1 जना र सामान्य मुद्दाका 13 जना रहेका छन्। यस्तै सवारी ज्यान मुद्दाका 2 जना अभियुक्तहरू अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले भदौमा 11 जना फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो। उनीहरूले 2 वर्ष 1 महिना 4 दिन कैद सजाय भुक्तान गर्नुपर्ने र 3,74,000 रूपियाँ जरिवाना वसुल गर्नुपर्ने भनाइरहेको छ। भदौमा जिल्लाभित्र 15 वटा सवारी दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। यस्तै नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले टिप्पर 4 वटा र ट्र्याक्टर 3 वटा गरी 7 वटा सवारी साधन पनि नियन्त्रणमा लिएको जनाएको छ। अवैध हात हतियार र लागू औषध नियन्त्रणतर्फ वनमा लुकाएर राखिएको 7 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। यस्तै 140 मिलिग्राम खैरो धुलो पदार्थ ब्राउन सुगर सहित 1 जना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। फेरी खबरमा खबरको सिलसिला जारी नै छ। अन्य भने यो छोटो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन,
6: भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसार का खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नबस्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ चुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसुति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
0: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590693।
10: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको पश्चिम क्षेत्रको बड्डी चोर खण्ड गाडी सड़क निर्माण कार्यलाई गति दिन स्थानीयको माग, काममा ढिला सुस्ती हुँदा स्थानीय शास्ति खेप्न बाध्य। कर्णाली करिडोरको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमा अलपत्र, रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ़दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। नेपालगंजबाट लागू औषध खैरो हिरोइन सहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्य नेपालगंजबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। भागेको नेपालगंज उपमहानगरपालिका नम्बर 3 उनीहरूलाई 35 ग्राम 900 मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्थानीय 32 वर्षीय मोहम्मद हसिन अंसारी र 25 वर्षीय अष्टमीर अहमद अंसारी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइनको साथै नगद 73,700 रूपियाँ 5 थान मोबाइल र 1 थान डिजिटल तराजु पनि बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले पछिल्लो समय बाँकेमा लागू औषध कारोबार विरूद्ध विशेष अभियान चलाएको र यसमा सफलता मिलिरहेको बताएको छ।
0: बाँकेको हुलाकी सड़क अन्तर्गत राप्ती नदीको सिधेनिया घाटमा निर्माणाधीन पुलको लम्बाई बढ़ाउनु पर्ने माग अध्ययन गर्न 4 सदस्यीय कार्यदल गठन गरिएको छ। स्थानीयले पुलको लम्बाई बढ़ाउनु पर्ने माग गरेपछि यसबारेमा अध्ययन गरेर सुझाव पेश गर्न 4 सदस्यीय कार्यदल गठन गरिएको। सिधेनिया घाटमा हाल 700 मिटर लामो पुल निर्माण भइरहेकोमा स्थानीयले पुल करिब 1,150 मिटर लामो बनाउनु पर्ने माग गरेका छन्। तीनपालिका स्थानीयले पुलको लम्बाई नबढ़ाए हाल निर्माण भइरहेको पुलले बाढ़ी र डुबान को समस्या समाधान नगर्ने बताएका छन्। सड़क विभाग पुल महाशाखाका प्रमुख ललिजन खनालको नेतृत्वमा 4 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदललाई यसबारेमा अध्ययन गरेर 15 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले बताउनु भएको छ। कार्यदलमा पुल महाशाखाका डिभिजन इन्जिनियर सौरभ बज्राचार्य, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारी र जियो टेक्निकल विज्ञ मल्लुसुदन शर्मा सदस्य रहनु भएको छ। कार्यदलले छिट्टै नेपालगंज पुगेर राप्ती पुलको लम्बाई बढ़ाउने वा नबढ़ाउने हालकै निर्माणलाई पूरा गर्ने बारेमा विस्तृत अध्ययन गर्ने जनाएको छ। राप्ती नदीको सिधेनिया घाटमा निर्माण भइरहेको 700 मिटर लामो नयाँ पुलबाट क्षेत्रको डुबान र कटानको समस्या समाधान नहुने भन्दै पुलको लम्बाई 1,140 मिटर गर्ने माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन्। राप्ती नदीको बाढ़ी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई वारपार 1,140 मिटर रहेकोले हाल निर्माण भइरहेको 700 मिटर लामो पुलबाट समस्या समाधान नहुने उनीहरूको भनाइ छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले पुलको लगभग 75% निर्माण कार्य पूरा भइसकेको भन्दै पुलको लम्बाई बढ़ाउनु पर्ने माग शुरूबाट हुँदै आएको भए पनि माथिबाट आएको योजना एस्टिमेट र बजेट अनुसार नै काम गर्नुपर्ने कार्यालयको बाध्यता रहेको बताइएको छ।
1: बंगालको खाड़ीमा तीव्र गतिमा विकसित भइरहेको निम्नचापीय प्रणालीले नेपालमा पनि ठूलो प्रभाव पर्ने देखिएको महाशाखाले जनाएको छ। तर अहिले मनसूनको उत्तरार्ध समय पनि भएको महाशाखाले जनाएको छ। सेप्टेम्बर अक्टोबरतिर बंगालको खाड़ीमा यस्ता प्रणाली विकसित हुनु सामान्य भए पनि यस पटकको प्रणाली पहिलेको रूपमा ठूलो भएकाले प्रभाव धेरै पर्न सक्ने महाशाखाले जनाएको छ। चक्रवात कुन दिशातर्फ अघि बढ़छ र त्यसको गति कस्तो हुन्छ भन्ने आधारमा नेपालमा पर्ने वर्षाको मात्रा र क्षेत्र निर्धारण गरिने पनि जनाएको छ। प्रणाली पश्चिम उत्तर दिशातर्फ अघि बढ़दै गएमा नेपालमा यसको प्रभाव बढ़न सक्ने महाशाखाको भनाइ छ। नेपाल चक्रवातको केन्द्रमा नपरे पनि यसको बाहिरी भागको प्रभावका कारण ठूलो वर्षा हुन सक्ने देखिएको महाशाखाले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लेखनीहरूको छोटो विश्राम। नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
11: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
11: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
13: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल

0: जनता केवल पांच दशक देखी।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर आठ खजुरा सुर्खेत में प्रत्येक शनिवार स्वास्थ्य शिविर संचालन होने जानकारी गराउँदछौं। इस शिविर में अपने गांव का सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण, हड्डी बाङ्गोपन को सुधार र जोर्नी प्रत्यारोपण में विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर आठ खजुरा सुर्खेत।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्र नगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सामूहिक रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने,
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीजी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
0: रेडियो भेरी एफएम।
3: तपाईँले सबैको मनसुनी रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन्। खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेलहरू हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ। 2 गते इलिमिनेसन र तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेल मध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
1: नेपाली महिला भलिबल टोलीले एसियाली खेलकुदमा पहिलो जीत दर्ता गर्दै इतिहास रचेको छ। नेपाली चेलीहरूले किर्गिस्तानको टोलीलाई 3-0 सोझो सेटमा ऐतिहासिक जीत दर्ता गरेका हुन्। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मंचमा नेपालको यो पहिलो ऐतिहासिक जीत हो। नेपाल पहिलो खेलमा जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएपछि पदक होडबाट भने बाहिरिएको छ। क्वार्टर फाइनल पुग्न नसकेपछि नेपालले 9-14 स्थानसम्मका लागि प्रतिस्पर्धा गरिरहेको छ।
3: जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले कराटेबाट कम्तीमा 2 पदक पक्का गरेको छ। पुरूष कुमितेतर्फ मिलबहादुर तामाङ र राकेश मानन्दरले आफ्नो तौर समूहमा सेमी फाइनल यात्रा तय गरेसँगै नेपालले कम्तीमा 2 कास्य पदक सुनिश्चित गरेको हो। मिलबहादुरले पुरूष 60 किलो मुनि तथा राकेशले 55 किलो मुनि तौल समूहमा प्रतिस्पर्धा गरिरहनु भएको छ। दुवै खेलाड़ी सेमी फाइनलमा पुगेपछि उनीहरू स्वर्णका रजतका लागि समेत प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनलमा पराजित भए पनि दुवै खेलाड़ीले कास्य पदक प्राप्त गर्नेछन्।
1: यसैबीच नेपालबाट पदकको सबैभन्दा बढ़ी आश गरिएका कराते खेलाड़ी एरिका गुरूङ जापानको नागोयामा जारी विश्व एसियाली खेलकुदमा पदक विहीन हुनु भएको छ। कराते महिला 68 केजी माथिको तलसम्मको रिपिचेज कास्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाका मुस्तफा डिना अहमदसँग 8-7 पराजित भएपछि पदक विहीन हुन भएको हो। यसअघि एरिका सेमी फाइनलमा पुरानै प्रतिद्वन्दी काजाकिस्तानका सोफिया बिरुत्सेभासँग 2-1 झिनो अन्तरमा पराजित हुनु भएको थियो। शुरूमा अंक लिँदै एरिकाले 1-0 अंकता लिनु भएको भए पनि सोफियाले 1 अंक लिँदा खेल 1-1 बराबरीमा पुगेको थियो। खेल सकिन 16 सेकेण्ड मात्र बाँकी रहँदा खेल 1-1 बराबरीमा भएपछि दुवै प्रशिक्षकले भीआर मागेपछि सोफियाले अंक प्राप्त गरेपछि एरिका 1-0 पराजित हुनु भएको थियो। पहिलो खेलमा एरिकाले जोर्डनका यारा नासिरलाई 7-1 हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो। गत संस्करणको एसियाली खेलकुदमा एरिकाले ऐतिहासिक रजत नेपाललाई दिलाउनु भएको थियो। नेपालले एसियाली खेलकुदमा इतिहासमा अहिलेसम्म 26 पदक जितेको छ, जसमा 23 काँस्य र 3 रजत रहेका छन्। एसियाको इतिहासमा नेपालले अहिलेसम्म 16 पदक भने जित्न सकेको छैन।
3: खेल खबर सँगै साँझको भेरी खबर सक्यो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। सुर्खेतको पश्चिम क्षेत्रको बड्डीचौर खम्बा गाड़ी सड़क निर्माण कार्यलाई गति दिन स्थानीयको काममा ढिलासुस्ती हुँदा स्थानीय स्वास्थ्य खेप्न बाध्य।
1: कर्णाली करिडोरको छाने भिरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमै अलपत्र।
3: रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ़दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे।
1: र एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको पहिलो जीत।
3: हस् तपाईँलाई साँझ 6:30 बजेको भेरी खबर सक्यो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोरेलाई बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, घाट दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
1: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9852090726। सम्पर्क फोन नम्बर 0383590726।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
6: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
6: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-7719 र 98584-5115।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ,
8: सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
9: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
10: जान त जाने, तर
1: 97-679-044-43।
9: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत

0: कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
0: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
0: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: रेडियो भेरी FM।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Patagonia.
1: Extreme energy drink.
0: Calm ko tension, chati sama thakaune. Stress ko dushman, navaratna lagaune. Prakritik guni yukta yo, shital ta lyaune. Cool cool malishle, nitto nindra lyaune.
2: नवरत्न कूल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वाज नम्बर वन कूल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
4: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीजी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-870 र मोबाइल नम्बर 98-688-41-535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आईबीएस आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: रेडियो भेरी एफएम

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले 12 वर्ष कुर्नु नपर्ने बाढ़ी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
2: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने।
1: राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेहरू मध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा, मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङ सहित वर्षाको सम्भावना।
3: कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
1: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: भोटेकोशीको विनाशकारी बाढ़ीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ़छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीबीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
2: भोटेकोशी बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
5: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्र समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
3: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पछिको कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
5: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1,451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1,292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार सब फेला परेको जम्मा संख्या 1,451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाकत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यस्तै गरेर अहिले पनि हिजो जस्तै 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि गरेको 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोजदार व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने स्ट्राटेजी के हुने भन्ने विषयमा आज
6: कमान पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुख पूर्वतारी प्रतिकारे कमान पोस्टमा चाहिँ छलफल भएको छ। त्यसै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ खडिराख्नु भएको थियो। अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
5: पहिचान नभएका 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
7: भोटेकोशीको बाढ़ी पछिको जुन चन्दनको खेती भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
5: देशभर डेंगू संक्रमितको संख्या 5,238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5,238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुष 17 2083 भाद्र 30 गते जनवरी 1 सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20 दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमीफाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पछि मंगलबार हुनेछ।
1: बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
8: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदद गरेको छौ।
1: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ।
12: पशुको दाना पानी
11: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत राजा परीक्षितलाई सुग्रीव स्वामीले बडो प्रेम पूर्वक आज्ञा गरी बक्सियो। त्यसै समयको बीचमा लौतस्त्रकार भगवानले विविध प्रकारको प्रयोजन खेल गरी बक्सियो। अब त्यो विविध प्रकारको खेल प्रयोजन मध्येमा अहिले लालबाल प्यारा गोपाल आफ्नो आमा बाबा सारा सम्पूर्णलाई विदाई दिएर अहिले लालबाल गाईबाट गोठलाको साथमा प्रभुको सवारी भयो। कहाँ भयो? वृन्दावन खर्गमा। त्यो वृन्दावन राम्रो खर्गमा भगवानले नाचगान कीर्तन मनन भजन इत्यादि गर्दै होइबस्नुहुन्थ्यो। त्यसै बेलामा अब वसन्त ऋतु लाग्यो, अब दौड़ाईको प्रयोजन गर्नु पर्यो भनेर वसन्त ऋतुको सन्दर्भमा दौड़ाईको कार्यक्रम भएछ। महाराज परीक्षित एउटा जोडासँग अर्को जोडा दौड़ाने, जुन जोडाले जुन जोडालाई जित्छ जित्ने, जोडालाई हार्ने जोडाले बोकेर निज ठाउँबाट ऐजना ठाउँमा भिसाइदिनु पर्ने नियम त्यो थियो। त्यहाँबाट दौड़दै जाने, टुङ्गामा पुग्दा जोले जित्छ जित्नेवालालाई हार्नेवालाले जितेको ठाउँबाट बोकेर यहाँ ल्याइदिनु पर्ने त्यस्तो नियम। अनि श्रीकृष्ण भगवानको र श्रीराम नाम गरेको गोपालको एउटा जोडा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सिएपछि अन्तत्व गत्वा त्यस समयमा परमात्माले नाच गान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण प्रभावबाट जब दौड़ाईको प्रयोजन गरिबक्स्यो हो। श्रीरामा गोपालको र कृष्ण भगवानको एउटा जोडा, अनुचार पुरुषहरूको एउटा जोडा, त्यहाँ फेरि त्यसदेखि पछाडि महान जोडा कोले लिएछ भनेदेखि भगवान कृष्णका दाजु बलरामसँग महान कुकर्मी त्यो दानवले जोडा लिएछ जसको नाम थियो प्रलम्बासुर। अनि रेफ्रिजरेटर चिहान दौड़ाउँदै जाँदा सारा सम्पूर्णलाई जित दिनुभयो बलरामजीले। त्यसलाई जब श्रीराम गोपालले परमात्मा कृष्णलाई जित्यो, परमात्मा यस किसिमबाट श्रीराम गोपाललाई बोकेर निज ठाउँबाट आइदिन ठाउँमा ल्याएर बिसाइदिनुभयो। धन्य हो महाराज, कत्रो भाग्य प्रभुको पुई चढ्नु पायो, यस्तो प्रार्थना भएको थियो। अनि त्यसदेखि पछाडि फेरि अर्को प्रकारको खेल पनि प्रयोजन भयो गर्दै गर्दै गर्दै गर्दै जाँदा, अनि त्यसदेखि

प्रभाव विषय बाट जब बड़ो दाजू हराए को खंड में बड़ो चिंता तुर व्याकुल भर रुदय तर भगवान श्री हरि जगत को नारायण बड़ा गंभीर बाणी में सवारी हुनु भएको छ महाराज परीक्षित अनि त्यसदेखि पछाडीबाट लौ त कृष्ण लौ त मुरारी लौ मेरो भगवान भनेर अनि त्यसदेखि पछाडीबाट बड़ा गंभीर सोचमा विचार गर्दै आफ्नो ध्यान मनन कीर्तनको प्रोग्राम तयारी भएको छ त्यसदेखि पछाडीबाट कृष्ण भगवानले अब दाजु कहाँ गए भनेर बड़ा चिन्ताले आकुल व्याकुल भएर दाजुले यस किसिमबाट आफ्नो प्रभावबाट जब खोज्नु भएको थियो तर दया आइपुग्नु भयो र दाई तपाईले जब शत्रुलाई मार्नुभयो यदि म भए नसक्ने भन्नुभयो भगवानले र आफूलाई दाजुलाई भाइलाई सबैले मान्ने दाजुलाई कसैले नमान्ने हुँदाखेरिमा दाजुको पनि अलिअलि छाट आयो बल्ल नत्र हलो काना हालेर हिँड्नु मात्रै जोत्न गए जस्तो छ र आखिरका बिचमा लौन मेरो भगवान के गर्ने भनेर भाइको पनि सम्मान दाजुले गर्दी बक्से दाजुको सम्मान भाइले गरिदिइसकेपछि मर्यादा क्रमको स्थापित हुन गएको छ र अब भगवान परमात्मा परमेश्वर जब ज्यादै महिना लाग्यो छ जेठ महिना त्यो जेठ महिनामा ज्यादै गर्मी भयो अब त्यो बेलामा खाजा भात खान जानुभयो क्या खाजा भात खाने भने थाहा छैन अहिले अहिले के भन्छन् पिकनिक हो अगर अगर बुढीहरू पनि जान्थे खानु हाम्रो पाला त के त्यो एकवान चामल लिएर गयो गुन्द्रुक लिएर गयो त्यही होइन अहिले जस्तो हुनाहरू होइन तर त्यही मिठो हुन्थ्यो अहिले भन्दा त्यसै कारणबाट अब गए खाजा भात खाए अनि जेठ महिना मुन्जारण्य नामगिरीको पहाडमा बस्नुभयो सुन्दरताले पूर्ण भएको ठाउँमा आज यसै जग्गामा रात बसौँ भनेर जेठ महिना गर्मीको समयमा त्यहाँ भोज खानाका लागि तयारी हुनुभयो सारा रमाइलो भयो नाचगान कीर्तन मनन भजन भयो अनि त्यसदेखि पछाडिबाट रात्रिका समयमा लगाइदियो डढेलो शत्रुले अनि डण्डेलो लगाइसकेपछि लौ मेरो परमात्मा जीवन गडबड बाधा पर्यो कसो गर्ने भनिकन हाकार हुकार र चित्कार पर्यो अनि त्यसपछिबाट त्यो डण्डेलामा परेर संकटको अवस्था प्राप्त भएको खण्डमा लौ न मेरो भगवान अब के गर्ने होला कसो गर्ने होला हाम्रो ज्यान कसरी बचाउने होला भनेर सबैजनाहरू त्राईमाम सारा सम्पूर्ण रुन लागे कराउन लागे हाकार हुकार र चित्कार पर्यो त्यही बेलामा सकल मनोभावनाको विकास गर्नका लागि साक्षात्कार परमात्माले गम्भीर वाणीमा सोच गर्नुभयो अनि जब चारैपट्टिबाट डण्डेलो आयो के गर्ने भन्दा लो मेरो कृष्ण त्राही भने आँखा चिम्म गर भन्नुभएको थियो भगवानले आँखा त चिम्लिन परिहाल्यो ईश्वर मर्ने बेला भएपछि के उगार्न सकेला र भन्दा होइन त्यसो नमन जब तिमी आँखा चिम्म गर भन्नुभएको थियो त्यही बेलामा डर लाग्दो प्रकारले भगवानले अग्निपान गर्दै भन्नुहुन्छ फेरि भगवान हाम्रो ज्यान बचाइदिई बक्सोस् भनेर विन्ती गरिसकेपछि लौ त त्यसो भएको खण्डमा भगवान परमात्माले डण्डेलो सारिदिनु भयो पारिपट्टि डण्डेलो चम्कनु भयो एक दिन आगो पानी गरिदिनु भयो पारिपट्टि डण्डेलो चम्किएको प्रभुलाई केही नभएको धन्य नारायण धन्य कृष्ण भनिकन प्रभुको धुति विन्ती गरेर वर्षा ऋतु अब प्रारम्भ भयो वर्षा ऋतु पनि सकियो वर्षा ऋतु परिपूर्ण भइसकेपछि महाराज गाईलाई घाँसका निमित्त टाढा लैजान नपर्ने भयो त्यहीँबाट घाँसको व्यवस्था पनि मिल्यो वर्षा ऋतु पनि पूर्ण भयो अब शरद ऋतु

तत्सैरथ तिवार को प्रारंभ होना अट्युमण्य सम्मन को कथा है ये सज्जा बट महाराज परीक्षित भनेर राजा परीक्षित श्रीमद् भागवत को विष्णु अध्याय अब कृष्ण भगवान परमात्मा परमेश्वर जगत का नारायण को अत्यंत प्यार सासंग को बसंत ऋतु ग्रीष्म ऋतु वर्षा ऋतु समय बितेर अहिले शरद ऋतु प्रारंभ भएको छ। शरद ऋतु भनेको असोज मनि आयो कार्तिक पनि लाग्यो दशैं पनि आयो तिहार पनि लाग्यो कति रमाइलो हुन्छ असोज कार्तिक छुट्टै हुन्छ नि आकाशमा बादल फाटेको र सारा रमाइलो दिन आएको पिङ खेल्न पाउने ऐ ऐ हेर हेर डङ परेको हो रहेछ भने यस्तो गरेका छन् र त्यसकारणबाट रमाइलो हुने खुर्पी धान झुलेको सारा बादलहरू फाटेर चन्द्रमामा लाइट छुट्टै भएको जाडो पनि होइन गर्मी पनि होइन सुन्दरताले पूर्ण भएको त्यस्तो प्रकारको असोज र कार्तिकको महिना भगवान कृष्णलाई असाध्यै रमाइलो लाग्यो। लौत दाजुभाइ दिदीबहिनीहरू हामी सब मिलेर एउटा खेलको प्रयोजन गरौं भनेर आज्ञा गरिबक्छु के गर्ने प्रभु भन्दाखेरिमा हामीहरू सारा मिलेर अब रियल सलार्थात नाच सिक्ने र सिकाउने प्रोग्राम प्रभुले तयारी गर्नुभयो। त्यो नाचगान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण भइसकेपछि बडो रमाइलोसँग नाचे गाए हरिभजन गरे प्रार्थना गरे त्यही बेलामा गाएको गाना हरे कल कल यमुना।

महाराज परीक्षित सुखदेव ले बताने भो इसी सारा संपूर्ण नाच गान कीर्तन मनन भजन इत्यादि भैर गई थी। आज परमात्मा को त्यो नाच गान कीर्तन मनन भजन को प्रभाव बाट अत्यंत प्यार मानेर सारा नागरिक समाज अब कृष्ण को दर्शन भेट करना का लागि सारा गोपिनी आउने कोशिश तीर को विवेक करते सम्मान को कथा है। सद्या महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को दशम स्कंद को अहिले उत्तरार्ध को कथा में कति कथा को वर्णन पूर्वार्ध को कथा में कति कथा को वर्णन विस्तार गरिन्छ भन्देखि कृष्ण भगवान प्रभु परमात्मा ने धेरै प्रकार को काम को प्रयोजन गर्दै गर्दै गर्दै जाना कृष्ण अति राम्रो नाचन रे भन्ने घरबाट गाउँमा समाचार पुग्यो हो घरबाट गाउँमा समाचार पुग्यो हो। लो कृष्ण भगवान त यति राम्रो नाचन रे जसले गाईले घाँस खान छोड्यो रे बाछा बाछीले दूध खान छोड्यो रे चरा चुरुङ्गी उडेर जान नसक्ने भयो रे लौ न दिदी बहिनी के रे जाने होला कसो गर्ने होला भन्न लाए कहाँ जाने भन्दा जात्रा जाने थाहै छैन किन नहुने अगर त के डोगनाम्रो फालेर नि दौडी आउनुपर्छ आखिरको बीचमा अब यात्रा समारोह जात्रा जाने भनेर सारा तयारी भएको त्यस बेलामा अब कसरी जाने त भन्ने विषयको बारेमा छलफल भएको बेलामा लौ त मेरो महाराज यही किसिमले जाने हो भन्ने निर्णय गरेछन् कोही गोपिनी सारा सम्पूर्ण जाने हो भनेपछि निर्णय गरेर अब के रे जाने जान दिँदैनन् नि भनेकी थिएउडीले कसलाई पो जान दिन्छन् त भागेर जाने अर्कीले भने ल भाग्न पर्यो भागौं रात्रिको समय भएछ बेलुकाको खाना पिना खाइसकेपछि कसैले बच्चालाई सुताए कसैले गएर आफ्नो जब सारा सम्पूर्ण जनहरूसँग भागे कसैले बा आमासँग जब अल्लो गरेर पल्लो गरेर जान्छु भनेर भागे कसैले सासू ससुरालाई हस अलिखेरमा आउँछु बजै मैले हिँडे कसैले चाहिँ जब यस किसिमबाट बाबु नानु ढोकु च्यौ बाबु च्यौ आमा जात्रा जाने सुर कृष्णको नाच हेर्न कसैले जब यस प्रभावबाट श्रीमानलाई ल श्रीमान बसिरहनुहोस् भनेर गएको गइछ मरिजा जाना त्यस कारणबाट सारा सम्पूर्ण पुगे र सारा आइपुग्यो भन्न आए के रे आयो सारा सम्पूर्ण प्रकारको आफ्नो आफ्नो व्याख्या सारा बताइसकेपछि गंगाजीको किनार यमुनाजीको द अत्यन्त सुन्दर कक्षमा आज रिहर्सलको फाइनल गराएर भगवान नाचगान कीर्तन मनन गर्दै हुनुहुन्थ्यो सारा गोपिनीहरू जम्मा भएर कोएर बाँधे त्यतिखेर कृष्ण कस्तो देखि बक्सेको थियो भनेदेखि रूपमा बलेको शिलामा ढलेको 32 लक्षणले युक्त भएको परम सुन्दर यस्तो कृष्ण देखिसकेपछि गोपिनीहरू भन्छन् दिदी बहिनीहरू मान्छे मात्रै जब राम्रो नमने नाचगान कीर्तन मात्रै राम्रो भनेको मान्छे रहेछ अत्यन्त सुन्दरता अब केरी बोलाउने भनेर गोपिनीहरूले बोलाउन लागे गाई बाछा गोठाला ठन्न रात्रिका समयमा हेरिरहेको भगवान कृष्णको प्रतिमा गोपिनीहरूले विन्ती गरे कृष्णलाई कस्तो अवतारमा देखेछन् भनेदेखिन् बर्रा पीटम नटबर बपुयो कर्णयो कर्णिकरम विप्रतपास कनक पविसम वैजयन्तीम चमलाम रन्धन पीणो रदर सुदया पूरयन गोप वृन्दर वृन्दारण्यम स्वपद रमणाम प्रविशाद गीत कृते यस्तो प्रकारको सुन्दरताले पूर्ण भएको स्वरूप देखियो महाराज लो दिदी बहिनीहरू अब जाउँ भनेर सारा सम्पूर्ण गोपिनीहरू यस किसिमबाट तयारी भए भगवानको ध्यान गरे मनन गरे कीर्तन गरे प्रार्थना गरे यी कहाँबाट आयो यतिका गोपिनी किन जान आज जान लागो कहाँ जान लागेको भन्न लागे लो मेरो भगवान हामी त हजुर भनेर आएको पो भन्न थाले त्यसो नगर त्यस्तो कुरो गर्दै नगर यो प्रभावबाट निर्णय गरिसकेपछि अन्तत गत्व अब के गर्ने कसो गर्ने भनेर र भगवान कृष्णचन्द्र परमात्माका प्रतिमा साराले दर्शन भेट गर्नका लागि सारा जम्मा भए गोपिनीहरू सारा जन जम्मा भएर आज कृष्णको दर्शन भेट गर्नका लागि सारा जनहरू जब गोपिनीहरू कन जान लागे बडा आनन्द भयो खुसी राजी भए प्रभुको प्रार्थना गरे अब त्यतिखेर किन आयौ त भनेर भगवानले भन्दा हामी त हजुर भनेर आएको भनेर विन्ती गर्दाखेरि मान लो लो भइगयो जो जो भयो भयो आजका रात नाच भोलि बिहान घर जाऊ भन्नुभयो भगवानले हप्काउनु भयो धप्काउनु भयो त्यस अवस्थाका बीचमा गोपिनीले विन्ती गरे कृष्ण भगवानको परमा हरे वृन्द वनमा गाई चराउने कृष्ण काले चोर वृन्द वनमा गाई चराउने कृष्ण काले चोर कति राम्रो कति मिठो

राजनाथ भोलि घर जाऊ भन्नुभयो भगवानले। मेरो परमात्मा आजको रात कहिले उज्यालो नहोस् भनेकन गोपिनी नाच गान कीर्तन मनन भजन प्यारसँग गर्दै थिए। छ्याङ उज्यालो भयो जाऊ घर भन्न मेरो भगवान केरी जाने यस्तो छोडेर केरी जाने धुरु धुरु रुन लागे। अहिले गंगाजीको किनारमा जाम कात्यायनी देवीको भजन गरौं, तीन फेर प्रभुका नाममा स्नान गरौं, एक फेर खाम भनेर गोपिनी जति सारा कात्यायनी मा माहे भवानी भुवनेश्वरी संसारे सागरे मग्नम दिनम माम करुणाम निधि हे कात्यायनी हे माम माये हे भवानी हे भुवनेश्वरी हाम्रो जब नन्द बाबालाई का छोरा कृष्ण हाम्रो बनाउन देऊ भनेर प्रार्थना गर्न गए गोपिनी। तमाम गए बिहानको नुहाई नुहाए, मध्याहको स्नान गर्न लागो। जाडोको महिना मंसिर महिना ठण्डा जल, अब के गर्ने होला, अब भइगयो साडी ल्याएको छैन फेर्ने कुरा छैन, अब नाङ्गे नुहाम भनेर नाङ्गे स्नान गरेछन्। त्यही बेलामा निर्वाङ्ग स्नान गरिएको बेलामा भगवान परमात्मा गोपिनीहरू अप्पक्कै घर गाछन् गोपालहरू गाइदिएर कालिन्दीमा आउत म जान्छु भनेर परमात्मा सवारी हुनुभयो र सारा गोपिनीको बीचमा परमात्माले गएर लाल बाल गाई बाछा गोठला आउँदै थिए, गएर फाइबरका सारा साडी ब्लाउज चोलिया उपर्ण पछ्यौरा सारा लुकाइदिनुभयो भगवानले कदमको वृक्षमा र मुरलीको रौनक दिनुभएको थियो। दिदी बहिनी लो मध्याहको स्नानमा मुरलीको रौनक आयो, लो हिजो बेलुकाको नटुवा आयो क्यारे भनेर हेर्न भनेर साडी लाउन भनेर गएको, एउटा पाखामा एउटा दसी पनि रहन्छ। दिम्सोमा यो कसले चोर्यो होला, कसैले बगायो होला, कसैले लयो होला, कसैले खायो होला, कसैले के गर्यो होला, लाउन लाउन कहाँ गो धुरु धुरु धुरु रुन लागे। आखिरमा गएर हेर्दा त पाइलपुर रातामपुर हरि भएर कदमको वृक्षमा प्रभुले झुन्डाइसकेपछि प्यारा गोपिनीहरू विन्ती गर्दछन्, मेरो प्यारो मोहन हजुरलाई नि पाम भन्नका लागि तीन फेर नुहाउने एक फेर खाने व्रत बसेको, तर हजुरले साडी लुकाइदिनु बोलाउन प्यारो मोहन चाँडै साडी दिनु पर्यो। यस प्रभावबाट प्रार्थना गरिसकेपछि लौन भगवान चाँडो साडी दिनु पर्यो भनेर बारम्बार गर्न विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, बडो प्रेम साथसँग प्रार्थना गरिसकेपछि अन्ततो गत्वा यसदेखि पछाडिबाट बडा गम्भीर बाणीमा भगवानको भजन मनन कीर्तन इत्यादि सारा सम्पूर्ण भइसकेपछि अनि साक्षात्कार परमात्माको चरणमा अत्यन्त प्रभावकारी ढंगबाट प्रभुले विन्ती गर्नुभयो, लौ त महाराज परीक्षित अब कसो गर्ने हो भनेर बडा गम्भीर बाणीमा परमात्मा कीर्तन मनन ध्यान निधिध्यास इत्यादि सारा सम्पूर्ण परमात्माको प्रार्थना गरेपछि त्यो साडी दिई बक्सनु पर्यो भन्दा परमात्माले आउन लैजाऊ भन्नुभयो। अब केरी लाने हामी नाङ्गै छौँ प्रभु मोर्नी हो र भने होइन होइन नाङ्गै छौ र लुगा लाछौ त हामीलाई के थाहा त भन्न लाग्नुभयो। लौन प्रभु बुझी बुझी के बुझ बच्चाको साडी दिनु पर्यो भन्दा आऊ लैजाऊ म गठला काम गाईको गाईले खाइदिन्छ भनेर रक्षा गरिदिएछु आऊ लैजा भन्नुभयो। लाउने दिदी बहिनीहरू के गर्ने होला, ए प्यारो कृष्ण देऊ न साडी दिँदैनन्, दिने भए देऊ नभएदेखि राजा कंसका रात दरबारमा उजुर गरेर तिमीलाई पाता कसाएर थुनाइदिउँला जोरी नखोजे बढी भने गोपिनीले जा त्यही रूपले जाने हो बाटो त्यही हो त त्यही जा भन्नु बोर नजिस्किए मरे कि बोरु फकाएरे कृष्ण भगवानलाई आफ्नो बनाऊ भनेर सारा गोपिनी विन्ती गर्न लागे। लौ न जाडो भो हरे लौन जाडो भो लौन जाडो भो हरे लौन जाडो भो पानी भित्र मर्न आँटौ कसो गरे।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भलपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
9: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
9: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
9: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
9: खुसीको खबर:
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
10: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
9: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
10: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
9: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
9: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
9: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: खुसीको खबर,
10: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
9: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
10: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
9: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
10: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
9: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
10: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
9: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
10: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
9: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
10: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
7: मलाई त कस्तो भोक लाग्छ।